0: दाई पैसा त तन्नै कमाएर ल्याउने भयो क्या रे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठा पाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560445401 र 98261737799।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: विदेश तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13, लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 98462 र 98403-19799।
3: CBS तथा ब्यू बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13, लमजुङ।
5: नोट: सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
7: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602-99।
8: हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
9: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
9: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
8: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
9: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
8: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-735, 066-520-775, मोबाइल नम्बर 98560-45-735।

0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। दीपक आचार्य सँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल भदौ 10 गते बुधबार, अगस्त 26 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको त्रयोदशी तिथि, मोहम्मद जयन्ती।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: आज प्रतिनिधि सभामा प्रधानमन्त्री र सांसदहरू बीच प्रश्नोत्तर, 11 सांसदले सवाल राख्ने, उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण,
3: उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल, बागमतीमा एमाले नेकपा र राप्रपा बीच सरकार गठन तथा सञ्चालन बारेमा समझदारी, राष्ट्रपा विधानबाट संसदीय दलको नेता पद मुक्त सम्बन्धी व्यवस्था नहट्ने,
2: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर, संचार माध्यमले सार्वजनिक हित केन्द्रमा राख्नुपर्ने संचार मन्त्रीको जोड, डिजिटल स्वास्थ्यमा बागमती अब्बल,
3: गाजामा चंगा ड्रोन र बेलुन उडाइने क्षेत्रबाट बासिन्दालाई हटाइने इजरायलको धम्कीको कड़ा आलोचना, कोलम्बियामा बालबालिकालाई युद्धमा धकेल्न सामाजिक सञ्जालको दुरूपयोग, एआई सिर्जित संगीतमाथि अस्ट्रेलियामा रोक,
2: र जनकपुर बोल्समै निसमको पुनरागमन, मलेसिया विरूद्धको अभ्यास खेलमा आसिफ र अर्जुनको प्रभाव, सोनीको कप्तानीमा 19 वर्ष मुनिको नेपाली टोलीको घोषणा।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर रहेको प्रसंग।
3: वित्तीय अनुशासनलाई कमजोर हुँदा स्थानीय सरकारहरू आर्थिक रूपमा कमजोर बन्दै गएका छन्। मुलुक संवैधानिक रूपमा संघीयतामा प्रवेश गरी स्थानीय सरकार गठन भएर सेवा प्रवाह गर्न थालेको 9 वर्षको अवधिमा अधिकांश स्थानीय सरकार वित्तीय रूपमा सबल हुन सकेका छैनन्। आन्तरिक आयमा न्यून स्रोत, कर र सेवा शुल्कको पर्याप्त राजस्व संकलन हुन नसक्नु, संघीय र प्रदेश सरकारलाई अनुदानमा अत्यधिक निर्भरता वित्तीय रूपमा कमजोर हुने आधार बनेका छन्। स्थानीय तहले तलब भत्ता र बैठक खर्च, सवारी, इन्धन लगायतका प्रशासनिक क्षेत्रमा बढ़ी खर्च गरिरहे पनि आय स्रोत भने दिगो बन्न सकेको छैन। आर्थिक वर्षको अन्त्यतिर संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने सामान्यकरण अनुदान कटौतीले समेत स्थानीय सरकारहरू अप्ठ्यारोमा परेका छन्। नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा संघीय सरकारले प्रदान गर्ने सामान्यकरण अनुदान हरेक वर्ष घट्दै जानु दुःखद भएको बताउनुहुन्छ। प्राप्त स्रोत घट्दै गएपछि खर्चलाई स्रोतमा समायोजन गर्न समस्या भइरहेको छ। उहाँका अनुसार गाउँ र नगरसभाले उपलब्ध स्रोतमा धेरै योजनाहरू गर्न सकेका छैनन्। हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाका अनुसार शहरी क्षेत्रका स्थानीय तहमा नागरिकले धेरै नै कर तिर्ने गरे तापनि उनीहरूले केही पनि सेवा सुविधा पाउन नसकेको अवस्था रहेको बताउनु भएको छ। नगरपालिका भनेको कर उठाउनको लागि मात्र भन्ने आम नागरिकमा बुझाइ हुन थालेको छ। विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरलाले पनि स्थानीय सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसक्दा समस्या भइरहेको बताउनु भएको छ। स्थानीय सरकार निर्माण भएको यस अवधिमा स्थानीय तहले जति राजस्व संकलन गर्न प्रयास गर्नुपर्थ्यो त्यति गर्न सकेको छैन। राजस्व संकलनमा स्थानीय तहले प्रयास गर्ने हो, त्यसमा संघ प्रदेश सरकारले सहयोग गर्नुपर्ने अवस्था रहेको थियो। जुन नेपालको गणतन्त्र घोषणासँगै स्थानीय सरकारलाई दिएको अधिकारको दुरूपयोगबाट यो अवस्था सिर्जना भएको छ। उदाहरणका रूपमा गत वर्ष कुनै स्थानीय तहले 100 रूपियाँ राजस्व संकलन गरेका छन् भने यस वर्ष 105 रूपियाँ उठाउने स्थानीय तहलाई संघीय सरकारले प्रदान गर्ने अनुदान वृद्धि गर्ने व्यवस्था संघीय सरकारले गर्नुपर्ने अवस्था रहेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ। उहाँले पहिलो पटक प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सांसदका प्रश्नको उत्तर दिन लाग्नु भएको हो। प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ, जसमा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता सांसदका प्रश्नको जवाब दिनुपर्ने उल्लेख छ। उक्त परिच्छेदमा सांसदले लिखित प्रश्न सचिवालयमा दर्ता गराउनुपर्ने र प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाब दिनुपर्ने कार्यविधि छ। प्रधानमन्त्री शाहले भने पद सम्हाले यता नियमावलीको व्यवस्था अनुसार जेठ असार र साउनमा सांसदका प्रश्नको जवाब दिनुभएको छैन। यही भदौको बैठकमा सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा आएर सांसदको प्रश्नको जवाब दिन रूलिङ गर्नुभएको थियो। 11 सांसदले प्रधानमन्त्रीलाई सोध्नको लागि प्रश्न दर्ता गराइसकेका छन्। रासुपाका कृष्णहरि बुढाथोकी, समीक्षा बास्कोटा र अमरेश कुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नुहुनेछ। कांग्रेसका वासना थापा र गीता गुरूङ, एमालेका ऐन बहादुर महर र गणेश सिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेकपाका वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृतिका हर्कराज राई र राप्रपाका खुशबु ओलीले पनि प्रधानमन्त्रीलाई आज प्रश्न गर्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएमसँग बताउनुभयो।
5: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा कालो दशमा सभाको बैठकभित्र प्रयोग नगर्ने, यदि गर्नु भने चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेका छौँ कार्यव्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आशा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
2: यसअघि 17 जेठमा प्रधानमन्त्री शाह संसदको प्रश्नको जवाब दिने भन्दै अचानक संसदको रोस्टममा पुग्नुभयो। त्यतिखेर सांसदको प्रश्नको जवाब दिने क्रममा उहाँले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेको थियो। त्यस यता विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन र संसदमा आएर नियमावलीको व्यवस्था अनुसार जवाब दिन माग गर्दै आएका थिए। यसबीचमा सभामुख अर्यालले पनि प्रधानमन्त्री शाहलाई भेटेर संसदमा उपस्थित हुन आग्रह गर्दै आउनु भएको थियो। यसबीच आजको संसद बैठकमा प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुहुनेछ। यस अगाडि सभामुखले कालो चस्मा नलगाउन सांसदहरूलाई निर्देशन दिनुभएको थियो र लगाउनै पर्ने अवस्था भए स्वास्थ्य परीक्षणको रिपोर्ट पेश गर्न भन्नुभएको थियो। प्रधानमन्त्रीको सचिवालयले हिजो संघीय संसद सचिवालयमा चस्मा लगाउनु पर्ने स्वास्थ्य अवस्थाको कारण रहेको भन्दै यहाँ निवेदन दर्ता गरेको छ।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संचार माध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले प्रविधिको तीव्र विकाससँगै संचार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको हो। सामुदायिक रेडियो प्रसारक संघ नेपाल अखोराबले आयोजना गरेको एसिया प्यासिफिक इन्स्टिच्यूट फर द ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडीको 24 सम्मेलनलाई सम्बोधन गर्दै संचार मन्त्री तिमल सिन्हाले यस्तो बताउनु भएको हो। संचार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्तहरूमा परिवर्तन हुनुपर्ने बताउनु भएको छ। गलत सूचना, भ्रामक सामग्री, एआईबाट सिर्जित सामग्रीका कारण जोखिम बढ़िरहेको अवस्थामा नेपालका सामुदायिक रेडियोहरूले जनतालाई सत्य तथ्य समाचार दिन सक्ने अवस्था रहेको बताउनु भएको छ। यसैबीच सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले सार्वजनिक सेवा प्रसारण भन्दा सामुदायिक प्रसारणलाई जोड़ दिए सरकारले अगाडि बढ़ेमा नागरिकले सही सूचना पाउन सक्ने बताउनु भएको छ। स्वतन्त्रतासँगै संचार क्षेत्रको जिम्मेवारीमा परिवर्तन आइरहेका हुनाले सामुदायिक रेडियोको मर्मलाई बुझ्न पनि उहाँले अनुरोध गर्नुभएको छ।
2: यसैबीच एआईबीडीको 24 साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला 2 दिनसम्म लगातार चल्यो र अकोराबले यसको नेतृत्व लिएको थियो। सह आयोजकको रूपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गोलाम सरवारले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको धारणा उल्लेख गर्नुभयो। एसिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडीका फिलोमिना महासचिव फिलोमिना प्राक्रमले सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले नेपालमा एसिया प्रशान्त प्रसारण विकास संस्थाको 24 साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकहरू अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको पनि जानकारी दिनुभयो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गोलाम सरवारले पनि आफ्नो धारणा राख्नुभयो भने अकोराब नेपालका अध्यक्ष गिरीले को अकुरापलाई विश्वास गरेर एआईबीडीले सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्का बीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
3: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिपक्षी दलहरूको अनुपस्थिति बीच हिजो बसेको प्रदेश सभा बैठकमा एमालेका प्रदेश सांसद मुख्यमन्त्री थापाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावको पक्षमा 57 मत परेको छ भने विपक्षमा 0 मत परेको छ। बैठकमा 58 जना सांसदहरूको मात्र उपस्थिति रहेको थियो। बागमती प्रदेश सभामा हाल 104 सदस्य रहेका छन्। यसैबीच डिजिटल स्वास्थ्यमा बागमती प्रदेशले फड्को मारेको छ। बागमती प्रदेशको सरकारी अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको संख्या, कुल सेवामा कति आए, आकस्मिक सेवाको अवस्था, अस्पतालमा भर्ना भएका बिरामी, प्रयोगशाला परीक्षण र निशुल्क सेवा लिएका लगायतका विवरणहरू डिजिटल प्रणालीबाट हेर्न सकिने अवस्था रहेको छ। प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले प्रदेशमा ल्याएको बागमती डिजिटल हेल्थ प्रणालीको प्रदेश स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको दैनिक विवरणलाई डिजिटल अभिलेखमा ल्याउने स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउने प्रयासहरू भएको छ।
2: अझै पनि राजनैतिक प्रसंग। सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धी 4 वैशाखको फैसला पुनरावलोकन गर्ने आदेश दिएको 3 साता नबित्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले फेरि अर्को रिट दायर गर्नुभएको छ। कांग्रेसको 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै देउवाले गत सोमबार र खड्काले मंगलबार हिजो सर्वोच्च अदालतमा निवेदन दिनुभएको हो। देउवा र खड्काले नै करिब 1 महिना अघि दायर गरेको रिटमा गत साउन 21 सुनवाई गर्दै सर्वोच्चले 4 वैशाखको फैसला पुनरावलोकन गर्ने आदेश दिएको थियो। सर्वोच्चले 4 वैशाखमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। त्यही फैसला पुनरावलोकन हुने भइसकेपछि पनि कांग्रेस संस्थापनले 15 महाधिवेशन गर्न लागेको भन्दै देउवा पक्ष सर्वोच्च गएको हो। पूर्व सभापति देउवाले सर्वोच्च अदालतबाट फैसला पुनरावलोकन भइ नसक्दै कांग्रेसको महाधिवेशन प्रक्रिया पनि अघि बढ़ाउँदा विपक्षमा फैसला आए पनि त्यसको कार्यान्वयन कठिन हुने जिकिर गर्नुभएको छ। खड्काले कांग्रेसले अबको करिब 9 महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेकाले विवादित मुद्दालाई प्राथमिकतामा राखेर निरन्तर सुनवाई गर्नुपर्ने माग गर्नुभएको छ। उहाँको रिटमा महाधिवेशन प्रक्रिया अघि बढ़े विचाराधीन मुद्दाको मूल औचित्य नै समाप्त हुने र पार्टीको आधिकारिकता तथा सांगठनिक संरचनामा अपूरणीय क्षति पुग्ने पनि दावी गरिएको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा पहिरो बारेमा भ्रम र वास्तविकता
6: माथि टुप्पाहरू भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई।
2: उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण शुरू। उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ।
8: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्।
10: दूध, अंडा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: प्याजको बिट्टा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई अहिले सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशभरका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
3: सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, मौतरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली, कञ्चनपुरमा तथ्याङ्क संकलन गरिएको विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले CIN बताउनुभयो।
13: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र, बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टिम बनाएर, विभिन्न 3-4 टिम बनाएर 11 जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको, यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ। होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ। कतिपय नयाँ प्लान्टेसन हुन्छ, त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुट्टी पनि र त्यसको सहित लागत फरक हुन्छ। यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने, उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ, अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य, न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ।
2: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा संसदीय दलको विधान संशोधन कार्यदलले बनाएको उपसमितिले आजसम्ममा मस्यौदा प्रतिवेदन बुझाउने तयारी गरेको छ। भदौ 3 बसेको संसदीय दलको बैठकले मुख्य सचेतक कवित्र बुरूलाकोटीको संयोजकत्वमा राष्ट्रपा संसदीय दलको विधान संशोधन कार्यदल 2083 गठन गरेको थियो। राष्ट्रपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने भएको छ। कान्तिपुर दैनिकमा 40 दिनपछि खुल्यो तातोपानी जोड्ने सड़क, रोकिएका कन्टेनर भित्रिँदै शीर्षकमा अनिस तिवारीले सिन्धुपाल्चोकबाट लेख्नु भएको खबर छ। शरद याममा मनास्लो आरोहणको चाप बढ़दै बाटो बनाउन खटिए 7 शेर्पा शीर्षकमा सूरज कुंवरले लेख्नु भएको छ। अर्को खबर छापिएको छ उपकुलपतिहरू नै एकीकृत छाता ऐनको विपक्षमा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको हो। उपकुलपतिहरू विश्वविद्यालय छाता ऐनको विपक्षमा देखिएका छन्। एउटै प्रकृतिका विश्वविद्यालयहरू एकीकृत ऐनबाट सञ्चालन गर्नुपर्ने माग प्राज्ञिक क्षेत्रबाट हुँदै आएको छ, तर शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो गरेको छलफलमा 14 विश्वविद्यालयका उपकुलपति सहित निमित्त रजिस्ट्रारहरूले छाता ऐनले विश्वविद्यालयको स्वायत्तता कमजोर बनाउने भन्दै त्यसको विपक्षमा धारणा राखेका हुन्। उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन 2075 विज्ञहरूले ट्रस्टी सहित छाता ऐन र एकीकृत सेवा आयोगको सुझाव सिफारिश गरेका थिए। उपकुलपतिहरू ट्रस्टी मोडलमा सहमत भए पनि अन्य दुई विषयमा भने असहमत देखिएका हुन्।
3: नेपालका गाउँघरमा बिहानको शुरूआत कुखुराको भाले बासेर हुने गर्छ। कुखुरा पालनमा हजारौं परिवारको आय आर्जन जोड़िएको छ, तर करिब 2 खर्ब रूपियाँ बराबरको पोल्ट्री व्यवसाय अहिले लागत वृद्धि, बजार अस्थिरता, रोगको जोखिम र अवैध तस्करीको दबावबाट गुज्रिरहेको छ। गोर्खापत्र दैनिकमा केशवराज पौडेलले लेख्नु भएको छ। त्यस्तै गरी अन्नपूर्ण दैनिकमा ओलीको कार्यशैली र नेतृत्वमाथि गम्भीर प्रश्न शीर्षकमा सुरेन्द्र काठले लेख्नुहुन्छ। एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै अभिभावक बन्न सुझाएको छ। देशैभरका अगुवा कार्यकर्ताको सुझाव लिएर तयार पारिएको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन प्रतिवेदनले पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीको उम्मेद्वारमा घोषणा गरेर फागुनको 21 को निर्वाचनमा जाँदा पार्टी पंक्ति रक्षात्मक अवस्थामा पुगेको निष्कर्ष निकालेको छ। निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि एमाले आफूलाई समीक्षा गर्नुपर्ने र नेतृत्व परिवर्तन गर्नुपर्ने दबाव परेको छ। यसै गरी अध्ययन हुन्छ, निरीक्षणमा मन्त्री आउँछन् तर चल्दैन बीरगंज चिनी कारखाना शीर्षकमा नीरज पिठाकोटेले कारोबार दैनिकमा लेख्नु भएको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले 2058 सालमा खारेज गरे

0: एक्सपो संचालनमा आएको थियो भने हिजो नाडा अटो शुरू भएको छ। यसरी विभिन्न प्रतिस्पर्धाहरू हुँदा बैंकहरू पनि त्यसमा मुछिएको देखिएको छ। त्यस्तै गरी भारतबाट करिब 25,000 टन चिनी आयात गरिँदै कौशिला कुवरले कारोबार दैनिकमा लेख्नु भएको छ, सरकारले आसन्न चाडपर्वलाई लक्ष्य गरेर भारतबाट करिब 25,000 टन चिनी आयात गर्ने भएको छ। आन्तरिक उत्पादनमा कमी आएको भन्दै भारतले चिनी निर्यात रोकेको छ, तर नेपालको अनुरोधमा 25,000 टन चिनी प्रदान गर्ने भएको छ। उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले नजिकैदै गरेको चाडबाडलाई चिनीको अभाव हुन नदिनको लागि आन्तरिक र बाह्य दुवै स्रोत परिचालन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ।
1: अब विदेशको खबर। कोलम्बियामा सामाजिक सञ्जाल दुरूपयोग गरेर बाल बालिकालाई युद्ध र लागो सत्व तस्करीमा प्रयोग भइरहेको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच एचआरडब्ल्यूले जनाएको छ। विद्रोही समूह र लागो सत्व तस्करीमा संलग्न गिरोहले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बाल बालिका भर्ती गर्न प्रयोग गरिरहेको एचआरडब्ल्यूले उल्लेख गरेको हो। एचआरडब्ल्यूको 102 पृष्ठ लामो पछिल्लो प्रतिवेदनमा ती बाल बालिकालाई विस्फोटक पदार्थ बोकेका ड्रोनहरू उडाउने जस्ता ज्यान जोखिम पार्ने काममा लगाइएको उल्लेख गरिएको छ। एआई प्रविधिको बढ़दो प्रयोगले कलाकारहरूको जीविकोपार्जनमा जोखिम निम्त्याएको भन्दै पूर्ण रूपमा एआई सृजित संगीतमाथि अस्ट्रेलियामा प्रतिबन्ध लगाइएको छ। अस्ट्रेलियाका रेकर्डिङ कम्पनीहरूको प्रतिनिधित्व गर्ने संस्था अस्ट्रेलियन रेकर्ड इण्डस्ट्रीज एसोसिएशन एआरआईएले पूर्ण रूपमा एआईबाट सृजना गरिएका संगीतलाई आफ्ना आधिकारिक चार्टहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यो संस्थाले देशका प्रमुख रेकर्ड लेभलदेखि साना र स्वतन्त्र निर्माताहरूको समेत प्रतिनिधित्व गर्ने गरेको छ र यसबाट कलाकारहरू र सर्जकहरूलाई केही राहत पुग्ने विश्वास गरिएको छ। र संयुक्त राष्ट्रसंघले गाजामा चंगा ड्रोन र बेलुन उडाइने क्षेत्रबाट त्यहाँका बासिन्दालाई हटाउने इजरायलको धम्कीको आलोचना गर्दै यसलाई अत्यन्त आपत्तिजनक भनेको छ। राष्ट्रसंघको मानव अधिकार कार्यालयका प्रवक्ता रबिना शमदासानीले हिजो जेनेवामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो।
0: साझा खबरमा अब खेलकुदका खबर। न्यूजील्याण्डका अलराउण्डर जिमी निसम पुनः जनकपुर बोल्ट्समा फर्किएका छन्। उहाँले दुई वर्ष अघि नेपाल प्रिमियर लीगमा जनकपुरलाई पहिलो सिजन च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो। जनकपुरले हिजो आफ्नो सोशल प्लेटफर्म मार्फत 35 वर्षे निसमलाई यो सिजन सिजनमा पुनः अनुबन्ध गरेको जानकारी दिएको छ। यसैबीच एसीसी प्रिमियर कपको तयारी खेलिरहेको अभ्यास खेलमा नेपालले मलेसियालाई डकवर्थ लुइस पद्धतिमा 9 विकेटले हराएको छ। ओपनर आसिफ शेखको शतक र अर्जुन कुमालको अर्धशतक सहित ओपनिङमा जोडीले शानदारसँग दोहोरो शतकीय साझेदारीमा नेपालको प्रभावलाई प्रभावशाली बनाउन सफल भएको थियो। टस जितेर ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा 232 रनमा अल आउट भएको थियो। लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि नेपालले डकवर्थ लुइस पद्धतिमा 48 ओभर 228 रनको लक्ष्य पाएको थियो। यसैबीच सोनी पाखरिनको कप्तानीमा नेपाल क्रिकेट संज्ञानले हिजो एसीसी महिला 19 वर्ष मुनिको एसिया कप र आईसीसी महिला 19 वर्ष मुनिको विश्वकपका लागि 28 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। एसीसी महिला U19 एसिया कप मलेसियामा वर्ष 2026 भित्र हुने तालिका रहेको छ र आईसीसी महिला U19 विश्वकप जनवरीमा नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्दैछन्।
1: पहिरो बारेका भ्रम र वास्तविकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: का बारेमा भूगर्भविद मनिता तिमल सिन्हासँग छलफल गर्नु भएको छ।
1: पहिलो प्रश्न, पहिरो बर्खा याममा मात्रै जान्छ?
2: गलत। पहिरोका प्रकार हुन्छन्, सधैँ पानीले मात्र यसलाई निम्त्याउँछ भन्नु चाहिँ गलत बुझाइ हो भन्ने चाहिँ मेरो भनाइ छ।
1: पहिरो रोक्न रुख रोप्नु पर्छ,
2: सही भन्छु होइन? जस्तो रुखले चाहिँ माटोहरूलाई चाहिँ जकडेर राख्छ र बग्न दिँदैन, त्यही भएर रुख रोप्नु पर्छ, तर सधैँ यसले मात्रै काम गर्छ भन्नु पनि ठिक होइन।
1: एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाँदैन?
2: गलत, जान सक्छ।
1: पहिरो रोक्न ढुङ्गा माटोको पर्खाल लगाउँदा सुरक्षित हुन्छ?
2: सही भन्छु होइन, तर सधैँ पर्खाल चाहिन्छ, तर ढुङ्गा माटो मात्रैले अपुग हुन सक्छ। पर्खाल चाहिँ अब तारजालीको पर्खाल हुन सक्छ होइन, सिमेन्टीको टेवा पर्खाल हुन्छ, अथवा कंक्रिटको पर्खाल हुन सक्छ। पर्खाल चाहिँ ले काम गर्छ।
1: राति पहिरोको जोखिम बढी हुन्छ?
2: सही, किनभने हामीले आकलन गर्न सक्दैनौ होइन, आफ्नो वरिपरिको वस्तुस्थिति चाहिँ आकलन गर्न नसक्ने भाव भएर चाहिँ अँध्यारोले गर्दाखेरि चाहिँ बढी जोखिम चाहिँ राति हुन्छ।
1: प्रश्न नम्बर छ, पहिरोको मुख्य कारण धेरै पानी पर्नु मात्रै हो?
2: गलत। यसका विभिन्न कारणहरू हुन सक्छन्, तर दुईटै पाटो रहन्छ। कहिलेकाहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ, र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा, जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी, भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ।
1: पहिरो गएको ठाउँमा तुरुन्तै फर्किनु हुँदैन?
2: सही, किनभने त्यसका अरू पाटाहरू पनि हुन सक्छन्, त्यो अझै बग्न सक्छ होइन, माथिबाट अरू थोक पनि आउन सक्छन्, त्यही भएर तुरुन्तै चाहिँ फर्किनु हुँदैन। केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ निहालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ।
1: घर बलियो भए पहिरोको जोखिम हुँदैन?
2: गलत, किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ होइन, पहिरोलाई माथिबाट पनि थिच्न सक्छ। घर थिचेका उदाहरणहरू कति छन्, कति घर चिप्लेका उदाहरण पनि कति, त्यही भएर घर बलियो बनाएर मात्रै चाहिँ पहिरोले ऊ गर्दैन भन्ने चाहिँ जोखिम घटाउँछ भन्ने चाहिँ होइन।
1: भिरमा घर बनाउँदा पुराना पुस्ताले घर बनाएको ठाउँ भएकाले सधैँ सुरक्षित हुन्छ?
2: यो चाहिँ मलाई सही लाग्छ, किनभने पहिलेदेखि पनि हजुरले पुरानो हाम्रो प्रचलनका घरहरू हेर्नुभयो भने हामी माथि टुप्पामा बस्ने र तल बेसीमा चाहिँ खेतीपाती गर्ने कामहरू गर्छौँ, तर अहिले यो उल्टो हुँदै गयो, हामी तलतिर सर्दैछौँ र माथिल्लो भुवा घरलाई चाहिँ छोडिरहेकोहरू चाहिँ देखिन्छ। त्यो कारण के भन्दाखेरि तल जति तल गयो त्यति चाहिँ पानीहरू जस्तो खोलाले चाहिँ कटान गर्ने, खोलाबाट चाहिँ जोखिम हुने भाव भएर चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो, त्यो बर्खाको याममा चाहिँ सुरक्षित नै हुन्थ्यो। केही भयो भने पनि मान्छेको जनधनको क्षति चाहिँ हुँदैन थियो भन्ने, जनको क्षति हुँदैन थियो भनेर हो।
3: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
0: आज प्रतिनिधि सभामा प्रधानमन्त्री र सांसदहरूबीच प्रश्नोत्तर, 11 सांसदले सवाल राख्ने, उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि 11 जिल्लामा स्थलगत सर्वेक्षण शुरू,
3: उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल, बागमतीमा एमाले नेकपा र राप्रपा बीच सरकार गठन तथा सञ्चालन समझदारी, रासोपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने,
0: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर, संचार माध्यमले सार्वजनिक हित केन्द्रमा राख्नुपर्ने संचार मन्त्रीको जोड, डिजिटल स्वास्थ्यमा बागमती अब्बल,
3: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर, संचार माध्यमले सार्वजनिक हितका बारेमा सरोकार राख्ने बारेमा संवाद, गाजामा चंगा, ड्रोन र बेलुन उडाउने क्षेत्रबाट बासिन्दालाई हटाउने इजरायलको धम्कीको आलोचना, कोलम्बियामा बाल बालिकालाई युद्धमा धकेल्न सामाजिक सञ्जालको दुरूपयोग,
0: र जनकपुर बोल्ससँगै बोल्समा निशमको पुनरागमन, मलेसिया विरूद्धको अभ्यास खेलमा आसिफ र अर्जुनको प्रभाव, सोनीको कप्तानीमा 19 वर्ष मुनिको नेपाली टोली घोषणा।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री लगायतका केही सांसदहरूले पछिल्लो समयमा लगाइरहेको कालो चस्मा र कालो चस्मा नलगाएर संसदमा उपस्थित हुनको लागि सभामुखले दिएको निर्देशन, यद्यपि कुनै स्वास्थ्य समस्या भएमा त्यसबारेमा खुलाउन पनि भनिएको छ र त्यस खालको अभ्यास शुरू भइसकेको छ। एउटा बन्द कोठा छ जहाँ एकजना चिकित्सक जस्ता देखिने व्यक्ति अगाडिपट्टि छन् भने प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति कुर्सीमा बसिराखेका छन्। माथिपट्टि समृद्धि लेखिएको छ, मूल्य वृद्धि लेखिएको छ, ड त्र ट न म स छुट्टा छुट्टै लेखिएको छ, आँखा जाँच गर्न गएको जस्तो देखिन्छ र त्यहाँ रहेका चिकित्सक जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, जटिल समस्या पदमा रहन्जेल तपाईँले यो लगाउनै पर्छ।
0: हवस् त प्राविधिक साथी रवि दितालाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र दीपक आचार्य विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.
4: शान्ति र विकासका लागि हाम्रो आवाज. Radio Chautari, 91.4 MHz.
5: बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो. अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
6: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि. त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि.
5: हो र बुढा? ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ.
6: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ.
5: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ.
6: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ.
5: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ, झिङ्गे खोला, लमजुङ. सम्पर्क फोन नम्बर 9842673829 र 9817154038.
7: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना. प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका छ मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ. शैक्षिक योग्यता एसईए उपन्न योग्यतालाई प्राथमिकता दिइनेछ. उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष ननाघेको. निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र. नगद वा राष्ट्रिय वाणिज्यिक बैंक 6940401000026001 मा दाखिला भोचर तलब भत्ता रु 19000 मात्र. दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5 महिना 11 गते दिनको 4 बजे सम्म. सम्पर्क मिति 2083 5 महिना 11 गते 4 बजे पश्चात. दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन. परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ. परीक्षाको किसिम लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक हुनेछ. आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि. सम्पर्क नम्बर 9856045960. जीमेल gamgamilan23@gmail.com. टंक बहादुर अधिकारी, प्रधान अध्यापक.
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz.

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्को
1: केशव खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब पहिरोका बारेमा भ्रम र वास्तविकता। साथी सुशीला श्रेष्ठले समाजमा चलिरहेका विभिन्न भ्रम र वास्तविकता

0: नमस्कार रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्र यप्र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। दिव्य ज्योति हाइड्रो पावर कम्पनीलाई लामजुङका प्रभावित बासिन्दाको साथ पुदे ध्यानकर्षण, पारदर्शिता, रोजगारी र क्षतिपूर्तिको माग। दुर्जीका खोला तथा नदीमा विषादी प्रयोग गरी माछा मार्दा जलचरमा असर परेको गुनासो बढ़दो, अब माछा मार्न भदो 30 गते भित्रै सूचीकृत हुनुपर्ने। कुलासुथर गाउँपालिका 4 स्थित निदिम खोलामा बेली ब्रिज निर्माणका लागि स्थलगत सर्वे सम्पन्न, अब पूर्वाधार सम्बन्धी विषयको अध्ययन गरिने। जन्मदिन मनाउने शैली फेरिँदै सर्वोदय जीवाश्रममा जन्मदिनको अवसरमा नगद तथा खाद्यान्न सहयोग गर्नेको संख्या बढ़्यो। र बेसी शहर 11 चितीमा निर्माणाधीन राष्ट्रिय वाणिज्य बैंकको सेवा काउन्टर निर्माण कार्य 91% सम्पन्न, दशै लक्षित गर्दै निर्माण कार्यलाई तीव्रता।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
0: समाचार अब विस्तारमा। 50 मेगावटको दिव्य ज्योति हाइड्रो पावर लिमिटेड आयोजनाबाट प्रभावित लमजुङका स्थानीयले कम्पनीलाई 7 बुँदे ध्यानकर्षण पत्र बुझाएका छन्। हिज मंगलबार कम्पनीको केन्द्रीय कार्यालय बगडोल ललितपुरलाई बुझाइएको पत्रमा स्थानीयले आयोजनामा भइरहेको अपारदर्शिता, रोजगारी र जग्गा अधिग्रहणमा भएको चलखेलप्रति गम्भीर ध्यानकर्षण गराएका हुन्। जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयका अनुसार कम्पनीले आयोजन कार्यान्वयन गरेको छैन, तत्काल मन्त्रालयको निर्देशन अनुसार काम गर्न माग गरेको छ। यस्तै केही दिन अघि लमजुङका व्यक्ति तथा दललाई आर्थिक सहायता दिएको चर्चा चलेकोले को कसले कति लिए भन्ने विवरण सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ। साथै हाइड्रो पावरमा रोजगारीका लागि प्रभावित क्षेत्रका युवा पहिलो प्राथमिकतामा पर्नुपर्ने तथा हालसम्म कति स्थानीयले रोजगारी पाए भन्ने यकिन तथ्याङ्क दिनुपर्ने ध्यानकर्षण पत्रमा भनिएको छ। वातावरण प्रभाव मूल्यांकन रिपोर्ट ईआईए र प्रारम्भिक वातावरणीय परीक्षण आईईई तत्काल सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ। स्थानीय व्यक्तिहरू हरिजंग तामाङ, जुनबहादुर तामाङ, होमबहादुर तामाङ, देवबहादुर गहतराज, रामचन्द्र भण्डारी, मीनबहादुर भण्डारी, दिनेश गुरूङ लगायतले हस्ताक्षर गरेको उक्त ध्यानकर्षण पत्रमा हाइड्रोले जग्गा किन्न बिचौलिया खड़ा गरेको आरोप समेत छ। आयोजनाले उचित मुआवजा नदिएको र घर भत्काउने धम्की आएकोले त्यो रोक्नुपर्ने उनीहरूको माग छ। दिव्यज्योति हाइड्रो पावरमा स्थानीय व्यक्तिहरूको पनि उत्तिकै लगानी रहेकाले कम्पनीको बोर्डमा स्थानीयबाट 2 जना प्रतिनिधि पठाउनुपर्ने माग गरिएको छ। स्थानीयले आफूहरू आयोजनाको विपक्षमा नभई पारदर्शी र जवाफदेही भएर काम होस् भन्ने चाहेको बताएका छन्। उनीहरूले माग पूरा नभए आन्दोलनलाई कड़ा बनाउने चेतावनी समेत दिएका छन्। लमजुङको दुर्दी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका नदी तथा खोलामा माछा मार्न चाहने व्यक्तिका लागि वार्षिक सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै दोर्दी खिसेदी छ्याङदी लगायत गाउँपालिका क्षेत्रभित्रका नदीमा जाल वा बल्छी प्रयोग गरी माछा मार्न इच्छुक व्यक्तिले भदौ 30 गते भित्र नै सूचीकृत हुनुपर्ने जनाएको हो। सूचीकृत भएपछि गाउँपालिकाले सूचीकरण निस्ता उपलब्ध गराउनेछ। गाउँपालिकाका अनुसार केही व्यक्तिले अनधिकृत रूपमा विषादी लगायतका सामग्री प्रयोग गरी माछा

0: पार्दा जलचर जैविक विविधता तथा जल पर्यावरणमा क्षति पुगेको र यसबारे गुनासो बढ़दै गएको छ। सोही कारण आर्थिक ऐन 2083 बमोजिम माछा मार्ने कार्यलाई व्यवस्थित गर्न वार्षिक सूचीकृत गर्ने व्यवस्था गरिएको हो। सूचीकृत हुन इच्छुक व्यक्तिले नेपाली नागरिकताको प्रतिलिपि रु 50 तिरेको सक्कल भाउचर र दौर्दीवासी भएको प्रमाण पेश गर्नुपर्नेछ। गाउँपालिकाले तोकिएको समयभित्र सूचीकृत नभई माछा मार्ने कार्य गरेमा आर्थिक ऐन 2083 बमोजिम कार्यवाही गरिने चेतावनी समेत दिएको छ। गाउँपालिकाको यो व्यवस्थाको उद्देश्य नदी तथा जलचर संरक्षण गर्नुका साथै स्थानीय बासिन्दाले माछा मार्ने कार्यलाई व्यवस्थित र वातावरण मैत्री बनाउनु हो। दोर्दी गाउँपालिकाले यसअघि पनि आफ्नो आधिकारिक सूचना तथा राजपत्र मार्फत विभिन्न स्थानीय कानून तथा कार्यविधि सार्वजनिक गर्दै आएको छ। बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्तर्गत रहेको भाचोक खोला मुहानमा आएको समस्या समाधान गरिएको छ। मुहानमा समस्या आएपछि केही दिनदेखि उपभोक्तालाई नियमित रूपमा खानेपानी वितरण गर्न सकिएको थिएन। समितिका अनुसार हिजो मुहानमा देखिएको समस्या समाधान गरी खानेपानी सञ्चालन गर्न सफल भएको हो। समस्या समाधानसँगै अब आजदेखि उपभोक्तालाई नियमित रूपमा पानी वितरण गरिने समितिले जनाएको छ। मुहानमा आएको समस्या समाधानका लागि खटिएका कर्मचारी तथा प्राविधिक टोलीलाई समितिले धन्यवाद दिएको छ। समस्या समाधान भएपछि बेस शहर क्षेत्रका उपभोक्ताले नियमित खानेपानी पाउने अपेक्षा गरिएको छ। समितिले खानेपानी आपूर्ति नियमित बनाउन आवश्यक प्राविधिक काम तथा व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ। लमजुङको राईनाश नगरपालिका आठमा रहेको सर्वोदय सेवाश्रममा जन्मदिन तथा विभिन्न अवसरमा नगद खाद्यान्न र फलफूल सहयोग गर्ने क्रम बढ़दै गएको छ। दोर्दी गाउँपालिका एक भारतीका कृष्ण गुरूङले आफ्नो जन्मदिनको अवसरमा सेवाश्रममा रहेका ज्येष्ठ नागरिकका लागि भोजन बापत 13,100 रूपियाँ र फलफूल सहयोग गर्नुभएको छ। हाल हङकङमा बस्दै आउनुभएका गुरूङले परिवार तथा आफन्तको उपस्थितिमा उक्त सहयोग गर्नुभएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा गुरूङकी आमा जितमाया गुरूङ, बुबा ओम बहादुर गुरूङ तथा दूधपोखरी गाउँपालिकाका प्राविधिक इन्जिनियर खड्ग तामाङ र सुरत तामाङको समेत उपस्थिति थियो। त्यस्तै मध्यनेपाल नगरपालिका 10 नेटा निवासी तथा हाल सुन्दर बजार नगरपालिका 6 बस्दी आउनुभएका धनबहादुर दुरा र संगीता दुराकी छोरी सृष्टि दुराको जन्मदिनको अवसरमा पनि सेवाश्रममा सहयोग गरिएको छ। सृष्टिको जन्मदिनमा आश्रमका ज्येष्ठ नागरिकलाई दक्षिणा, फलफूल, बिस्कुट लगायत सामग्री वितरण गरिएको थियो। साथै सेवाश्रमको भोजनका लागि 9,500 रूपियाँ नगद सहयोग गरिएको थियो। सहयोगदातालाई सेवाश्रमले टीका र माला लगाएर आशीर्वाद प्रदान गरेको थियो। सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो। सर्वोदय सेवाश्रममा हाल ज्येष्ठ नागरिक 22 जना ज्येष्ठ नागरिक आश्रित रहेको प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। उहाँका अनुसार सेवाश्रमलाई विभिन्न अवसरमा सहयोग गर्ने व्यक्ति तथा परिवारको संख्या पनि बढ़दै गएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: बुढी ए बुढी, किन न्याउ र मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, गर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, गर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, बिसी सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
1: विगत 50 वर्षदेखि सुन्दरबजार नगरपालिका 9 भोटेवडारमा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
3: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौकेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 98165852, 98066662 र 06651381। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ।
5: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
6: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सक्सियो।
5: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
6: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
5: ल त, म पनि त्यतै जाने भएँ।
7: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
8: सम्पर्क मोबाइल नम्बर 98565415141 र 98636252615।
9: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
10: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
11: छोरा, चाडपर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
12: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
11: ए हो र, के पाइन्छ?
12: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
7: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
13: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
7: कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 06652727, मोबाइल नम्बर 98465424264 र 98467915।
14: किन हाँस्या हो नि बुढा? पुलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
15: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
3: पाल बराही डेन्टल केयर सेन्टर प्रणाली बेसीसहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891120981।
16: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
0: विश्राम पछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको कोला सुथार गाउँपालिका चार स्थित मितिम कोलामा बेली ब्रिज निर्माणका लागि स्थलगत सर्वे सम्पन्न भएको छ। माइक्रो हाइड्रो पावर हाउस नजिक निर्माण प्रस्ताव गरिएको पुलका लागि गाउँपालिकाका जनप्रतिनिधि प्राविधिक तथा स्थानीय सरकारवालाहरूको उपस्थितिमा स्थलगत अध्ययन गरिएको हो। सर्वेमा कोला सुतार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरूङ, उडा नम्बर चारका अध्यक्ष नारायण गुरूङ, गाउँ कार्यपालिका सदस्य हेमन्त गुरूङ, उडा सदस्य टिक बहादुर गुरूङ, पूर्व उडा अध्यक्ष किम बहादुर गुरूङ तथा पूर्व उडा सदस्य पित्रमान गुरूङको सहभागिता थियो। त्यसै गरी पूर्वाधार विकास कार्यालय लमजुङका इन्जिनियर लोकेश राई सहित प्राविधिक टोली, कोला सुतार गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख प्रकाश शेरचन तथा रीति तिथि व्यवस्थापन समिति भुजुङका अध्यक्ष कालबहादुर गुरूङ लगायतको पनि उपस्थितिमा सर्वे सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। मिदिम खोलामा निर्माण गरिने बेली ब्रिजका लागि कोला सुतार गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमै विस्तृत परियोजना डीपीआर तयार पारिसकेको जनाएको छ। अब स्थलगत सर्वेबाट पुल निर्माणका लागि आवश्यक प्राविधिक पछि सम्भावित स्थान र अन्य पूर्वाधार सम्बन्धी विषयको अध्ययन गरिनेछ। पुल निर्माण भएपछि स्थानीयवासीको आवत जावत सहज हुनुका साथै त्यस क्षेत्रको यातायात पहुँच विस्तार र स्थानीय विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। बेसीसहर नगरपालिका 11 चितीमा निर्माणाधीन राष्ट्रिय वाणिज्य बैंकको सेवा काउन्टर निर्माण कार्य 91% सम्पन्न भएको छ। बाँकी निर्माण कार्य अबको एक साताभित्र नै पूरा गरी काउन्टरलाई 100% सञ्चालनका लागि तयार बनाउने लक्ष्य राखिएको छ। दशैंको अवसरलाई लक्षित गर्दै निर्माण कार्यलाई तीव्रता दिइएको हो। काउन्टर सञ्चालनमा आएपछि चिटी क्षेत्रका स्थानीयवासीले बैंकिङ सेवा लिनका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। विशेष गरी ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई स्थानीय स्तरमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ काउन्टर निर्माण अगाडि बढ़ाइएको हो। ओडा अध्यक्ष शिवप्रसाद जोशीले राष्ट्रिय वाणिज्य बैंक मार्फत सामाजिक सुरक्षा भत्ता लगायत अन्य बैंकिङ सेवा सहज रूपमा उपलब्ध गराउन पहल भइरहेको बताउनु भएको छ। दशैंको समयमा वृद्ध वृद्धालाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले आवश्यक समन्वय र सहजीकरण भइरहेको उहाँको भनाइ छ। काउन्टर निर्माण 100% सम्पन्न भएपछि सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्थानीयलाई आवश्यक अन्य बैंकिङ सेवा पनि चितीमै उपलब्ध हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री भालेन्द्र शाह बालेनले आज प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष उत्तर दिँदै हुनुहुन्छ। प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीले पहिलो पटक नियमपूर्वक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिन लाग्नु भएको हो। प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसदमा उपस्थित भई सांसदहरूका लिखित प्रश्नको जवाफ दिनुपर्ने प्रावधान छ। यसअघि जेठ 17 गते प्रधानमन्त्री शाहले संसदको प्रश्नको जवाफ दिन भन्दै अचानक संसद पुग्नुभएकोमा त्यस यता जवाफ दिन नआएपछि सभामुख डीपी अर्यालले भदौ 1 बैठकबाट आजको बैठकमा अनिवार्य उपस्थित हुन रूलिङ गर्नुभएको हो। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस, नेकपा एमाले, नेकपा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र श्रम संस्कृति पार्टीका गरी 11 जना सांसदले प्रश्न सोध्दैछन्। सांसदहरूले मुख्य गरी यसअघि जेठ 17 गते संसदमा प्रधानमन्त्रीले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेकोले यस विषय स्पष्ट पार्न सरकारको तीन महिने कार्यकालको समीक्षा, सुशासन, बजेट कार्यान्वयन र समसामयिक विकास निर्माण बारे र संसदप्रति सरकारको जवाफदेहिताका विषयमा केन्द्रित रहेर प्रश्न दर्ता गराएका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सकको परामर्श अनुसार संसदमा कालो चस्मा लगाएर आउने पूर्व जानकारी संसद सचिवालयलाई गराउनु भएको छ। वीरेन्द्र सैनिक अस्पतालका नेत्र रोग विशेषज्ञले उज्यालोमा देख्न कठिनाई हुने समस्याका कारण उहाँलाई सनग्लास र आई ड्रप प्रयोग गर्न सिफारिश गर्नुभएको थियो। संसदमा मर्यादा र पोशाक सम्बन्धी बहस चलिरहेका बेला प्रधानमन्त्रीले चिकित्सकको सिफारिश सहितको पत्र सचिवालयमा पठाउनु भएको हो। गैराती, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा बागमती प्रदेशको सिन्धुपाल्चोकको धेरैजसो ठाउँमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी कास्की, लमजुङ, नुवाकोट, झापा लगायतका जिल्लामा पनि हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना पनि रहेको छ। आज राति कोशीको हिमाली र पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। दिव्यज्योति हाइड्रो पावर कम्पनीलाई लमजुङका प्रभावित बासिन्दाले बुझाए सात बुधे ध्यानाकर्षण, पारदर्शिता, रोजगारी र क्षतिपूर्तिको माग। दोर्तीका खोला तथा नदीमा विषादी प्रयोग गरी माछा मार्दा जलचरमा असर परेको गुनासो बढ़दो, अब माछा मार्न भदौ 30 गति भित्रै सूचीकृत हुनुपर्ने। खुला सुथार गाउँपालिका 4 स्थित मिदिम खोलामा बैली ब्रिज निर्माणका लागि स्थलगत सर्वे सम्पन्न, अब पूर्वाधार सम्बन्धी विषयको अध्ययन गरिने। जन्मदिन मनाउने शैली फेरिँदै सर्वोदय सेवाश्रममा जन्मदिनको अवसरमा नगद तथा खाद्यान्न सहयोग गर्नेको संख्या बढ़्दो। र बेसी सहर 11 चितीमा निर्माणाधीन राष्ट्रिय वाणिज्य बैंकको सेवा काउन्टर निर्माण कार्य 91% सम्पन्न, दशैंलाई लक्षित गर्दै निर्माण कार्यलाई तीव्रता। अवस्था यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
17: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
18: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, जे दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मेसै पाइएन।
19: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ, यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
18: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
19: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
20: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ, सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
19: अहिले बिहानको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
2: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
2: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
2: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
2: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98 5 60 45 783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
4: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो फुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
5: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
6: प्रोपाइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा, सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 98 4 61 80 025।
7: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98 4 51 39 6 47 र 98 1 11 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
8: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
9: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
8: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
10: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
8: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0665 520 227, मोबाइल नम्बर 98462 49129 र 98462 51091।
11: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
12: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
11: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
12: चिन्तै नगर्नुहोस् न बुढा, विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
13: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायणस्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
8: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
12: सम्पर्क फोन नम्बर 98162 85520, 98066 66162 र 066521381। दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणस्थान लमजुङ।
14: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
15: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
14: अब के गर्नुहुन्छ त दाई?
15: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ, पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
14: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
16: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ। प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
17: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठसेरामा सिबिएस तथा डिभिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।

0: गोड़ दुखे कहीं टाउ को दुखने कहीं पेट दुखने के दुखे आओ दुखे आओ झन ये बेला पखाला लगे हैरान है कह जाने के करने के नगर्ने कहिले बिरामी भएर केही मेलो मिसै भइन।
1: बुवा चिप नगर्नुस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सरको सेवा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
0: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
3: हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कस्तो छेकेको छ र
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्नु भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240350, 0665240375, मोबाइल नम्बर 9856445।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका छ मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसई उपलब्ध योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष ननाघेको। निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र। नगद वा राष्ट्रिय वाणिज्य बैंक 6940100000026001 मा दाखिला भोचर तलब भत्ता रु 19000 मात्र। दरखास्त बुझाउनु पर्ने

0: मिति 2083 पाँच महिना एघार गते दिनको चार बजेसम्म सम्पर्क मिति 2083 पाँच महिना एघार गते चार बजे पश्चात दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ परीक्षाको किसिम लिखित मौखिक र आवश्यकता अनुसार प्रयोगत्मक हुनेछ आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि सम्पर्क नम्बर 98565490 जीमेल gamgamilan23@gmail.com चङ्क बहादुर अधिकारी प्रधान अध्यापक
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: शांति र विकास का लागि हाम्रो आवाज
1: स्टुडियो फार फार अवे
0: रेडियो चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ट्ज

0: को चाइल्ड एडवाइजरी ग्रुप का सदस्य प्रार्थना महर्जन, ओल्ड भिजन को व्यवस्थापक श्याम अधिकारी लगायत विभिन्न संचार कर्मीहरूले आफ्नो धारणा राखेका छन्। मीडियाले पोषण सुधारका लागि विभिन्न जानकारी निरन्तर प्रकाशन प्रसारण गर्नुपर्ने र केही हदसम्म प्रयास भइरहेको स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकाल बताउनुहुन्छ।
1: नेपालमा चाइल्ड र न्युट्रिसनको विषयलाई लिएर जुन इस्युहरू कभर चाहिँ भएको छ, होइन, सर्ट एन्सर सेटिस्फ्याक्टरी खालको चाहिँ छैन, होइन, तर दुवै मिडिया जसरी इभल्भ हुँदै गइरहेछ, लाइक ट्रेडिसनल मिडियाबाट चाहिँ अहिले जसरी चाहिँ हामी डिजिटल मिडियामा चाहिँ गइरहेछौँ, त्यसै गरी न्युट्रिसनको सेक्टरमा पनि ट्रेडिसनल जुन न्युट्रिसनको विषयहरू छ नि, त्यो चाहिँ अहिले अर्को फर्म अफ न्युट्रिसनको समस्या हाम्रोमा छ, त्यो भनेको ओबिसिटी हो, लाइफस्टाइलसँग जोडिएको, एनसिडीसँग जोडिएको विषयहरू हो, होइन। हामी चाहिँ इन नेपाल न्युट्रिसनको सेक्टरमा चाहिँ वी आर इन डबल ट्रबल अफ न्युट्रिसनको प्रब्लम भन्छौँ क्या, त्यो खालको डबल ट्रबल अफ न्युट्रिसनको प्रब्लममा चाहिँ नेपालको मिडियाहरूले त्यति धेरै कभर गरेको जस्तो देखिन्न, किनभने अब मिडिया पनि सिक्दै अगाडि बढ्दै गर्ने क्रममा छन्, अनि न्युट्रिसनको इस्यु पनि हाम्रोमा चाहिँ ट्रेडिसनल वेले हेर्दाखेरि सधैँ एकदम ख्याउटेपन, त्यसपछिबाट वेट नपुगेको, अनि स्टन्टिङको विषयहरू चाहिँ धेरै मात्रामा, अनि एनिमियाको विषयहरू धेरै मात्रामा चाहिँ न्युट्रिसन भनेको माल न्युट्रिसन मात्रै हो र माल न्युट्रिसनमा पनि यो ख्याउटेपन हो भन्ने खालको जुन बुझाइ पहिलेदेखि नै सिकाइयो, त्यो ढङ्गको रिपोर्टिङ नै रिफ्लेक्ट भइरहेछ हाम्रो मिडियामा। त्यही अनुसारको इस्युहरू चाहिँ आउँदै आइरहेको छ, अनि धेरैजसो इस्युहरू त्यसपछि मिडियामा चाहिँ समाचारहरू अथवा न्युट्रिसन जोडिएका विषयहरू चाहिँ के आउँछ भने अलिकति फर्मल प्रोग्रामहरू भयो भने र अलिअलि डाटाहरू प्रेजेन्ट भयो भने, जस्तै अब एनडिज नेपाल डेमोग्राफी एन्ड हेल्थ सर्वेको जुन डाटाहरू आउँछ अथवा अरू फेसिलिटी अथवा अरू सर्वेहरूको जुन डाटाहरू आउँछ त्यो डाटासँग जोडिएर मात्रै आउँछ इस्युहरू, भनेको फर्मालिटीमा मात्रै फोकस छ, तर त्यो समस्या किन भइरहेछ, डेप्थमा गएर यो यसको पछाडिको रुट कज के हो भन्ने कजमा चाहिँ गएर त्यति धेरै भएर चाहिँ आउँदैन। जस्तै भयो, यसमा अलिकति जोड्न के खोजिरहेको छु भने, हामी मैले माल न्युट्रिसनको जुन ख्याउटेपन कुपोषण कुराइरहेको छु, यो पछिल्लो 3 decades चाहिँ चेन्ज नै धेरै भएको छ, सुधार धेरै भएको छ, तपाईँको 60-70%सम्म जुन स्टन्टेडको समस्या थियो 1990s अहिले यो 35 इयर्समा घटेर 25% तल आइसकेका छ भनेपछि सुधार चाहिँ हुने क्रममा छ। एकातिर यो सुधार उन्मुख नै छ, अर्कोतिर हामीसँग अर्को ठूलो समस्या चाहिँ नन कम्युनिकेबल डिजिजसँग जोडिएर चाहिँ बच्चेदेखिको चाइल्डदेखि नै सुरु हुँदै आइरहेछ। जस्तो हाम्रो हुर्काई नै कस्तो हुन थाल्यो भने, हाम्रो चाहिँ सोसाइटी कसरी चेन्ज हुँदै गइरहेछ भने, हामी पहिला अर्बन सेक्टरमा एकदम कम थियौँ पपुलेसन, तपाईँको 30-35 वर्षसम्म जम्मा 10% पपुलेसन अर्बन सेक्टरमा थियो नेपालकोमा। अहिले यो ठ्याक्कै उल्टो जस्तो भइसकेको छ भने 70-80% पपुलेसन अर्बन अथवा सेमी अर्बन सेक्टरमा चाहिँ सिफ्ट भइसकेको छ, रुरल एरियामा मान्छे छैन, अनि त्यो हुँदाखेरि लाइफ स्टाइल नै के भइरहेछ भने अर्बन स्टाइलको त्यो एकदम कपी गर्ने टाइपको भइरहेछ। अनि हाम्रो बच्चाको हुर्काई कस्तो भइरहेछ भने, बिहान उठ्ने बित्तिकै बच्चाले पहिला के भन्छ नि, म त पाउरोटी खान्छु, म त बिस्कुट खान्छु, अथवा मलाई दुनवट ल्याइदिनुहोस् भनेपछि उसको त्यो बिहानको डिमान्ड नै, स्कुल जानुभन्दा अगाडिको डिमान्ड नै के छ भने ट्रान्सफ्याट अथवा सुगर स्वेटेन बेभरेजहरू, यस्तो जुनले चाहिँ नन कम्युनिकेबल डिजिजमा चाहिँ सपोर्ट गर्छ, र भोलिका दिनमा त्यसले ठुलो चाहिँ पब्लिक हेल्थ डिजास्टर ल्याउन सक्छ, त्यसमा एक्सपोज हुँदै गइरहेछ हाम्रो बच्चाहरू। अब स्कुल जान्छ, स्कुलमा दिउँसोको टाइममा खाजा खाने टाइममा पनि उसले चाहिँ मलाई चाउचाउ अथवा जुस, जुन सुगर स्वेटेन बेभरेजहरू हुन्छ, त्यस्तो डिमान्ड गर्छ, स्कुलबाट फर्केपछि पनि उसको डिमान्ड त्यस्तै हुँदै जान्छ, र प्यारेन्ट्सले पनि, हाम्रो सोसाइटी चाहिँ के छ भने रेमिडियन्सले भरिएको छ, फादर कतै काम गरिरहेको हुन्छ बाहिर, मदरलाई पनि सजिलो के भने चाउचाउ ल्याइदियो अथवा यस्तै जङ्क फुडहरू ल्याइदियो दियो, अनि त्यसपछि लाइफ स्टाइल हो फलानले त चाउचाउ किनेर दिएको छ भनेपछि मैले पनि दिनुपर्छ भन्ने जुन त्यो प्रेस्टिज देखाउने खालको एउटा चाहिँ जुन सो अफ गर्ने छ नि, त्यो सो अफले पनि हाम्रो यो न्यू जेनेरेसन न्यू पुस्ता चाहिँ एनसिडीको चाहिँ बर्डनमा चाहिँ धकेलिँदै गएर अबको 10-15 वर्षपछि नेपालमा चाहिँ एउटा ठूलो डिजास्टर आउने सम्भावना छ। यो क्षेत्रमा चाहिँ मिडियाले लेख्नुपर्ने जुन हिसाबले तपाईँले सोध्नु भयो कस्तो खालको कभरेज छ भने यो ढङ्गले मिडियाले त्यति धेरै सोचेको जस्तो देखिन्न, किनभने मिडियाको हुर्काई, मिडियाको सिकाई र मिडियामा आउने विषयवस्तु र प्राथमिकता नै सधैँ के रह्यो भने ख्याउटेपन, त्यही फोटो देखाउने, गाउँ दूर दराज हो पोषणको इस्यु भन्ने बित्तिकै हामी दूर दुर्गम दूर दराज भनेर सम्झिन्छौँ र त्यही फोटो पुक्क भनी निस्केको सानो ख्याउटे परेको बच्चाको फोटो सम्झिन्छौँ, मिडियामा पनि त्यही ढङ्गले प्रेजेन्ट गरिरहेको हुन्छ, रेप्लिकेट गरिरहेको हुन्छौँ र त्यही खालको न्युजहरू कभर भइरहेको हुन्छ। अनि एउटा मिडियामा चाहिँ फलानु जिल्लामा अथवा फलानु ठाउँमा कुपोषणको समस्या यस्तो भनेर आयो भने त्यस्तै खालको बाढी चाहिँ फ्लडेड भएर चाहिँ देशभरिका जिल्लाहरूमा जान्छ, किनभने ए इस्यु त यो रहेछ, यो खालको लेख्नुपर्ने रहेछ भन्ने हुन्छ। त्यही भएर फोकस त्यता मात्रै त्यस्तो खालको इस्युमा मात्रै फोकस छ। हजुरले सोधे जस्तै त्यस्तो यसमा चाहिँ अब सिफ्ट हुन आवश्यक छ, हामी सिफ्ट हुनुपर्छ। हामीले अब बुझाउने भनेको हामी जस्तै मिडियामा काम गर्ने बुझाउने हो, तर यो बुझाउने क्रम चाहिँ अलिक कम छ, यसमा चाहिँ सुधार गर्न आवश्यक छ जस्तो लाग्छ मलाई। हस्, थ्याङ्क यू सो मच।
0: त्यस्तै गरी नेपाल टेलिभिजनले पनि लामो समयदेखि बालबालिकाका लागि र स्वास्थ्यका लागि विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको छ। त्यसै अन्तर्गत पोषण र विशेष गरेर स्तनपानका बारेमा पनि आफूहरूले प्राथमिकताका साथ विभिन्न प्रचार सामग्रीहरू प्रसारण गर्नुका साथै कार्यक्रमहरू निरन्तर रूपमा अगाडि बढाएको नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक टंक प्रसाद उप्रेती बताउनुहुन्छ।
2: नेपाल टेलिभिजन एउटा सार्वजनिक प्रसारण संस्था भएकोले सबै उमेर समूहका दर्शकहरूका लागि कार्यक्रमहरू डिजाइन गर्छ र यसमा पनि बालबालिकाहरूका लागि विशिष्टीकृत कार्यक्रमहरू नेपाल टेलिभिजनसित छन् र ती कार्यक्रमहरूको केही उदाहरणको रूपमा भन्दा ससाना बालबालिकाको लागि छुनु मुनु र अलिकति उमेर त्योभन्दा माथिल्लो उमेरका बालबालिकाको लागि चिल्ड्रेन्स फोरम जस्ता, त्यसै गरिकन खुसीको संसार जस्ता विशेष कार्यक्रमहरू छन्। ती कार्यक्रमहरूको मार्फतबाट त्यही उमेर समूहले बुझ्ने गरी सीमित उनीहरूको शब्दावलीभित्र रहेर सन्देशहरूको डिजाइन गरिएको हुन्छ। त्यसमा बाल पोषणको जहाँसम्म प्रसङ्ग छ, यो बालबालिका स्वयंले पनि बुझ्नुपर्ने र बालबालिकाका अभिभावकहरूले अझ धेरै बुझ्नुपर्ने अवस्था पनि हुन्छ। त्यसो भएकोले पीएसए पब्लिक सर्भिस एनाउन्समेन्ट अथवा जनचेतनामूलक सन्देशको माध्यमबाट पनि बाल पोषणमा कार्यक्रमहरू सन्देशहरू नेपाल टेलिभिजनले प्रसारण गर्दै आएको छ र अभिभावकहरूलाई लक्षित गरेर जनस्वास्थ्य बहस भन्ने जुन कार्यक्रम छ, यो चाहिँ स्वास्थ्य कार्यक्रम हो, जनस्वास्थ्यका विभिन्न विषयहरूमा यो कार्यक्रम चाहिँ बहसको रूपमा त्यहाँ सञ्चालन हुन्छ र यसभित्र पनि बाल पोषणका विषयवस्तुहरू समेटिएको हुन्छन् र विभिन्न सन्दर्भ विशेषमा र यो मुद्दा बनाएर अनुसन्धानात्मक रिपोर्टहरू चाहिँ हाम्रो समाचारमा र समसामयिक विषयका कार्यक्रमहरूमा पनि हामीले उच्च प्राथमिकताका साथ कन्टेन्टहरू प्रस्तुत गर्ने गरेको छौँ।
0: हजुर, बाल पोषणसँगै अब यो अहिले पूर्ण स्तनपानको कुराहरू आएको छ होइन, यो सवाललाई चाहिँ कतिको उठाइरहेछौँ?
2: जरुर उठाइराखेको छौँ। जस्तो हालसालकै एउटा उदाहरण गर्ने भने पछिल्लो हप्ता प्रसारण भएको जनस्वास्थ्य बहस जुन करिब आधा घण्टाको कार्यक्रम हुन्छ, विशेषज्ञहरूसित यही विषयमा उठाइएको छ। त्यसै गरिकन यो विश्व स्तनपान दिवस, राष्ट्रिय स्तनपान दिवस र समयमा अभियानका रूपमा सञ्चालन गरिएको सन्दर्भहरूमा त अझ उच्च प्राथमिकतामा राखेर सान्दर्भिक कार्यक्रमहरूमा चाहिँ हामीले यसको विषयवस्तु पस्किने गरेको छौँ।
0: अरू अब अरू सञ्चार माध्यमहरूलाई पनि तपाईँ एउटा यो विषयको बारेमा मात्र नहोस्, सञ्चारको विज्ञ भएको हिसाबले प्राध्यापन पनि गराउँदै आउनु भएको छ। सञ्चारकर्मीले यो मसिना विषयहरू अब धेरै ध्यान जाँदैन, पोलिटिकल कुराहरूमा बढी गइरहेको हुन्छ, यस्तो विषय उठाउनको लागि र अब पोषणको सम्बन्ध ठूलो कुरो हो जीवनको लागि होइन, तपाईँको सन्देश के छ?
2: सबभन्दा समाज विकसित हुन, समाज स्वस्थ हुन र एउटा समाजलाई ड्राइभ गर्ने जनशक्ति तयार हुनको लागि सबभन्दा पहिलो कुरा नै पोषणबाट सुरु हुन्छ र यसलाई मसिनु भनेर यसलाई चाहिँ प्राथमिकतामा नराख्ने भन्ने कुरै हुन्न। यो चाहिँ सबैभन्दा महत्वपूर्ण विषय यो हो। जब बालबालिका स्वस्थ हुन्छ तब मात्रै समाज स्वस्थ हुन्छ र भोलिको चुनौती, भोलिका समाजको चुनौती, राष्ट्रको चुनौती, विकास निर्माणका कुराहरू, जति राजनीतिले गर्ने कुराहरू छन्, ती सबैलाई काँधमा बोकेर अगाडि बढ्ने जनसङ्ख्या त आखिर यही बिन्दुबाट सुरु हुने हो नि त। त्यसकारणले गर्दाखेरि एउटा सचेत संचारकर्मीहरूले यस यो विषयलाई, बाल पोषणको विषयलाई उच्च रूपमा चाहिँ प्राथमिकतामा राखेर हामीले चाहिँ विषयवस्तु निर्माण गर्ने, कार्यक्रम निर्माण गर्ने, समाचारहरू निर्माण गर्ने काम गर्नुपर्छ। यो चाहिँ फेरि खालि पत्रकारको मात्रै कुरा पनि होइन, यो राज्यको नीति निर्माणमा पनि पत्रकारहरूले सघाउने कुरा भयो, पॉलिसी इन्फ्लुएन्स गर्ने भन्छ। जस्तो अहिले पनि भनौँ न, विद्यालयमा खाजाको कुरा छ होइन, त्यो चाहिँ सरकारले निशुल्क रूपमा सर्टेन ग्रेडसम्मको लागि त्यो स्किम ल्याएको पनि छ र त्यसले गर्दा दीर्घकालीन रूपमा एउटा त स्कूल आउने बानी र स्कूल भर्ना भएका विद्यार्थीहरूलाई स्कूलमै रोकिराख्ने र पढाइलाई निरन्तरता दिने कुरा त एउटा राम्रो पक्ष सधैँ छ। त्यो सँगसँगै यो बाल पोषणको जुन कुरा छ त्यो पनि अझ रैथाने खानाको कुरा छ। यसले चाहिँ नेपालीहरूको जनस्वास्थ्यमै सकारात्मक प्रभाव पारेको छ। यो बाल पोषण अब धेरै नै महत्वपूर्ण विषय हो।
0: बाल बालिका र युवालाई पोषण सुधारको लागि परिचालन गर्न सके प्रभावकारी हुने चाइल्ड एडभाइजरी ग्रुपका सदस्य प्रार्थना महर्जनले आफ्नो धारणामा बताउनुभयो।
3: मलाई पनि केही एड गर्नु छ। एज प्रवीण सरले भन्नुभयो कि के अरे तपाईँहरूको भनौँ न मिडियाले चाहिँ सुगरी ड्रिङ्क्सहरूको बारेमा त्यस्तो एडहरू चाहिँ लिनुहुन्न भन्नुभयो नि त, त्यसको सत्ता चाहिँ वाइ नट होइन के अरे न्युट्रिसियस फुडको बारेमा चाहिँ एनिमेसनको थ्रुबाट अरू केही इन्ट्रेस्टिङ वेबाट चाहिँ तपाईँहरूले अवेरनेस क्रिएट गर्दाखेरि चाहिँ कस्तो हुन्छ भन्ने कुरा हो। अनि अर्को भनेको चाहिँ अहिले सोसियल मिडियामा ट्रेन्ड भइरहेको छ नि एउटा लाइक सानो बालबालिकाहरूलाई चाहिँ एउटा अल्ट्रासाउन्ड टाइपको भिडियोमा किराहरू देखाएर के अरे जङ्क फुड खायो भने चाहिँ यस्तो किरा पर्छ है भन्ने कुरा छ नि त। त्यस्तो वेमा हामीले के अरे न्युट्रिसियस फुडहरूको एडभान्टेजेसहरू अर जङ्क फुडहरूको डिसएडभान्टेजेसहरूलाई चाहिँ एनिमेसनको थ्रुबाट यस्तो हुन्छ भनेर डिपली नै बुझाउन खोज्यो भने पनि राम्रो हुन्छ जस्तो लाग्यो। थ्याङ्क यू।
0: पोषण सुधारका लागि समाजमा चल्दै आएका विभिन्न परम्परागत अभ्यासहरू र धर्म अनुसारका चाडबाडको पनि सहयोगी भूमिका रहेको अन्तर्धार्मिक अगुवा एवं पोषणको विषयमा अध्ययन अनुसन्धान गर्दै आउनुभएका डाक्टर नम्रता पाण्डे बताउनुहुन्छ।
4: हामीले यसलाई समृद्ध बनाउँदै जाँदाखेरि हाम्रो स्टेक होल्डरहरू को हुनुहुन्छ त यो क्याम्पेनलाई अगाडि बढाउनलाई, कस कसलाई मिडियामा कभरेज गर्ने, कहाँ कहाँ त्यस्ता स्टोरीहरू हुन सक्छन् भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ। किनभने हामी प्राकृतिक स्रोत र हाम्रो प्राकृतिक जीवनलाई नै हेर्यौं भने पनि हामीलाई न्युट्रिसनको लागि त्यस्तो धेरै ठूलो गाह्रो चिज चाहिँ छैन नेपालमा। हामीसँग अनेक जडीबुटी, सागपात, पानीको छेउछाउमा, नदी खोलामा, पहाडमा पाइने चिजहरू नै पनि न्युट्रिसनको लागि प्रशस्त छन्। सिस्नो, त्यो जलुकोदेखि लिएर, मलाई एउटा दुर्गम कर्णालीको कहानी सुनाउन मन लाग्यो यहाँहरूलाई। दसैँको बेला रहेछ, त्यहाँनिर सरकारले चाहिँ चामल बाँड्ने भनेर अलिक 8-10 वर्ष अगाडिकै घटना भयो, सायद त्यति धेरै परिवर्तन भइसकेको छ जस्तो लाग्दैन मलाई। अनि एकजना आमालाई भने, मैले एकदम थकित हुनुहुन्थ्यो, आउनुभएको त्यहाँ जुम्लाको सहर छ त्यहाँ सदरमुकाममा, चामल लिन आएको, 8 घण्टा हिँडेर आएको, 8 घण्टा हिँडेर आएर राति बसेर भोलि जाँदाखेरिको त्यो दुःख, अनि यहाँबाट चामल जान्छ त्यो किरा परेको कुहिएको। अनि उहाँले भन्नुहोस्, यति धेरै चिजहरू त तपाईँको यहीँ गाउँमा त सिस्नो फलेको छ, कोदो छ, त्यो छ होइन, हामीलाई भात चाख्न मन लागेन, हामीले भातमा के छ र सिस्नुमा के छ भन्ने न्युट्रिसनको त्यो जानकारी त्यो पोषणको जानकारी त्यो लेभलमा नपुर्याउँदासम्म हामीले जति बजेटमा ल्याए पनि पोलिसी बनाए पनि ती कुराहरू चाहिँ जसलाई चाहिएको छ नि आवश्यक छ नि त्यो कुरा त्यहाँ पाउँदैन भने अर्कोतिर हाम्रो सहरिया जीवनमा हामी एकदम आलसी जीवन अल्छी एकदम इन्स्ट्यान्ट बच्चा बच्चीलाई पनि इन्स्ट्यान्ट चाहिने आमा बाबालाई पनि सजिलो हुने अझै धेरै म जस्ता वर्किङ वुमनहरूलाई त सजिलो छ बेलुका के खाने बाबु पिज्जा खाने हस्मा बोकेर आउँछु के खाने मोमोज खान्छु यो चिज अनि हाम्रो त धर्मशास्त्र हाम्रो चिजहरू बासी खानु हुन्न भनेको छ नि त तुरन्तै पकाएर न्युट्रिसन त्यो अनुसार खानु ऋतु अनुसारको सिजन अनुसारको फलफुल तरकारीहरू खानु यो आफ्नो घरमै खानु यो चिजहरू र अन्न ब्रह्म भनेको छ भने त्यो ब्रह्मलाई चाहिँ पेस्टिसाइड हालेर बेच्नेहरू हामी पनि जो उत्पादन गर्छौँ नि जसले उत्पादन गरेर बजारसम्म पुर्याउँछौँ हामी यस्तो व्यवसायीकरण हामीमा गयो कि हामीमा मानवीयता नै हरायो र आज हामी धेरै नराम्रा घटनाहरू समाचारमा पढ्न पाउँछौँ नि बालबालिकाहरूबाटै भइरहेका भर्खरैका घटनाहरू म भन्न चाहन्छु त्यो पनि न्युट्रिसन नपुगेको अवस्था हो पोषण नपुगेको अवस्था हो खानपान हामी के खान्छौँ हामी जस्तो खान्छौँ हाम्रो रगत त्यस्तै बन्छ हाम्रो विचार त्यस्तै बन्छ हाम्रो धारणा त्यस्तै बन्छ हाम्रो जीवनशैली त्यस्तै बन्छ त्यसैले जस्तो खान्छौँ अन्न त्यस्तै हुन्छ मन भन्छ शास्त्रले हामी जे खान्छौँ जस्तो चिज हामी आफ्नो जीवन आफ्नो शरीरलाई हालिदिन्छौँ त्यस्तै हाम्रो जीवन बन्छ हाम्रो आनी बानी बन्छ र हामीले मिडियाहरूले विशेष गरी यस्ता चिजहरू कुन कुन स्टेक होल्डरहरूलाई चाहिँ साथ लिँदाखेरि साँच्चै नै अवेरनेस हामीले त खाना पुर्याउनु छैन न्युट्रिसन पुर्याउनु छैन चिज खाद्यान्न पुर्याउनु छैन ती ठाउँमा हामीले अवेरनेस पुर्याउनु छ नेपाल आफैमा पनि हिमाल पहाड तराई यो विविध तरिकाका खाद्यान्न फलफूल तरकारी जडीबुटीहरू पाइन्छन् यहाँ त्यसैले यो चिजलाई चाहिँ अब फेरि हामीले ब्याक टु द नेचर एकदमै हाम्रै पुर्खौली हाम्रो परम्परागत खाना र हाम्रो जीवनशैली स्वस्थ विचार स्वस्थ ज्ञानमा जानुपर्नेछ यो कुराहरूलाई मिडियाहरूले कभर गरिदिनु होला भनेर म चाहिँ त्यही अनुरोध गर्न चाहन्छु आज
0: नेपालमा सामुदायिक रेडियो र सामुदायिक सूचना नेटवर्क सीआईएनले पोषण सुधारका विभिन्न कार्यक्रमहरू लामो समयदेखि प्रसारण गर्दै आएका छन् इनफ क्याम्पेनको रूपमा पोषण सुधारका लागि राष्ट्रिय अभियानकै शुरूआत पनि गरिएको छ ओल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा लामो समयदेखि समुदायसम्म पुगेर जनचेतना जगाउने काम भइरहेको छ रेडियो नेपालले पोषण सुधारमा प्रयास गरिरहेको बताएको छ रेडियो नेपालमा के कस्ता पोषण सुधारका सामग्रीहरू प्रसारण हुन्छन् रेडियो नेपालको समाचारका सहसम्पादक डाक्टर जनार्दन विष्ट
5: अहिले नेपालको संचार माध्यमले पोषणको क्षेत्रमा चाहिँ कसरी काम गरिरहेका छन्
6: वास्तवमा चाहिँ यहाँले ठिकै प्रश्न उठाउनु भयो तर पोषण मात्रै भन्दा पनि ओभरअल हेल्थको पनि कुरा हुन्छ यसमा जस्तै अब हामीले पोषण भन्दा साथै चाहिँ इन जेनरल पपुलेसनको पोषण एउटा हुन्छ त्यसपछि भल्नरेबल त्यसपछि बालबालिकाहरूको बच्चाहरूको पोषणको कुरा सबभन्दा ठुलो महत्त्वपूर्ण कुरा हुन्छ हामीले पोषण भन्दा साथ चाहिँ हामी शिशुहरूकै पोषणमा बढी ध्यान दिन्छौँ क्या किनभने त्यो फ्युचरमा त ग्रोथ गरेर जाने एउटा हो नि त त्यसैले त्यस्तो पोषणको विषयमा चाहिँ हरेक टेलिभिजन रेडियोहरूले चाहिँ एउटा प्रोग्रामहरू चाहिँ उनीहरूले स्पेसियली डिजाइन गरेको पोषणसँग सम्बन्धित कार्यक्रमहरूबाट जान सकिन्छ एउटा कुरा दोस्रो कुरा चाहिँ उनीहरूले आफ्नो चाहिँ पब्लिक सर्भिस हुन्छ नि त हरेक मिडियाको एउटा चाहिँ सामाजिक उत्तरदायित्व जिम्मेवारी हुन्छ त्यो सामाजिक उत्तरदायित्व अन्तर्गत चाहिँ पिएसएहरू बनाउँदाखेरि चाहिँ पोषणमा बनाउने
5: लोक कल्याणकारी विज्ञापन
6: अनि त्यसपछि अर्को कुरा चाहिँ रेडियो टेलिभिजनहरूका कतिपय टक सोजहरूमा चाहिँ सोसियल इस्युजहरूमा हेल्थ सम्बन्धी इस्युजहरूमा चाहिँ पोषणलाई प्रायोरिटी ग्राह्यता दिने र त्यही पोषण एक्सपर्टहरू ल्याएर कुराकानी गर्ने त्यसपछि अब पोषणसँग रिलेटेड अवेरनेस रिलेटेड प्रोग्रामहरू पनि हुन्छ जस्तै हाम्रो गाउँघरमा चाहिँ हामीसँग सबै पोषक तत्त्वहरू भएको खानेकुराहरू घरमा हुन्छ तर त्यसलाई कसरी प्रयोग गर्ने कसरी खाने कसरी पकाउने भन्ने चिजमा पनि हामीलाई थाहा नहुन सक्छ त्यसमा चाहिँ सिधै त्यस्तो खालको प्रोग्रामहरू बनाएर चाहिँ हाम्रो चाहिँ एन्ड युजरलाई या चाहिँ लिसनर्सहरूलाई होइन महिलाहरूलाई या सबैलाई चाहिँ त्यसरी चाहिँ हामीले एजुकेट पनि गर्न सक्छौँ त्यसैले इन जेनरलमा पोषणको कुरा गर्दाखेरि चाहिँ मिडियाहरूको रोल एकदमै ठुलो प्रभावकारी हुन्छ यसमा पोलिसी लेभलमा पनि मिडियाले चाहिँ स्ट्राइक गर्छ क्या जस्तै सरकारलाई पनि पोषणमा कस्तो खालको पोलिसी बनाउने त अहिले के आवश्यकता छ भन्ने बारेमा चाहिँ एउटा डिस्कोर्स बहस चलाउन सहयोग पुग्छ होइन त्यसैले यहाँले एकदमै राम्रो प्रश्न गर्नुभयो पोषणमा चाहिँ मिडियाको धेरै ठुलो हात हुन्छ र यसले चाहिँ आफ्नो योगदान चाहिँ दिन्छ
5: अब कुरा गरौँ रेडियो नेपालको है रेडियो नेपालले चाहिँ पोषणका लागि चाहिँ कसरी काम गरिरहेको छ
6: यहाँ ठिक भन्नु रेडियो नेपालले चाहिँ खास गरी हामीसँग हेल्थसँग रिलेटेड प्रोग्रामहरू छ हेल्थसँग रिलेटेड प्रोग्राममा पिरियोडिकल्ली पोषणसँग आउने इस्युजहरू चाहिँ टाइम टाइममा रेडियो नेपालले त्यसलाई अगाडि लैजान्छ होइन त्यसपछि अरू चाहिँ कार्यक्रमहरू चाहिँ महिलाहरूको फिमेल हेल्थको कुराहरू गर्भवती महिलाहरूको कुराहरू नवजात शिशुका कुराहरू यो हाम्रो प्रोग्रामहरूमा नै रिफ्लेक्ट गर्छ र त्यसमा पोषण त अनिवार्य तत्त्वको रूपमा आइहाल्छ र सँगसँगै रेडियो नेपालले चाहिँ अहिले मैले भने जस्तो पिएससिजहरू बनाउने अनि कतिपय टक सोजहरूमा चाहिँ पोषणका कुराहरू गर्ने एकदमै भनौँ न लास्ट माइल युजर लास्ट माइल अडियन्स भने जस्तो चाहिँ दूर दराजका मान्छेहरूलाई चाहिँ पोसिलो खानेकुरा कसरी खाने भन्ने बारेमा चाहिँ एजुकेट गर्नलाई चाहिँ हामीले निरन्तर दुई तिनवटा फ्रन्टबाट काम गरिरहेछौँ
5: स्पेसलिस्ट यस्तो छुट्टै प्रोग्राम बनाउनु भएको अथवा छुट्टै हुन्छ नि अब न्युजमा पनि समेटेको अथवा पिएससीहरू त्यसरी बनाएको केही छ
6: पिएससीहरू चाहिँ छ हामीसँग धेरै नै सपोषणको बारेमा बनाएको त्यो पिरियोडिकल्ली रेडियो नेपालको चाहिँ आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत त्यो बजिने
5: गर्छ
6: अनि त्यसपछि हेल्थसँग रिलेटेड इस्युजहरूमा पोषणको कुरा चाहिँ पिरियोडिकल्ली हामीले ल्याइ नै रहन्छौँ र अब न्युजमा पनि हामीले जब चाहिँ पोषणको कुरा आउँछ महिला बालबालिकाको कुरा आउँछ भने त्यसलाई प्रायोरिटीका साथ अगाडि लाने काम त हामीले गरि नै राखेका छौँ किनभने यो विषयको महत्त्व थाहा पाएपछि होइन अनि हामीले चाहिँ यसमा गर्छौँ
5: तर यसमा अब नेपालको ओभरअल सञ्चार माध्यमहरूलाई यसो हेर्दाखेरि स्वास्थ्यको विषय महत्त्वका साथ प्राथमिकतामा पर्छन् तर पोषणको कुरा चाहिँ त्यति धेरै त्यो रेगुलर हुन्छ नियमित रूपमा खबरहरू आइरहँदैन
6: अब यहाँ ठिक भन्नु यसमा चाहिँ के पनि हुन्छ भने पोषणमा काम गर्ने बाहिर संस्थाहरू पनि हुन्छ नि त होइन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू उनीहरूसँगको टाइअप उनीहरूसँगको सम्झौता गरेर पनि प्रोग्रामहरू प्रोडक्सन गरेर त्यस्तो जोइन्टली पनि अगाडि गएको देखिन्छ क्या जस्तै अब यहाँलाई थाहा नै होला धेरै महत्त्वपूर्ण प्रोग्रामहरू चाहिँ सुनौला हजार दिन भन्ने पनि त्यो पोषणसँग रिलेटेड थियो होइन हो त्यस्तो प्रोग्रामहरूलाई चाहिँ न्युजमा प्रायोरिटी दिने या उनीहरूसँगै कोलाबोरेसन गरेर प्रोग्राम प्रोडक्सन काम गर्ने त्यस्तो काम चाहिँ रेडियो नेपालले गरि नै रहेछ यद्यपि अझ धेरै गर्नुपर्छ भन्ने आवश्यकता त त्यहाँ होला नि
5: तपाईँले सुझाव दिनुपर्दा नेपाली सञ्चार माध्यमहरूलाई पोषणसँग सम्बन्धित रहेर कस्तो खालको सुझाव दिनुहुन्छ
6: पहिलो नम्बरमा त नेपालको पपुलेसनको ओभरअल हेल्थको हामीले कुरा गर्ने हो भने बालबालिकाहरूलाई सानै बेलादेखि चाहिँ त्यसतर्फ चाहिँ मोटिभेट गर्नुपर्छ अर्थात् बालबालिकाहरूको स्वास्थ्य भनेको नै एउटा फ्युचरमा देशको स्वास्थ्य हो नि त त्यसैले एकदमै भनौँ न पोषणयुक्त पोसिलो खानेकुरा खाएर हुर्केको बालबालिकाको सामाजिक मानसिक सबै चाहिँ विकास हुन्छ भन्ने कारणले गर्दाखेरि चाहिँ यो विषय त धेरै महत्त्वपूर्ण विषय हो नि त्यसैले यो विषयको महत्त्वलाई चाहिँ मिडियाहरूले थाहा पाउनु पर्यो इन्टरनलाइज गर्नु पर्यो र सक्दो प्रोग्रामहरू बढाउनु पर्यो क्या यसमा होइन त्यसैले उहाँहरूलाई चाहिँ यो विषयलाई चाहिँ खालि पोलिटिकल चिजहरूमा मात्र धेरै नलागिकन सोसल चिजहरू त्यसमा पनि हेल्थ त्यसमा पनि पोषणका कुराहरूमा चाहिँ जानुपर्छ प्रोग्राम प्रोडक्सन गर्नुपर्छ होइन र आफ्नै सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत पनि त्यो काम गर्नुपर्छ त्यसमा कुनै पैसा खोज्ने या कमर्सियलाइज गर्ने होइन होइन त्यस्तो गर्नुपर्छ जस्तो लाग्छ
1: कानुन बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रोपरली त्यो विषयमा आवाज उठाइरहेछौँ अनि त्यसपछि कानुन बनाउन टाइम लाग्ने अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठुलो छ त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त ट्याक्स रेज गरेर अलिकति महँगो बनाउँदै गयो भने अलिकति खाने कम हुन्छ कि र त्यो ट्याक्सबाट उठेको पैसा चाहिँ हेल्थमै हेल्थ इन्सुरेन्समै हुन्छ अथवा नसर्ने रोग एनसिडिजको जुन बर्डन छ त्यो सेक्टरमा खर्च गर्नुहोस् न त भन्ने हिसाबले हामीले कन्टिन्यू स्वास्थ्य खबरको तर्फबाट चाहिँ हामीले आवाजहरू उठाउँदै आउँदाखेरि अहिले बल्ल स्वास्थ्य मन्त्रालयले यसलाई हेल्थ इन्सुरेन्ससँग जोड्ने कि भनेर ऐन संशोधन गरेर ऐनमा चाहिँ राख्न खोजेको एउटा पोइन्ट छ त्यसपछिबाट चाहिँ अर्को हजुरले भने जस्तै यो नेपालमा तीन तहको थ्री टायर अफ गभर्मेन्ट छ अनि यो मैले भने डबल बर्डन अफ माल न्युट्रिसनको जुन प्रब्लम छ यो त बुझाउन सकिया छैन यसमा चाहिँ मिडिया बिचमा बसेर अघि मेरो भाइले भनेको थियो नि मिडियाले अब यो डिटेक्सन गर्ने काम र अघि उहाँले उठाउनु भए जस्तै प्रोपर वेमा चाहिँ धेरैभन्दा धेरै मेसेज फ्लो गर्नमा चाहिँ हामी काम गर्न तयार छौँ यसको लागि चाहिँ धेरैभन्दा धेरै मेसेज हाम्रो तर्फबाट दिने प्रयास जारी छ तर गभर्मेन्टले पनि त्यो ढङ्गले सोच्नु पर्यो कि हामी अवेरनेसमा अलिक बढी फोकस हुनुपर्ने बेला रहेछ कुनै एउटा कर्पोरेट कम्पनीले जाडो महिनामा चिसोको एड गरिरहेको हुन्छ किनभने मान्छेलाई उसले चाहिँ चिसो भनेकै फलानु फलानु भन्दै जाडो महिनामा पनि एड गरिरहेको हुन्छ भनेपछि मान्छेको बिहेभियरल चेन्ज अथवा बिहेभियरमा उसलाई त सम्झाइरह्यो भने त रिकल गराइरह्यो भने त यो प्रोडक्ट छ भनेर भनेपछि न्युट्रिसनको सेक्टरमा पनि गभर्नमेन्टको तर्फबाट चाहिँ त्यस्तै खालको मेसेज चाहिँ डिसिमिनेसन भइरहने फ्लो भइरहने हो भने चाहिँ यो जुन पछिल्लो समय रेमिटेन्सले गर्दा बढ्दै गएको सुगरदेखि लिएर हाइपरटेन्सनका समस्याहरू हाम्रा पुस्ता हाम्रो न्यू जेनेरेसनको पुस्तामा आउन चाहिँ अलिक कम हुन्थ्यो कि भन्नेमा चाहिँ हामी फोकस हुनुपर्छ. यसमा हामी काम गर्न तयार छौँ. डिफ्रेन्ट सेक्टरमा हामी यसलाई मल्टी सेक्टर अप्रोचमा मल्टी सेक्टर वेमा हाम्रो प्रयास गरिरहेछौँ.
0: संचार सबैभन्दा उपयुक्त माध्यम हो जसले पोषण सुधारका लागि छिटोभन्दा छिटो जानकारीहरू र स्थानीय भाषामै बुझ्ने गरेर प्रचार गर्न सकिन्छ. त्यसको लागि सामुदायिक रेडियोहरूले स्थानीय लवजमा स्थानीय प्रश्नहरूको संकलन गरेर त्यसको सही जवाब सम्बन्धित विज्ञहरूबाट लिएर पोषण सुधारमा सहयोग गर्न सक्दछ. छलफलको यही निष्कर्ष सँगसँगै कार्यक्रम पोषण संवादको निर्धारित समय सकिसकेको छ. कार्यक्रम पोषण संवाद तपाईँलाई कस्तो लाग्दैछ? आफ्नो प्रश्न प्रतिक्रियाहरू पठाउन सक्नुहुनेछ. कार्यक्रम पोषण संवादको आजको भागबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभ दिन.

0: धन्यवाद, नमस्कार।
1: नमस्ते।
0: रुन्जुङ हिमाल सूचना तथा सहकारी संस्थाद्वारा सञ्चालित रेडियो चौतारी 91.4 MHz हामी छौ। चौतारी संवाद कार्यक्रममा छौ। रेडियो चौतारीद्वारा प्रसारित रेडियो चौतारी संवाद कार्यक्रम प्रत्येक बुधबार बिहान 8 बजे प्रसारण हुनेछ। सम्पूर्ण श्रोताहरूलाई जानकारी गराउँदै हामी यो कार्यक्रम मार्फत समाजको सामाजिक विकृति विसङ्गतिको अन्त्य, सभ्य सुसंस्कृत समाज, समाजमा भएका विभिन्न घटनाक्रम गतिविधिहरूको बारेमा यस विषयमा समसामयिक छलफल गर्नेछौ। यस स्टुडियोमा समाजका विभिन्न विषयसँग सम्बन्धित व्यक्तित्वहरूसँग हाम्रो छलफल कार्यक्रम हुनेछ। आज हामी एउटा यस्तो व्यक्तित्वलाई चौतारी संवादमा अतिथिको रूपमा आमन्त्रण गरेका छौ। उहाँ हुनुहुन्छ डिभिजन वन कार्यालय लमजुङका प्रमुख आदरणीय व्यक्तित्व दीपक प्रसाद पण्डित सर हुनुहुन्छ। आज हामी उहाँसँग वनका विविध विषयमा लगायत अन्य समसामयिक विषयमा पनि विचार विमर्श गर्नेछौ। सर्वप्रथम त म उहाँलाई रेडियो चौतारीद्वारा सञ्चालित रेडियो संवाद कार्यक्रममा, चौतारी संवाद कार्यक्रममा उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। हार्दिक स्वागत छ दीपक सर हजुरलाई रेडियो चौतारीको चौतारी संवादमा। तपाईँ लमजुङ जिल्लामा जम्मा जम्मी यहाँले लमजुङमा 5 वर्ष जति डिभिजन वन कार्यालय लमजुङमा बिताउनु भयो र 31 महिना त यहाँ डिभिजन कार्यालयको प्रमुखै भएर त्यहाँबाट चाहिँ कार्य सम्पादन गर्नुभयो। कार्य सम्पादनको क्रममा यहाँ लमजुङमा आइरहँदा लमजुङको सेवाग्राहीहरू यहाँले गर्ने कार्य सम्पादन र लमजुङको विविध विषयमा अन्य भन्दा तुलनामा लमजुङमा चाहिँ तपाईँले चाहिँ अन्य क्षेत्रमा भन्दा के चाहिँ त्यस्तो खालको भिन्नता र फरक के चाहिँ पाउनुभयो लमजुङमा?
2: लमजुङ एउटा गण्डकी प्रदेशको पहाड़ी जिल्लामा रहेको छ। यो शान्त सुन्दर पहाड़देखि लिएर हिमालसम्म भएको भन्ने उष्ण हावापानीदेखि चाहिँ तुन्द्रा हावापानीसम्म चाहिँ भएको क्षेत्र हो। यो जिल्ला एकदम प्राकृतिक मनोरम धार्मिक सम्पदाहरू ऐतिहासिक विभिन्न स्थानहरूले चाहिँ एकदमै चाहिँ नेपालभरि नै चाहिँ परिचित छ।
0: पहिले चाहिँ के जानकारी लिन चाहे यहाँसँग भने यहाँ लमजुङको डिभिजन वन कार्यालयको प्रमुख हुनुहुन्छ। लमजुङमा वन क्षेत्रको स्थिति चाहिँ कस्तो छ? यसमा भइरहेका गतिविधिमा सुधारका कामहरू के भएका छन्, के गर्न सकिन्छ र यसबाट वन क्षेत्रबाट जिल्लाले, यो समाजले, समग्र राष्ट्रले भरपूर रूपमा चाहिँ उपयोग गर्न, यसबाट फाइदा लिनको लागि चाहिँ कस्तो कार्यक्रमहरू अगाडि बढाउनु पर्ला, कसरी कार्यक्रमहरू अगाडि बढाउनु पर्ला?
2: धन्यवाद। लमजुङ जिल्ला मैले अघि पनि कुरा राखेँ, उष्ण हावा पानीदेखि तुन्द्रा हावा पानीसम्म हुने त्यो चाहिँ उचाइको चाहिँ एकदमै विविधता, हावा पानीको विविधता, जति उचाइको विविधता हुन्छ हावा पानीको विविधता हुन्छ त्यहाँ पाउने चाहिँ वन्यजन्तुहरू, वनस्पतिहरू, जडीबुटीको चाहिँ विविधता पनि चाहिँ प्रकृतिले त्यसरी चाहिँ मिलाइदिएको हुन्छ। त्यो हिसाबले जैविक विविधताको हिसाबले यो लमजुङ जिल्ला एकदमै चाहिँ धनी चाहिँ जिल्ला हो र एकदमै खुसीको कुरा के छ भन्दा यो लमजुङ जिल्लाको सबै चाहिँ स्थानीय तह, सबैवटा सबै ठाउँमा चाहिँ यति राम्रो चाहिँ हरियाली चाहिँ चाहिँ सुन्दरता चाहिँ छ, त्यस्तो चाहिँ सबै जिल्लाहरूमा चाहिँ पाइँदा पनि चाहिँ पाइँदैन र चाहिँ नेपालको चाहिँ वन क्षेत्र चाहिँ धन्यै 46.08% छ भने लमजुङ जिल्लामा चाहिँ अन्नपूर्ण संरक्षित क्षेत्रको क्षेत्रलाई समेत चाहिँ जोड्ने हो भने धन्यै 55% भूभागहरू चाहिँ हरियाली छ, वन जङ्गलले चाहिँ ढाकेको छ। त्यो हिसाबले चाहिँ हामी चाहिँ यो वन जङ्गलको हिसाबले एकदमै चाहिँ धनी जिल्लाको रूपमा चाहिँ रहेको छ र त्यसलाई चाहिँ केही मात्रामा चाहिँ त्यसबाट हामीले सदुपयोगहरू चाहिँ गर्दै आइरहेको छौँ तर त्यसलाई चाहिँ अझै चाहिँ एकदम अधिकतम रूपमा एकदम बुद्धिमत्तापूर्वक चाहिँ त्यसलाई चाहिँ अझै चाहिँ हामीले चाहिँ सदुपयोग चाहिँ गर्न सकेका छैनौँ। त्यसलाई चाहिँ बढाउन पर्ने चाहिँ आवश्यक छ। यसबाट चाहिँ जिल्लाले, राष्ट्रले थुप्रै खालको चाहिँ आर्थिक उपार्जनहरू गर्न सक्छ, धेरै रोजगारीहरू चाहिँ सिर्जना गर्न सक्छ, धेरै उद्यमहरूलाई चाहिँ चाहिने चाहिँ आवश्यक कच्चा पदार्थहरू यही वन क्षेत्रबाट चाहिँ उत्पादन हुन्छ। त्यो हिसाबले लमजुङ जिल्लाको एकदमै राम्रो भविष्य। अर्को कुरा, लमजुङ जिल्ला चाहिँ एउटा चाहिँ हाइड्रो पावरको जिल्ला पनि भनेको चाहिँ नेपालमा चर्चित छ। त्यो हाइड्रो पावरको चाहिँ दिगोपना राम्रोसँग सञ्चालन हुनको लागि हामी वन क्षेत्रहरू जोगाएनौ, त्यो हरियालीहरू कायम गरेनौ भने अल्टिमेटली चाहिँ त्यो हाइड्रोहरू चाहिँ कोल्याप्स हुने, हामी चाहिँ खतरामा चाहिँ जाने अथवा चाहिँ दिगोहरूमा चाहिँ सञ्चालन हुन नसक्ने हुन्छ। त्यसको चाहिँ दिगो प्रणाली सञ्चालन गर्नको लागि पनि वन क्षेत्रको चाहिँ अत्याधिक चाहिँ लम्जुङ जिल्लामा चाहिँ भूमिका चाहिँ रहिआएको छ। एकदमै
0: तपाईँहरूले यो वनको विषयमा यति भनिरहँदा विभिन्न सामुदायिक वन उपभोक्ता समितिहरू चाहिँ जिल्लामा विभिन्न सामुदायिक वन उपभोक्ता समितिहरू हुनुहुन्छ। वन क्षेत्र अहिले चाहिँ पछिल्लो समय अब बिस्तारै बस्ती चाहिँ बसाई सराई सहर केन्द्रित हुँदै जाँदा गाउँमा चाहिँ जंगलको चाहिँ एउटा चाहिँ उल्लेख्य रूपमा वृद्धि पनि भइरहेको छ होइन। जस्तै अहिले चाहिँ पछिल्लो समय एउटा चाहिँ आम नागरिकले पनि उठाएको विषय चाहिँ हामीले जसरी चाहिँ काठहरू चाहिँ उत्पादन गर्छौ, स्वदेशी काठहरू चाहिँ हामीले त्यति सहजै आफूले लगाएको काठहरू वनबाट चाहिँ उत्पादित भएको काठहरू हामीले सहजै प्रयोग गर्न पाउँदैनौ। यत्रो चाहिँ वन क्षेत्र छ देशमा अनि हामीले ल्याउने सामानहरू बन्ने फर्निचरहरू काठहरू समेत हामीले चाहिँ विदेशबाट चाहिँ आयात गर्नुपर्ने हुन्छ, आयात गरिरहेको चाहिँ छ। यसलाई चाहिँ यसलाई कसरी रोकेका छ? हामीले चाहिँ नागरिकहरूले उत्पादन गरेको चाहिँ काठहरू आफैले प्रयोग गर्नलाई सहज ढंगबाट चाहिँ यो चाहिँ केले रोकिरहेको छ? यहाँको नेपालको काठ चाहिँ फर्निचरहरू प्रयोग नगरिकन बाहिरबाट चाहिँ काठहरू किन चाहिँ त्यसरी
2: आइरहेको? राम्रो प्रश्न चाहिँ राख्नुभयो वासुदेव सर। र चाहिँ अब लम्जुङ जिल्लाको विषयलाई वन क्षेत्रको विषयलाई लिएर हेर्दाखेरि चाहिँ हाम्रो जिल्लामा चाहिँ झन्डै 65,000 हेक्टर जति हाम्रो चाहिँ डिभिजन वन कार्यालयले हेर्ने कार्यक्षेत्रमा 65,000 हेक्टर चाहिँ वन क्षेत्र चाहिँ रहेको छ। त्यो मध्ये चाहिँ अझै पनि चाहिँ हाम्रो चाहिँ मान्छेहरूको चाहिँ एक्सेस नभएको खास गरी चाहिँ अलि माथिल्लो बेल्टमा चाहिँ हाम्रो चाहिँ राष्ट्रिय वनको रूपमा चाहिँ रहिआएको छ। र चाहिँ मुख्य चाहिँ यो वन क्षेत्रलाई चाहिँ मान्छेहरूले चाहिँ व्यवस्थापन गर्ने हाम्रो चाहिँ डिभिजन वन कार्यालयको कार्यक्रममा पनि इम्प्लिमेन्ट गर्ने चाहिँ मुख्य चाहिँ संस्था भनेको चाहिँ एउटा चाहिँ मुख्य सामुदायिक वन उपभोक्ता समूह हो। र लम्जुङ जिल्लामा चाहिँ हालसम्म 346 सामुदायिक वनलाई हामी चाहिँ अहिले मैले 65,000 हेक्टर भने 31,000 हेक्टर भनेको चाहिँ धन्नै चाहिँ 48% भूभाग जति चाहिँ स्थानीय चाहिँ समुदाय सामुदायिक वन उपभोक्ताहरूले चाहिँ त्यसलाई व्यवस्थापन गर्दै आउनु भएको छ भने चाहिँ त्यस्तै गरेर चाहिँ यो चाहिँ गरिबमुखी कबिलेती वन हुन्छ। गरिब विपन्नलाई चाहिँ सानो सानो क्षेत्र चाहिँ त्यहाँ चाहिँ आयमूलक बोट बिरुवा रोप्ने, डाली घाँसहरू रोप्ने, जडीबुटी खेती गर्ने र चाहिँ त्यसमा चाहिँ संलग्न भएका चाहिँ गरिब विपन्नको चाहिँ आर्थिक स्थिति सुधार गर्ने भनेर सुरु भएको चाहिँ कबिलेती वन पनि चाहिँ हाम्रो जिल्लामा चाहिँ रहेको छ। र चाहिँ 173 चाहिँ कबिलेती वन समूह छ, उहाँहरूलाई चाहिँ धन्यै चाहिँ 650 हेक्टर जति चाहिँ वन क्षेत्र चाहिँ हस्तान्तरण गरिएको छ। त्यस्तै गरेर चाहिँ हाम्रो जिल्लामा 2 चाहिँ धार्मिक वनहरू समेत चाहिँ हस्तान्तरण गरिराखिएको छ समुदायमा। र चाहिँ मैले अघि चाहिँ राम्रो चाहिँ कुरा गर्नुभयो कस्तो छ भन्दा अब मैले यो माथिल्लो बेल्टको चाहिँ हाम्रो चाहिँ बाटोघाटोको असुविधाहरू मान्छेको एक्सेसहरू नभएको कारणले गर्दा चाँप लगायतका चाहिँ केही प्रजातिहरू चाहिँ त्यहाँ चाहिँ ढलेर खेलेर गएको चाहिँ अवस्था पनि चाहिँ भेटिन्छ। र चाहिँ कुरा के भन्छ भन्दा त्यसलाई चाहिँ यातायातको चाहिँ पहुँच राम्रो नहुनाले त्यसलाई चाहिँ हार्भेस्टिङ गरेर बजारसम्म पुर्याउँदाखेरि त्यो बजार मूल्यभन्दा बढी पर्ने भएकोले त्यसलाई चाहिँ प्रयोग गर्न सकिन्न। तल्लो क्षेत्रमा जो चाहिँ हाम्रो सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गर्नु भएको छ त्यो क्षेत्रको चाहिँ अलि राम्रो उत्पादनमूलक जहाँ चाहिँ सालहरू छ, चिलाउने कटुसहरू छ, त्यसलाई चाहिँ व्यवस्थापन गरेर अहिले चाहिँ बिक्री वितरणहरू चाहिँ गर्न सकिन्छ। र यहाँले अघि चाहिँ क्वेसन गर्नुभएको थियो यो विदेशबाट चाहिँ काठहरू चाहिँ आयात भइरहेको छ, नेपालको चाहिँ काठहरू चाहिँ खेर गइरहेको भन्ने कुरा
0: उत्पादनसम्म
2: त्यसमा अब सत्यता पनि छ। यो विषय चाहिँ मलाई चाहिँ के जस्तो लाग्छ भन्दा पहिला एकचोटि सरकारले चाहिँ यो वनको चाहिँ वैज्ञानिक व्यवस्थापन गर्नुपर्छ भनेर एउटा कार्यविधि नै आएको थियो। तर चाहिँ अब यो वन क्षेत्र भनेको एउटा बहु सरकारवालाले चाहिँ व्यवस्थापन गर्ने क्षेत्र हो, खालि चाहिँ डिभिजन वन कार्यालयले मात्रै चाहिँ यसलाई चाहिँ ह्यान्डल गर्ने अगाडि बढाउने भन्दा पनि यसमा चाहिँ धेरै चाहिँ मान्छेहरूको धेरै संघ संस्थाको धेरै निकायको चाहिँ चासोको विषय पनि हो होइन। सबैको सहयोगले चाहिँ आज नेपालको वन यो अवस्थामा चाहिँ राम्रो अवस्थामा चाहिँ आएको अवस्था नै हो। र चाहिँ वैज्ञानिक वन व्यवस्थापन चाहिँ लागू भएको केही जिल्लाहरूमा केही थोरै चाहिँ त्रुटिहरू समस्या भएको हिसाबले त्यो वैज्ञानिक वन व्यवस्थापनको जुन कानुनी दस्तावेज थियो त्यो चाहिँ खारेज भयो। काठहरू चाहिँ अब त्यो सुरुवातको अवस्थामा त्यो लागू भइसकेपछि म्याक्सिमम रूपमा चाहिँ उत्पादन भएको थियो र चाहिँ फेरि पछाडि चाहिँ हाम्रो ऐन नीति नियम कानुनमा चाहिँ त्यो वनलाई चाहिँ अलि सुव्यवस्थित तरिकाबाट दिगो रूपले चाहिँ व्यवस्थापन गर्ने भनेर अहिले चाहिँ त्यो चाहिँ कानुनहरू चाहिँ आएको छ। र चाहिँ अब यो एक दुई वर्षमा चाहिँ अब नेपालमा चाहिँ यो काठको उत्पादन चाहिँ एकदमै चाहिँ राम्रो हिसाबले चाहिँ बढ्दो अवस्थामा छ,
0: कार्यान्वयन
2: भइसकेको छ दुई तिनवटा कुराहरू हुन्छ। यो चाहिँ वैज्ञानिक रूपमा चाहिँ वनहरूको व्यवस्थापन गर्न सकियो भने पहिलो कुरो त यहाँले भन्नुभयो बजारमा चाहिँ काठहरू प्रशस्त मात्रामा चाहिँ हामी सप्लाईहरू चाहिँ गर्न सक्छौँ एउटा त हो। अब त्यो काठहरू चाहिँ काट्ने उत्पादन गर्ने ढुवानी गर्ने क्रममा चाहिँ लाखौं लाख चाहिँ रोजगारीहरू सिर्जना हुन्छ त्यसबाट होइन, त्यसबाट चाहिँ राज्यले प्रदेश सरकारले संघीय सरकारले स्थानीय सरकारले त्यसबाट चाहिँ केही चाहिँ राजस्वहरू पनि चाहिँ आउने हुन्छ। अनि अर्कोतर्फ चाहिँ अब सामुदायिक वनहरूले चाहिँ काठ बिक्री वितरण गर्नुभयो भने उहाँहरूको चाहिँ स्थानीय स्तरमा चाहिँ आमदानी हुन्छ, त्यसबाट चाहिँ विभिन्न कामहरू चाहिँ गर्न सकिन्छ, त्यो वन क्षेत्रकैबाट चाहिँ आमदानीबाट गर्न सकिन्छ। मलाई लाग्छ अबको एक दुई वर्षमा चाहिँ हामी काठहरू चाहिँ प्रशस्त मात्रामा धेरै मात्रामा चाहिँ उत्पादन गर्न सक्छौँ। र चाहिँ मलाई के लाग्छ भन्दा त्यो उत्पादित काठहरूलाई चाहिँ अब कसरी प्रयोग गर्ने कसरी व्यवस्थापन गर्ने देशैभित्र भन्ने चाहिँ चुनौतीको रूपमा आउन सक्छ एक दुई वर्ष पछाडि चाहिँ
0: त्यसलाई हामीले त्यसो गरिरहँदाखेरि जस्तै अहिले मैले अघि नै भने हाम्रो गाउँ क्षेत्र चाहिँ बसाइसराई त क्रम रितिँदै गएको छ, गाउँ पुरै जंगल भइसकेको छ होइन। त्यसमा जस्तै हामीले अहिले चाहिँ एकदम लाभदायक फाइदा हुने खालका चाहिँ काठहरू चाहिँ बिरुवाहरू चाहिँ वृक्षहरू लगाएर त्यसबाट आमदानीको स्रोत बनाएर समाजलाई चाहिँ एउटा आफ्नो रोजगारीको वातावरण होइन आर्थिक रूपमा चाहिँ सबल सक्षम बनाउन समाजलाई चाहिँ सरकार चाहिँ लाग्नु पर्ने हो। त्यसरी अहिले चाहिँ खासै त्यस्तो देखिँदैन। जस्तै मैले मेरै जमिनमा निजी जमिनमा साल छ अथवा केही छ भने मैले अहिले काट्न डराउनु पर्ने स्थिति छ, किनभनेदेखि काट्यो भने मुद्दा लाग्छ भन्ने छ। हिजोदेखि नै त्यही हो, उत्पादन गर्ने र प्रयोग गर्ने फेरि उत्पादन गर्ने। जस्तै हामीले उपभोग पनि सँगसँगै वनलाई हरियाली त राख्नु चाहिँ जरुरी छ, सँगसँगै त्यसको आर्थिक रूपमा पनि फाइदा त लिनु पर्यो नि। उत्पादन सामुदायिक वनहरूले अहिले तपाईँले भने जस्तो समुदाय स्तरमा उपभोक्ता समिति समूहहरू छन्, उहाँहरूले चाहिँ सामुदायिक वनहरूको संरक्षण गर्नुहुन्छ, हेरविचार गर्नुहुन्छ, वृक्षारोपण गर्नुहुन्छ, त्यसबाट आमदानीको स्रोत भयो भने उहाँहरूलाई चल्न पनि सजिलो भयो। राज्यले सरकारले अहिले चाहिँ कुन चाहिँ कुनै खालि त्यस्तो खालको कार्यक्रम ल्याएको छ कि ल्याएको छैन? जस्तै हाम्रो चाहिँ जमिनहरूमा खालि यसै रहेको जमिनहरूमा गाउँहरू चाहिँ पुरै खाली भएको ठाउँहरूमा त्यस्तो खालको चाहिँ अलिक उन्नत जातको चाहिँ बिरुवाहरू लगाऊ, त्यसबाट आमदानीको स्रोत पनि बनाऊ, समाजलाई पनि राम्रो हुन्छ होइन, त्यसलाई चाहिँ जिल्लालाई राष्ट्रलाई पनि एउटा चाहिँ राम्रो खालको चाहिँ त्यस्तो खालको कार्यक्रम।
2: राम्रो प्रश्न गर्नुभयो वासुदेव सर। एउटा वन भन्ने बित्तिकै यो चाहिँ नवीकरणीय ऊर्जाभित्र चाहिँ पर्छ वन। वनमा हाम्रो चाहिँ भगवानले प्रकृतिले यस्तो चाहिँ उपहार हामीलाई दिनुभएको छ कि नेपालमा एकदम व्यापक रूपमा चाहिँ पहिला चाहिँ वृक्षारोपणहरू भएको नि हो। 20-30 वर्ष पहिला चाहिँ अब गाउँ गाउँमा नर्सरी गर्नुभयो, वृक्षारोपण गरेर एकदम खुइला भएको डाँडाहरू हरियाली भएको। तर पछिल्लो चरणमा चाहिँ हाम्रो नेपालको धेरै जसो ठाउँको चाहिँ वनहरू अहिले हामी चाहिँ एकदमै चाहिँ सदुपयोग गर्न पर्ने अवस्थामा चाहिँ आइसकेको छौँ। त्यस्तो खाली क्षेत्रहरू एकदमै चाहिँ कम मात्रामा चाहिँ छ। र चाहिँ मैले भनिहालेँ अब हाम्रो चाहिँ स्थानीय मानिसहरूको भाषामा चाहिँ पुकाठ र सुकाठ भनिन्छ, खास चाहिँ त्यो होइन। अब त्यो चाहिँ काठलाई चाहिँ अब के काममा प्रयोग गर्ने भन्ने जस्तो चाहिँ कुराहरू हो। जस्तो मानव चाहिँ अब 29 छ, 29 चाहिँ हामी चाहिँ पुकाठ भन्ने चाहिँ चलन छ। तर अहिले चाहिँ हाम्रो धेरै जसो चाहिँ नेपालको चाहिँ उद्योगहरूमा धेरै जसो यो भैरातिर चाहिँ यो 29 काठहरू चिलाउनेको काठहरूलाई चाहिँ भिनेरहरू बनाएर चाहिँ अब त्यो इन्डियाहरू चाहिँ निकासी हुन्छ। र बाबुसर चाहिँ अहिले चाहिँ राम्रो पक्ष चाहिँ के छ भन्दा चाहिँ हामी चाहिँ डाटाहरू पनि हेर्न सक्छौँ र चाहिँ नेपालले चाहिँ निर्यात गर्ने निर्यातमा चाहिँ सरप्लस भएको निर्यात गरेर चाहिँ 10-12 मात्रै चाहिँ त्यस्ता वस्तुहरू छन्। त्यो मध्ये चाहिँ काठ जन्ने वस्तुमा हामी चाहिँ सरप्लसमा छौँ, फाइदामा छौँ। हामीले चाहिँ अझै पनि चाहिँ केही पैसाको त हामी आयात गरेको छौँ बाहिरबाट, भन्ने चाहिँ 3-4 अरबको त पनि घट्दै गएको छ पहिलाको तुलनामा। तर हामीले चाहिँ अहिले चाहिँ भन्ने 10 अरब बराबरको चाहिँ निर्यात त्यस्ता चाहिँ निर्यातहरू चाहिँ गर्न चाहिँ सुरुवात गरिसकेको छौँ। 10-12 अरबको चाहिँ काठ जन्ने वस्तुहरू चाहिँ हाम्रो नेपालबाट चाहिँ खास गरी चाहिँ इन्डियामा चाहिँ गएको छ। र चाहिँ हाम्रो चाहिँ नेपालको चाहिँ वन जङ्गलबाट चाहिँ हामी खरबौँ रुपियाँ चाहिँ काठहरू बिक्री वितरणहरू गरेर उद्योगहरू चाहिँ त्यो काठ जन्ने सम्बन्धी छोडेर फाइदा लिने चाहिँ एकदमै चाहिँ सम्भावना चाहिँ छ, एकदम मजासँग छ।
0: राज्यले अहिले त्यो अनुसार कार्यक्रमहरू पनि
2: राज्यले चाहिँ अहिले त्यही अनुसार चाहिँ हाम्रो चाहिँ संघीयको चाहिँ वन ऐन नियमावलीहरू प्रदेशको चाहिँ वन ऐन नियमावलीमा र वनलाई चाहिँ एउटा चाहिँ दिगोपना हिसाबले चाहिँ व्यवस्थापन गर्ने ऐन कानुनमै आएको छ। र अहिले चाहिँ खास गरी यो वनमा चाहिँ सरोकारहरू राख्ने चाहिँ स्टेक होल्डरहरू पनि यो नेपालको वन क्षेत्रलाई चाहिँ कसरी हुन्छ चाहिँ सदुपयोगतिर चाहिँ लान पर्यो भन्ने कुराहरू चाहिँ उठेको छ। र लमजुङ जिल्लामा चाहिँ म आइसके चाहिँ मैले चाहिँ सुरुवात के गरेको छु भन्दा सम्पत्ति तपाईँको त्यही आफ्नै गाउँमा छ विकास गर्नुको लागि त्यही सामुदायिक वनको सालका काठहरू छन् अरू चाहिँ चिलाउने कठोर उत्तिका काठहरू छन् त्यसलाई चाहिँ हाम्रो चाहिँ विधान कार्यजना भवन चाहिँ काट्नको लागि चाहिँ कुनै चाहिँ बाधाहरू छैन तर चाहिँ हाम्रो चाहिँ त्यो कानुन हो मुख्य हाम्रो सामुदायिक वनको मूल कानुन भनेको चाहिँ त्यसलाई चाहिँ सञ्चालन गर्ने त्यसलाई कसरी व्यवस्था गर्ने कहिले काट्ने कति मात्रामा काट्ने भन्ने कुरा चाहिँ हाम्रो चाहिँ त्यो सामुदायिक वनको चाहिँ एउटा कार्यजना हुन्छ त्यो चाहिँ प्राविधिक दस्तावेज हो अर्को चाहिँ विधान हुने हुन्छ त्यो चाहिँ प्रशासनिक दस्तावेज हो त्यो दुईटा चाहिँ कानुन चाहिँ एकदम चाहिँ राम्रो हुनु पर्यो स्ट्रङ हुनु पर्यो त्यो भ्यालिड हुनु पर्यो होइन त्यो भइदियो भने त्यसलाई चाहिँ काटेर चाहिँ आन्तरिक भित्र समूहभित्र खपतमा हुने खपत गर्न सक्यौँ बढी भएको चिजहरू चाहिँ बिक्री गरेर चाहिँ आमदानी पनि लिन सक्यौँ र केही सामुदायिक वन समूहहरूले खास गरी चाहिँ यता हाम्रो चाहिँ मध्य नेपालतिर चाहिँ कुनै सामुदायिक वनले चाहिँ 18-20 लाख रुपियाँ काठ बिक्री चाहिँ गरेर समूहभित्र चाहिँ खपत गरेर उपभोक्ताहरू दिएर बाँकी रहेको काठ आमदानी पनि सुधार्नु सम्पत्ति त्यही छ हाम्रो प्रयोगभन्दा र यति राम्रो चाहिँ कानुन छ सामुदायिक वनको कि आमदानी गरेको चाहिँ पैसाहरू चाहिँ विभिन्न कामहरू लगाउन सक्नुहुन्छ त्यो भनेको स्थानीयले गर्ने कामलाई पनि सपोर्ट सहयोग पुग्छ मैले हजुरले सोध्नु भएको एउटा प्रश्न थियो जुन के अरे निजी जग्गाको सालको कुरा छ होइन पहिला त अब टोटली जस्तो चाहिँ बन्द जस्तै छु बीचमा चाहिँ केही चाहिँ खुकुलोपना चाहिँ आएको छ कस्तो खुकुलोपना आएको छ भन्दा चाहिँ निजी कृषकको बारीमा चाहिँ सालको रुखहरू छ भने त्यसले निजी वनधनले निजी वनको रूपमा दर्ता गरेर प्रमाण पत्र प्राप्त गरिसके चाहिँ काटेर चाहिँ नेपालभरि नै चाहिँ बिक्री वितरण गर्न पाउँछ
1: वन दर्ता गर्नु पर्यो
2: वन दर्ता गर्नु पर्यो निजी वनको रूपमा दर्ता गर्ने व्यवस्था छ त्यो चाहिँ स्थानीय तहमा दर्ता गर्ने छ कानुन अनुसार अहिले पहिला डिभिजन वन कार्यालयमा हुन्थ्यो त्यो दर्ता गर्यो भनेर चाहिँ बिक्री वितरण गर्नुपर्छ लमजुङ जिल्लामा पनि केही चाहिँ निजी वन धनीले यो गुवाको चाहिँ आर्थिक वर्षमा चाहिँ आफ्नो बारीको सालको चाहिँ निजी वन दर्ता गरेर काठहरू काटेर बिक्री वितरण पनि चाहिँ गर्नुभएको छ
1: हजुरले भने अनुसार नेपालमा हामीले चाहिँ धेरै ठुलो सम्भावना चाहिँ देखियो जस्तै अहिले काठकै भयो अनि फलफुल जडीबुटीदेखि हरेक कुराहरू भए तर यी सम्भावनाहरूको बारेमा नागरिकलाई बुझाउन सकिएन अथवा के हो लाखौं लाख मान्छेहरू चाहिँ यत्रो प्रचुर सम्भावना भएको देशमा पनि युवाहरू चाहिँ विदेशतिर गइरहेको चाहिँ अवस्था छ अहिले लगभग तपाईँ भन्नुहुन्छ भने युवा विहीन जस्तै अवस्थामा छ देशमा चाहिँ ज्येष्ठ नागरिकहरू बाल बच्चाहरू मात्रै रहेको जस्तो अवस्था भइसकेको छ यति धेरै प्रचुर सम्भावना हुँदा हुँदै नेपाली युवाहरू विदेश जानुको कारण के होला यिनीहरूलाई यही चाहिँ रोजगारी दिनको लागि चाहिँ हामीलाई के कुराले रोकेको छ कि हामीले नागरिकलाई र सरकारले नागरिकलाई बुझाउन नसकेर हो कि अहिले भने अनुसार त थुप्रै प्रशस्त अहिले चाहिँ सम्भावनाहरूको त प्रचुर देखियो नि त देखि चाहिँ स्वदेशमै गरेर यही खाने वातावरण हामीले चाहिँ अब कसरी बनाउन सकिन्छ यसलाई चाहिँ कसरी चाहिँ नागरिकलाई प्रचार प्रसार गरेर त्यसको बारेमा जानकारी गराएर हुन्छ कि कसरी गर्न सकिन्छ यो चाहिँ
2: एकदमै राम्रो चाहिँ प्रश्न गर्नुभयो अब मैले चाहिँ अब वन क्षेत्रको एउटा विज्ञको हिसाबले चाहिँ यो वन सम्पदाको प्रयोग गर्दै हाम्रो विदेशीका युवाहरूलाई चाहिँ हिँड रोक्ने वातावरण चाहिँ मैले दुई तिनवटा कुराहरू चाहिँ देखेको छु मैले सम्भावना चाहिँ देखेको छु एउटा कुरा चाहिँ के छ भन्दा चाहिँ अब लमजुङकै हिसाबमा हेर्ने हो भने हाम्रो लमजुङमा चाहिँ अब यो धेरै वर्ष पहिलादेखि चाहिँ अलैँचीको चाहिँ यो गण्डकी प्रदेशमा एकदम अलैँची उत्पादन गर्ने राम्रो जिल्ला हो भलै बिचमा थोरै त्यसको चाहिँ रेटहरू डाउन भएर केही कृषकहरू चाहिँ त्यसमा चाहिँ आकर्षित हुन सक्नु भएन अहिले पछिल्लो समयमा एकदमै आय आर्जन चाहिँ हुने चाहिँ वस्तुको रूपमा चाहिँ रहेको छ र हाम्रै जिल्लामा चाहिँ धेरै जसो सामुदायिक वन खास गरी यो दुधपोखरी दुर्दी मस्याङदीको साइड प्रशस्त मात्रामा चाहिँ वन क्षेत्रमा चिस्याङ पनि छ खोल्सा खोल्सीहरू छन् खाली जग्गाहरू छ त्यस्तो क्षेत्रमा चाहिँ अलैँची खेतीहरू हामी त्यसलाई कृषि वन भन्छ त्यहाँ अलैँची खेतीहरू चाहिँ गरेर त्यसबाट चाहिँ प्रशस्त मात्रामा चाहिँ गर्न सकिन्छ त्यस्तै गरेर चाहिँ खाली ठाउँमा चाहिँ टिमुर खेतीहरू गर्न सकिन्छ नयाँसँग टिमुर खेतीहरू नखाने लौड सल्लाहहरू चाहिँ लगाउन सकिन्छ त्यस्तै गरी चाहिँ अहिले चाहिँ अब पछिल्लो समय मैले यही जिल्लामा चाहिँ कार्यालय प्रमुख भएर आइसकेको थिएँ एउटा चाहिँ मेकाडेमियन नट भन्ने कटुस हो त्यो कटुस चाहिँ सँगै हरियाली हुने एभरग्रिन प्लान्ट पनि हो
1: हामीले त्यसको बिरुवा पनि
2: उत्पादन गरेर प्रबन्धन त्यो सम्बन्धी चाहिँ मैले चाहिँ प्रचार प्रसार सामग्री बनाएर पनि चाहिँ जनताहरूले चाहिँ वितरण गरेको छु र चाहिँ त्यो मौरीको लागि चाहिँ राम्रो चाहिँ त्यसको फुलहरू चाहिँ चरणको लागि चाहिँ छ त्यसले भू संरक्षण पनि चाहिँ मजाले गर्ने भयो सँगै हरियाली पनि हुने भयो खेर गएको चाहिँ ठाउँहरूलाई चाहिँ मजासँग चाहिँ खेती गरेर त्यसबाट समेत चाहिँ आमदानी गर्न सक्ने सम्भावनाहरू चाहिँ एकदमै देखिन्छ र चाहिँ तपाईँले भन्नुभयो अघि अब अहिले त हामीले पहिला पुकार भनेको चीजहरू नि तपाईँको मल्लाटोर अहिले बिक्री हुन थाल्यो, चिल्लाउने चाहिँ तपाईँको गोलियाको रूपमा चाहिँ प्लाइवुड बनाउन सुरु भइसक्यो होइन, उत्तिसहरू चाहिँ प्रयोग गरिरहेको छ एकदम मजासँग भने थोरै चाहिँ हाम्रो चाहिँ वन ऐन नियावलीमा यो पुकार स्थानीय भाषामा चाहिँ पुकार भनिने वस्तुहरूको चाहिँ मूल्य थोरै बढी छ, त्यसलाई चाहिँ थोरै व्यवस्थापन गर्न सकेर त्यसलाई मूल्य चाहिँ थोरै चाहिँ घटाउन सक्यो भने त्यसबाट पनि समुदायले चाहिँ बिक्री वितरणहरू गरेर चाहिँ फाइदा लिन सकिन्छ। केही जिल्लामा कुनै चाहिँ उद्योगहरू खोल्न सकियो, हामी
1: सक्यो
2: ध्यानियर उद्योगहरू केही जिल्लामा खोल्न पाइन्छ, मजासँग खोलेर चाहिँ रोजगारीहरू चाहिँ सिर्जना गर्न सक्ने एकदमै राम्रो चाहिँ सम्भावना मैले देख्छु।
1: तपाईँ लमजुङमा लगभग 5 वर्ष पनि हो।

0: चारवटा विषयहरू वन क्षेत्रको चुनौतीहरू त्यस्तो वन पैदावार चोरी तस्करी हुने त्यस्तो हुने समस्या यो जिल्लामा छैन. एउटा समस्या चाहिँ अब यो वन डढेलहरू नेपालभरिकै एउटा समस्या हो. लम्जुङ जिल्लामा पनि यो वन डढेलहरूले त्यो आकाशबाट वर्षा एकदम राम्रो भइदियो भने वन डढेल अटोमेटिक चाहिँ कन्ट्रोल हुने र चाहिँ जुन बेलामा चाहिँ त्यो चैन वैशाखतिर चाहिँ पानीहरू चाहिँ कम परियो भने चाहिँ वन डढेलहरूले एकैचोटि चाहिँ हजारौं हजार हेक्टरको चाहिँ वनहरू बहुमूल्य जडीबुटीहरू एकैचोटि चाहिँ सखा भन्ने चाहिँ अवस्था चाहिँ छ. त्यो एउटा चाहिँ मैले चाहिँ मुख्य चाहिँ चुनौतीको रूपमा रहन्छु. त्यस्तै गरेर नेपालमा चाहिँ अहिले पछिल्लो समय चाहिँ यो बाह्य मिचा प्रजाति भन्छ इङ्ग्लिसमा त्यसलाई इन्भेसिभ एन्ड एलाइन स्पेसिस भन्छ. २९वटा प्रजातिहरू छन्. त्यो वनमाराहरू जस्तै वनमाराहरू सेतो वनमारा कालो वनमारा जस्तै त्यस्ता २९वटा प्रजाति छन्. त्यो चाहिँ प्रजातिहरू अहिले चाहिँ एकदमै चाहिँ एकदम बढ्दो रूपमा छ. ढाकेको छ त्यसले ढाक्नु भनेको के भन्दा त्यहाँ चाहिँ जुन बिरुवा हुनुपर्ने चाहिँ पुनरुत्पादन हुन्छ. हामी त्यो बिरुवाहरू आउनुपर्ने हो. त्यो आउने ठाउँहरू त्यहाँ चाहिँ त्यसले चाहिँ खाइदिन्छ. अब त्यो वन क्षेत्रमा मात्रै होइन हाम्रो चाहिँ कृषि भूमिमा हामी हजुर निलोगन्धीहरू वनमाराहरू नि भेटिन्छ ढाकिरहेको छ. त्यसलाई चाहिँ अब व्यवस्थापन समयमा चाहिँ गर्न सकिएन भने त्यो चाहिँ एउटा चाहिँ चुनौतीको रूपमा रहेको छ. दोस्रो भयो. अर्को चुनौतीको रूपमा मैले चाहिँ देखेको चाहिँ अझै पनि हाम्रो अब बाटोघाटोहरू त अब लैजान पर्यो. हाम्रो समुदायहरू चाहिँ छरपष्ट छ. हाम्रो लम्जुङ जिल्लाको चाहिँ पहाडमा चाहिँ बस्तीहरू छ. त्यो बाटोहरू चाहिँ अलिक वैज्ञानिक रूपमा दिगो रूपमा यसलाई राम्रोसँग चाहिँ डिजाइन गरेर चाहिँ नगर्दाखेरि त्यो बायो इन्जिनियरिङको कामहरू नगर्दाखेरि कतिपय ठाउँहरूमा चाहिँ अब त्यो पहिरोहरू खदेदेखि त्यही बाटो फेरि बनाएकै बाटोलाई चाहिँ त्यसलाई पुर्ताल गर्नलाई फेरि पहिलाको अवस्थामा फर्काउनलाई पहिलाको भन्दा चाहिँ बढी खर्च
1: खसिलो
0: हुने अवस्था. अनि त्यो माटो चाहिँ बगेर चाहिँ खोला नालाहरूमा जाने व्यक्तिको चाहिँ जग्गा नासिन्छ होइन. त्यसलाई चाहिँ व्यवस्थापन चाहिँ गर्न चाहिँ एकदमै जरुरी छ. तेस्रो कुरा हो. अर्को भनेको अब यो पछिल्लो समय चाहिँ यो मानव वन्यजन्तु द्वन्द चाहिँ बढ्दो क्रममा छ. एकदमै वन्यजन्तु अस्तित्व
1: कायम गर्नु कसरी
0: मान्छेलाई मारेर भएन वन्यजन्तु चाहिँ मार्न पाइने कारण पनि छैन मार्न पनि भएन होइन. त्यो पनि एउटा चाहिँ पृथ्वीको एउटा क्रिएचर हो होइन.
1: एउटा समग्र इकोसिस्टममै भन्नु न त्यो
0: केही न केही प्रदत्त आँखाले देखिन्न तर यसले चाहिँ इकोसिस्टममा छ. त्यसको चाहिँ भूमिकाहरू छ.
1: महत्वपूर्ण
0: हुन्छ होइन. जनरल मान्छेले चाहिँ अबुझ्नुहुन्न होइन त्यो कुराहरू. तर चाहिँ मूल कुरा के भन्दा चाहिँ हामी चाहिँ स्व अस्तित्व कायम गरेर चाहिँ सुखै छैन स्वास्थ्य त जुन कायम गरेर सुकै छैन. र पछिल्लो समय अब यहाँले पनि सुन्नुभयो होला मिडियाहरूमा संसदमा पनि कुरा उठिरहेको छ. बाँदरको बाँदरको आतंकै भन्ने छ होइन. मार्नै पर्छ भन्ने कुराहरू पनि कहीँ कहीँ चाहिँ उठेको छ. कतिपयले चाहिँ मार्न हुन्न यो काम त त्यस्तो मिल्छ भन्ने कुराहरू पनि
1: यो प्रश्न हजुरलाई मैले सोध्दै थिएँ. अहिले चाहिँ समस्या मुख्य चाहिँ समस्या हाम्रो देशैभरि एउटा जिल्ला मात्रै होइन खेतीबाली लगाउँदाखेरि अब अहिले प्राय युवा जेनेरेसन घर गाउँमा नहुँदा होइन अब त्यहाँ चाहिँ बाँदरले चाहिँ धेरै ठुलो हैरानी दिएछ. यो बाँदरको समस्या कसरी समाधान गर्न सकिन्छ? कतिपय भन्नुहुन्छ यी बाँदरहरू चाहिँ जंगलमा खानेकुराको अभाव भएर चाहिँ यो बस्तीतिर पस्या हो. मान्छेहरूले लगाएको चाहिँ यो खेतीबाली नष्ट गर्नु पस्या हो. त्यो जंगलमा बाँदरहरूले खाने त्यस्ता खालका चाहिँ फलफुलहरू भन्नु न त्यस्तै खालको चिज पायो भने त्यहाँ अल्मलिन्छ यता आउँदैन. कतिपय ठाउँमा एउटा ओडामा चाहिँ रुख काट्ने अभियान नै चलाएको थियो बाँदरलाई चाहिँ पोखराको
0: 29
1: नम्बर ओडा समथिङ मेरो रुखमै काट्छ अनि अभियान एउटा त्यो खालको भयो. अब त्यसरी के समस्या समाधान हुन्छ र रुख काटेर बाँदर नआउने खेतीबाली जोगिने भन्ने कुरा चाहिँ समस्या यसलाई चाहिँ थाहै समाधान
0: अब एकदम सानो झिनो मसिनो बुद्धिले गर्ने कुराहरू हो. बाँसका गाजहरू फालिदिनु रुखहरू मारिदिनु गर्यो भने होइन आउँदैन भन्ने खालको चाहिँ बुझाइ चाहिँ केही मान्छेहरूमा होला. तर चाहिँ मेरो विचारमा त्यो दीर्घकालीन चाहिँ समाधान होइन. र कतिपयले अब धेरै जसो प्रबन्ध हुनुहुन्छ अब वन क्षेत्रमै त्यसलाई चाहिँ खाने चिजहरू चाहिँ होइन रोपेर हुर्काएर गर्ने कुराहरू चाहिँ गर्नुपर्छ भन्ने कुरा छ. अब त्यसमा पनि अब के छ भन्दा अब यो पछिल्लो समय चाहिँ पहिला चाहिँ अब हाम्रो यो माइग्रेसन पनि छ कि गाउँको मान्छेहरू चाहिँ सहर बजार आउने सहर बजारको मान्छे फेरि विदेश जाने त्यस्तो क्रम छ. पहिला पहिला गाउँमै बस्ने मान्छेहरू प्रशस्त हुन्थ्यो. उहाँहरू चाहिँ जंगल जानुहुन्थ्यो होइन हल्ला हल्लाहरू गर्नुहुन्थ्यो सारा गर्नुहुन्थ्यो होइन. खेतीबाली पनि अब सबै जग्गाहरूमा गर्नुहुन्थ्यो. अहिले सबै कतिपय
1: ठाउँमा
0: पहिला कतिपय ठाउँमा चाहिँ पहिला खेतीपाती गरेको ठाउँमा चाहिँ म अहिले चाहिँ उत्ती चिलाउने कटुर मल्लातोहरू होइन त्यस्तो वन पैदाहरू चाहिँ भरिएको अवस्था नै छ. र चाहिँ अब त्यो वन्यजन्तुलाई चाहिँ अब कसको निजी जग्गा कहाँनिर चाहिँ वञ्चित भन्ने त फाइन्ड आउट हुने कुरो र चाहिँ अब त्यो खास गरी यसको अलि चाहिँ वैज्ञानिक चाहिँ अध्ययन चाहिँ हुन जरुरी हुन्छ. खास गरी अब तीन खालको बाँदर पाउँछ नेपालमा होइन. त्यो बाँदरको चाहिँ कुन ठाउँमा चाहिँ

0: पर्दा दिएको चाहिँ त्यसको पपुलेसन जनसङ्ख्या कति छ भनेर चाहिँ पत्ता लगाउने गरिन्छ र त्यसले चाहिँ अब एकदम मन पराउने चिजहरू के छ त त्यसको दिशाबाट हुन्छ केबाट हुन्छ त्यो चाहिँ अध्ययन अनुसन्धान चाहिँ पहिला चाहिँ गर्न पर्यो र चाहिँ अब एकदम मान्छेहरूले भनेर भन्नुहुन्छ के अरे अब यो वन क्षेत्रमा चाहिँ फलफुलहरू रोप्नुहुन्छ अब अहिले पछिल्लो समय के छ भन्दा मान्छेले अब आफ्नै बारीमा फलफुलहरू रोपेर त्यसको सियार समारहरू गर्न सकेको छ हामीले अब वनमा चाहिँ लगाएर रोपेर होइन रोप्नलाई ठुलो कुरा भएन बिरुवाहरू चाहिँ उपलब्ध गराउन सकिन्छ केही कार्यक्रमहरू चाहिँ बजेटहरू राखेर गर्न सकिन्छ तर चाहिँ रोप्दिएर मात्रै भएन त्यसलाई पानीको आवश्यकता पऱ्यो कोडहरू गर्नु पऱ्यो हुर्काउनु त पर्यो तापमान पर्छ त्यसलाई चाहिँ बाबाले खाने उमेरमा त पुर्याउनु पर्यो तपाईँको वृक्षलाई होइन र फेरि चाहिँ त्यही एउटा सामुदायिक वन एउटा सानो क्षेत्र 20 हेक्टरमा मात्रै त्यो चाहिँ अभियान गरेर पनि भएन नेपालको चाहिँ सबै ठाउँमा गर्नु पर्यो त्यसको लागि चाहिँ अब राज्यले चाहिँ अलिक ठुलो बजेटहरू मैले भन्छु अलि चाहिँ नमुना चाहिँ कार्यक्रमले चाहिँ हुँदैन अलिक ठुलो चाहिँ भोल्युमको चाहिँ पैसाहरू होइन इन्भेस्टहरू चाहिँ गरेर त्यो गरेर हेर्न एकचोटि चाहिँ हेर्नु हेऱ्यो भने के हुन्छ त्यो चाहिँ थाहा हुन्थ्यो क्षेत्र लगानी पनि चाहिँ कम छ कि पोर्खालाई चाहिँ मैले चाहिँ यो मानव वन्यजन्तु द्वन्द्वमा खास गरी चाहिँ अब यो लमजुङ जिल्लामा चाहिँ चितुवाले चाहिँ यो बाख्रा भेडाहरू अनि गाई बस्तुहरू चाहिँ मार्ने एकदम छ
1: यो प्रश्न तपाईँसँग मैले आइसकेको थिएँ तपाईँले कुरो उच्चारण गरिदिनु धेरै चाहिँ अहिले जंगलको त वृद्धि भइरहेको नि त जंगलको वृद्धि भएपछि अब नागरिकहरूले पालेको चाहिँ भेडा बाख्रादेखि लिएर भैँसी गाई आदि इत्यादि पशुहरू पशुपन्छीहरू यो जंगली जनावरहरू क्षति पुर्याउ हुन्छ क्षति पुर्याएपछि अब कतिपयलाई त थाहा पनि होला होइन क्षति पुर्याएपछि क्षतिको चाहिँ त्यो प्राप्ति हुन्छ सम्बन्धित निकाय भनेर अहिले वनले चाहिँ एक खालको चाहिँ जस्तै कुनै पनि नागरिकको चाहिँ पशु चौपायहरू जंगली जनावरले क्षति पुर्यायो भने त्यसको चाहिँ केही हदसम्म राहत चाहिँ दिने चाहिँ एउटा कार्यक्रमहरू पनि तपाईँको यो वन कार्यालय मार्फत चलिरहेको छ यो सबै मान्छेहरूलाई चाहिँ खासै जानकारी पनि छैन होला होइन यसले चाहिँ यो हामीले चाहिँ जुन प्रोत्साहित भएर गरिरहेको कृषकहरूलाई जुन चाहिँ उत्पादन भेडा बाख्राहरू चौपाहरू मार्छ नि त्यसलाई हामीले जानकारी सबैलाई चाहिँ जानकारी कति चाहिँ त्यहाँ नागरिकहरू चाहिँ तपाईँको चाहिँ एकिन मोटामोटी चाहिँ कति नागरिकहरू चाहिँ यो सूचना थाहा पाएर चाहिँ तपाईँहरूसँग लो मेरो चाहिँ यस्तो क्षति हो भनेर चाहिँ त्यहाँ कार्यालयमा आउनुहुन्छ के छ त्यस्तो चाहिँ
0: अब यो चाहिँ कस्तो छ भन्दा पछिल्लो समय म यहाँ कार्यालय प्रमुख भएर आइसकेपछि नि मैले स्थानीय तहहरूमा गरे भने चाहिँ सबै स्थानीय तहमा एक खालको चाहिँ यो सम्बन्धी चाहिँ मानव वन्यजन्तु द्वन्द्वहरू यसको क्षतिको कसरी पाइन्छ के गरिन्छ भनेर एउटा चाहिँ सचेतीकरण कार्यक्रमहरू पनि सञ्चालन गरेको थियौँ र हामीले चाहिँ कार्यालयबाट पनि यो मानव वन्यजन्तुको क्षतिमा चाहिँ राहत लिनको लागि के प्रक्रियाहरू अपनाउन पाइन्छ कति चाहिँ रकम पाइन्छ के के चाहिँ त्यो कागजातहरू चाहिँ आवश्यक पर्छ भनेर त्यसको प्रचार प्रसार सामग्री पनि चाहिँ बनाएको छ र चाहिँ यो क्रम चाहिँ बढ्दछ बाटो छ हरेक वर्ष चाहिँ बढ्दछ अब गत वर्ष मात्रै पनि चाहिँ हाम्रोमा चाहिँ धन्य झन्ने 70 जना भाइ चाहिँ हामीले 16 लाख भन्दा बढी चाहिँ पैसाहरू चाहिँ यही सरकारले एउटा चाहिँ वन्यजन्तुबाट भएको क्षतिको सहयोग राहत निर्देशक 2080 भनेर बनाएको छ त्यसमा चाहिँ कस्ता कस्ता वन्यजन्तुले क्षति पुर्यायो भने कति कति पैसा पाउने के गर्ने भन्ने चाहिँ व्यवस्था कानुनले गरेको छ त्यो बमोजिम चाहिँ हामीले सहजीवन गरेर उहाँहरूको खातामा पैसाहरू चाहिँ हालिदिने चाहिँ व्यवस्था गरेको हुन् त्यो चाहिँ राहत हो उहाँहरूको पुरै भएको क्षतिको त खबर पक्कै हुन्न होला त्यो भनेको केही कलमपट्टि थोरै दिने काम गर्छ
1: अलिकति राहत भयो भने पनि त्यसलाई प्रोत्साहित त गर्छ नि त क्षति भएपछि उसले चाहिँ क्षतिको चाहिँ मैले चाहिँ प्राप्त गर्न सक्छु त भुक्तानी क्षति भयो भने मैले राहत प्राप्त गर्न सक्छु भने अलिक उत्प्रेरणा पनि त्यसले गर्नु चाहिँ ऊ गर्छ एउटा यो वन क्षेत्रमा तपाईँहरू धेरै लामो समय सेवामा हुनुहुन्छ लगभग तपाईँको सेवा 30 देखि 31 वर्षै भयो होला यही क्षेत्रमा मात्रै सेवा गर्नुभएको कस्तो लाग्छ एउटा चाहिँ सरकारी कर्मचारी अनि यसो हेर्दाखेरि चाहिँ अन्य कर्मचारीहरू भन्दा अलिकति फरक देखिन्छ किन भन्दाखेरि अन्य कार्यालयका कर्मचारी राष्ट्र सेवा कर्मचारीहरू 9 बजे अथवा 10 बजे 4 बजे उहाँबाट चाहिँ विदा हुनुहुन्छ जस्तै हजुरहरूको चाहिँ डिभिजन वन कार्यालय वन क्षेत्रसँग सम्बन्धित राष्ट्र सेवा कर्मचारीहरू चाहिँ अब 24 घण्टा एक खालकोले चाहिँ तयारी अवस्थामा बस्नुपर्ने अवस्था चाहिँ रहेको हुन्छ जस्तै राति अचानक कहीँ कतै चाहिँ आग लागि भयो अथवा कहीँ चाहिँ अब काठहरू चाहिँ चोरी निकासी हुन लाग्यो त पैठारी तत्काल फोन तपाईँको कार्यालयमा फोन आउला यावत विषयहरू चाहिँ हुन्छ तपाईँलाई यो चाहिँ अहिले यो सेवा अवधिमा 31 वर्ष जाहिर खाँदै गर्दा चाहिँ तपाईँलाई कतै अनुभूति हुँदैन यस्तो अनुभूति यस्तो जाहिर खाइन्छ 24 घण्टा चाहिँ फुर्सद पनि नहुने रेडीको अवस्थामा बसिरहनु पर्ने आनन्दले ढुक्कली सुत्न नपाउनु कि यस्तो जाहिर खाइन्छु भन्ने कहीँ फिलिङ हुन्छ कि आउँछ कि आउँदैन
0: एकदमै राम्रो चाहिँ प्रश्न गर्नुभयो वासुदेव सर, एकदम चाहिँ ठिक कुरा गर्नुभयो। अब यो वन कार्यालयको र अब अरू कार्यालयको काम गर्ने चाहिँ यो नेचरहरू चाहिँ फरक छ। यो वन क्षेत्रको चाहिँ दायराहरू क्षेत्रहरू अघि हामी कुराकानी पनि धेरै विषयवस्तुहरू एउटा वन जन्तु कुरा पनि गऱ्यौँ, भू संरक्षण कुरा गर्ने, पानीको कुराहरू गऱ्यौँ, त्यसलाई सदुपयोग गर्ने कुराहरू गऱ्यौँ होइन। यस्ता धेरै चाहिँ क्षेत्रहरू छ, त्यो क्षेत्र मध्ये पनि अब खास गरी हामीले अघि पनि चाहिँ कुरा उठाउनु भयो, कहीँ चाहिँ अब चाहिँ वन्य जन्तुहरू पर्थ्यो कसैको घरमा होइन भने चाहिँ हाम्रो हामीलाई चाहिँ खबर आउँछ, त्यो राति साँझ हामी जानै पर्ने हुन्छ।
1: जुन चाहिँ
0: हामी चाहिँ ल्याइरहेको छौँ राति बिहान नभनिकन चाहिँ हाम्रो स्रोत साधन चाहिँ सीमित स्रोत साधन खास गरी चाहिँ हाम्रो चाहिँ अब त्यो सरकारले हामीलाई दिएको बजेट कार्यक्रम भन्दा पनि हामी बाहिरको कामहरू चाहिँ मन अतिक्रमण भयो भने त्यसमा चाहिँ त्यसको जाँच बुझ गर्ने, त्यसलाई चाहिँ अनुसन्धानको दायरामा ल्याउने, मुद्दा दायर गर्ने, कसैले वनजन्तु मार्यो के भयो भेटियो भने त्यसको मुद्दाहरू दायर गर्ने, यहाँले भन्नुभयो वन डडेलै लायो
1: भने
0: विभिन्न निकायहरूको चाहिँ सहयोग लिएर होइन त्यसमा तत्परता देखाएर त्यसलाई चाहिँ नियन्त्रण गर्ने कुराहरू चाहिँ हुन्छ होइन। देखि भनेको हाम्रो चाहिँ ठ्याक्कै चाहिँ 9-5 भने त्यस्तो हुन्न, यहाँले भनेको 24 घण्टे कर्मचारी नै हुने चलन वन क्षेत्रको होइन। र चाहिँ अब यहाँले भनेको तपाईँलाई चाहिँ के अरे वाक्क दिक्क लागेन भन्ने कुरा चाहिँ गर्नुभयो। म चाहिँ अब कस्तो चाहिँ छ भन्दा चाहिँ म चाहिँ सपनै यो वनहरूलाई कसरी प्रयोग गर्ने, जनतालाई कसरी चाहिँ सेवा सुविधा दिने, म प्रति चाहिँ जनताले हेर्ने दृष्टिकोणहरूलाई चाहिँ कसरी चाहिँ चेन्ज गर्न सकिन्छ, मलाई पनि के चाहिँ एउटा कर्मचारीको रूपमा केही आरोप लगाइरहनु भयो कि त्यो आरोप नलाउनबाट म कसरी वञ्चित हुने, छिटो छरिटो सेवा सुविधा चाहिँ केन्द्रित हुन्छ। अब यहाँले भन्नुभयो अब कहिले काहीँ चाहिँ मेरो चाहिँ परिवारसँग चाहिँ के हो चाहिँ यस्तो चाहिँ अरू अफिसको त एकदम घर पनि आइरहनु हुन्छ, टाइम पनि दिइरहनुहुन्छ होइन, त्यहीँ बसिरहनु पर्ने एकदम चाहिँ समय एकदम लाइन भनिरहन्छ, तर पनि म चाहिँ त्यो प्रति छैन। मैले सपनै चाहिँ यो वन क्षेत्रबाट चाहिँ कसरी आमदानी गर्ने, जनतालाई कसरी सेवा सुविधा दिने भन्नेतिर चाहिँ अब
1: सन्तुष्ट
0: छु, रमाइलो पनि छ यो प्रकृतिसँग चाहिँ अब चाहिँ काम गर्दाखेरि
1: हजुर
0: चुनौती पनि छ।
1: धेरै कुराहरू यहाँले भने जस्तो तपाईँले एउटा कुरा चाहिँ गर्दै गर्दै हामीले चाहिँ सुशासनको विषय पनि हुन्छ नि त। अहिले सरकारी कर्मचारी इमान्दार कर्मचारीहरू पनि छन्, एकाध कर्मचारी राष्ट्र सेवा कर्मचारीहरूको बदनियतका कारण सिङ्गो कर्मचारी संस्था पनि कतिपय अवस्थामा एउटा चाहिँ नागरिकको नजरमा अलिकति भिन्नै तरिकाले हेर्ने अवस्थाहरू सिर्जना भइरहेको चाहिँ छ। कर्मचारीहरू हरेक क्षेत्रमा करप्सन छ, भ्रष्टाचार छ, सुशासन भनेको हुँदै हुँदैन, कुनै कर्मचारी पनि एउटा चाहिँ हुँदैन भन्ने एउटा समाजको चाहिँ एउटा नेगेटिभिटी पनि अहिले विकास भएर गइरहेको चाहिँ छ। यद्यपि डिभिजन कार्यालयमा चाहिँ हामीले नागरिकहरूको चाहिँ धेरै नागरिकहरूको धारणा सुन्दा चाहिँ तपाईँको कार्य सम्पादन असाध्यै चाहिँ राम्रो उत्कृष्ट, दीपक प्रसाद पण्डित सर डिभिजन वन कार्यालयको प्रमुख चाहिँ एउटा चाहिँ राम्रो सरल एउटा चाहिँ आम नागरिकसँग घुलमिल हुन सक्ने, उनीहरूका समस्याहरूको सम्बोधन गर्न सक्ने, उनीहरूलाई सन्तुष्ट बनाउन सक्ने, एउटा सुशासनको हिसाबले पनि चाहिँ एउटा चाहिँ पारदर्शी ढंगबाट तपाईँको एकदमै पोजिटिभ चर्चा चलिरहेको छ यो जिल्लामा पनि होइन। एउटा राष्ट्र सेवक कर्मचारी भइरहँदाखेरि यो अवस्थामा जनतालाई सशिफाइड एउटा चाहिँ सन्तोषजनक तरिकाले चाहिँ जुन हजुरले चाहिँ सम्बोधन गर्नुभएको छ, आम लमजुङ यहाँको वास्तवमा सबै कर्मचारीहरूले चाहिँ यही बाटो चाहिँ अवलम्बन गर्नुपर्ने हो। अहिले कतिपय क्षेत्रहरूमा देखिया छ एकाध मान्छेहरूको चाहिँ पोलिटिकल उसमा नि छ, अब सामाजिक सेवामै लागेका मान्छेहरू भन्नुहोस् न धेरै कुराहरू, अब मान्छेले समाज यस्तो नेगेटिभिटीमा गइरहेको छ कि हरेक क्षेत्रमा मान्छेले पोजिटिभ कुराहरू हेरेको छैन, तर सञ्चार माध्यममा पनि अहिले हेर्नु भने नेगेटिभ समाचारहरू धेरै मान्छेहरूले हेर्नुहुन्छ, लाइक कमेन्ट सेयर गर्नुहुन्छ, प्रचार प्रसार हुन्छ, पोजिटिभ कुराहरू राम्रा कुराहरू चाहिँ छ भने अलिकति त्यसलाई चाहिँ नहेर्यो कि जस्तो नै हुन्छ होइन। त्यसैले यहाँले गर्नुभएको काम चाहिँ एकदम उदाहरणीय पनि छ। त्यसै कारण अब यहाँलाई चाहिँ के लाग्छ, यसलाई चाहिँ कसरी चाहिँ एउटा राष्ट्र सेवा कर्मचारी भएपछि नागरिकलाई सन्तुष्टि दिनको लागि चाहिँ एउटा सुशासनको उसमा चाहिँ कसरी चाहिँ यहाँ अगाडि बढिरहनु भएको छ, तपाईँ कार्यालय स्टाफहरूलाई पनि भनौँ न निर्देशन दिने विषयहरू भए, थुप्रै कुराहरू भए नि, सुशासनको विषयमा चाहिँ कसरी त्यो चाहिँ म्यानेज गरिरहनु भएको छ?
0: यो मेरो अघि पनि भने म 31 वर्ष जाहिर भयो, मैले चाहिँ 8-9 वटा जिल्लाहरूमा चाहिँ काम गरिसकेँ। म चाहिँ यहाँले अहिले जनताहरूले भने जस्तो चाहिँ त्यो यसले चाहिँ नराम्रो चाहिँ गरिदियो, जनतालाई छोडिदियो होइन, यस्तो चाहिँ कुराहरू चाहिँ मैले चाहिँ अब चाहिँ सुन्न परेको छैन। अब यहाँले पनि अहिले चाहिँ एकदम चाहिँ राम्रो कुरा गर्नु, अब हामीहरू मूल्याङ्कन गर्ने भनेको हजुरले भने जस्तै चाहिँ
1: नागरिकले गर्ने हो
0: होइन, संचार माध्यम विभिन्न संघ संस्थाहरू हाम्रो चाहिँ स्टेक होल्डर सामुदायिक वन समूहदेखि लिएर जिल्लाका चाहिँ सम्पूर्ण राजनीतिक दलहरू सबैले चाहिँ पक्कै पनि चाहिँ हाम्रो गतिविधिहरू हाम्रो काम गराईहरू होइन शैलीहरू चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ पक्कै चाहिँ हेरिरहनु भएको छ जस्तो चाहिँ
1: मलाई
0: र चाहिँ मेरो नेता चाहिँ कस्तो छ भन्दा चाहिँ सकेसम्म ऐन कानुनले निर्दिष्ट गरे बमोजिमका कामहरू चाहिँ तोकिएको समयमा छिटो छरिटो उहाँहरू चाहिँ अब कसैले निवेदन लेख्न जान्नुहुन्न जान्ने कुरो भएन, मेरो बुवा आमा कुनै अफिसमा जानुभयो भने चाहिँ उहाँलाई चाहिँ थाहा हुन्न सबै कुरा, कसैले के सोध्नुहुन्छ त्यो पहिले चाहिँ उसलाई चाहिँ थाहा पाउनुपर्छ थाहा होला भन्ने जस्तो चाहिँ सोध्नुहुन्छ, तर मैले चाहिँ के हुन्छ भन्दा चाहिँ उहाँलाई थाहा हुन्न थाहा हुनुपर्छ भन्ने छैन, तर त्यो थाहा चाहिँ गराउने चाहिँ दायित्व चाहिँ कार्यालय प्रमुख लगायत चाहिँ अरू चाहिँ हाम्रो कर्मचारीहरूको हो, राज्यले चाहिँ तलब भत्ताहरूको चाहिँ मिलाएको हो, उहाँलाई लेखिदिनु पर्ने हो कि यो बाटो सिकाइदिनु हो कि केही मिलेन भने चाहिँ सुधार चाहिँ गरिदिनु पर्ने हो कि भने जति चाहिँ हामीले चाहिँ उहाँलाई चाहिँ सहजीकरणहरू गर्न सक्यो त्यति चाहिँ मात्र सेवाग्राहीहरू चाहिँ सन्तुष्ट चाहिँ हुनुहुन्छ एकदम छिटो छरिटो।
1: कतिपय कार्यालयमा हामी देख्छौँ हजुरले भने जस्तो कतिपय कार्यालयमा पढ्न नसक्ने बुवा आमाहरू चाहिँ सेवा लिन आउनुहुन्छ, असाध्यै हैरानी, हरेक ठाउँमा अब एउटा कागज पत्र पुगेन अर्को लिएर आउनुहोस् निवेदन लिएर आउनुहोस् फलान ठाउँ जानुहोस् फलान कोठा जानुहोस् एकदम त्यो मान्छेले चाहिँ यो सरकारी सेवा सुविधा लिन नागरिकको चाहिँ असाध्यै झन्झट मानेको अवस्था पनि छ धेरै अवस्थाहरूमा। यद्यपि यहाँले भन्नुभयो वन कार्यालयले चाहिँ त्यसले सहजीकरण वन कार्यालयमा सहज ढङ्गबाट चाहिँ भइरहेछ, नागरिकहरू आजको अवस्थामा पनि मुलुकमा यत्रो चाहिँ परिवर्तन भइसक्यो, विभिन्न व्यवस्थाहरू परिवर्तन हुँदै आए, आज पनि हेर्दाखेरि नागरिकको जनजीविकाका विषय भए होइन सुशासनका विषय भए नागरिकले पाउने सेवा सुविधाका विषयहरू खासै चाहिँ त्यस्तो परिवर्तन भएको जस्तो चाहिँ देखिँदैन भनौँ न, त्यति नागरिकहरू सन्तुष्ट भएको सरकारी कार्यालयहरूबाट सरकारी सेवा लिँदाखेरि अलिकति झन्झट, जस्तै तपाईँको प्राइभेट अफिसहरूमा जाँदाखेरि चाहिँ त्यहाँ नागरिकले चाहिँ के गर्छ एकदम सन्तुष्टिको अनुभूति गर्छ, किनभने त्यहाँ प्राइभेटमा आफैले त्यहाँ काम अग्रसर भएर चाहिँ काम गरे हुन्छ, म ब्याङ्कमा जानु भने भाउजू सजर भयो भनेदेखि लिएर सबै कामहरू चाहिँ त्यहाँ नागरिक त्यहाँ बसे हुन्छ त्यहाँ सबै त्यो व्यक्तिले गरिदिए हुन्छ कि आनन्द, तर सरकारी कार्यालयमा जाँदाखेरि चाहिँ विभिन्न किसिमका झन्झटहरू हुन्छन्। वास्तवमा यो तपाईँको चाहिँ समग्र रूपमा एउटा चाहिँ कार्यालयको प्रमुखको हिसाबले चाहिँ यी झन्झटहरूबाट चाहिँ निवारण गरेर नागरिकलाई चाहिँ सहज ढङ्गबाट सेवा प्रवाह गर्न यहाँले भने जस्तै आम चाहिँ कसरी चाहिँ त्यस्तो सम्भव होला, जस्तै नागरिक त एउटा कुरो त सन्तुष्टि हो, सबै मान्छे त शिक्षित त हुँदैन होइन, सबै क्षेत्रबाट तपाईँको वन कार्यालयको जस्तै चाहिँ सेवा सुविधा प्रवाह गर्न चाहिँ एउटा चाहिँ कार्यालय प्रमुखको हिसाबले जुन काम गरिरहनु भएको छ, अरू सबै चाहिँ कार्यालय राष्ट्र सेवकहरूप्रति तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ?
0: एकदमै राम्रो चाहिँ कुरा गर्नुभयो, अब यो सामान्य त्रुटिहरू सामान्य चाहिँ ढिला सुस्तीले गर्दा पनि चाहिँ नागरिकहरूमा चाहिँ आउनुपर्ने चाहिँ सेवा सुविधाहरू समयमा होइन नपाएको हिसाबले पनि अब मान्छेहरू चाहिँ त्यस्तो अवस्था भएको छ, र हामीले चाहिँ अब के गरेको छ भन्दा चाहिँ बासु छ कामको चाहिँ नेचर अनुसार चाहिँ कस्तो खालको निवेदनहरू हुनुपर्ने हो के चाहिँ डकुमेन्ट चाहिन्छ भनेर चाहिँ हामीले प्रिन्ट गरेर सबै राखिदिएर र उहाँले चाहिँ अब लेखापढी छैन बुझ्नुहुन्न भने अब एकजना कर्मचारीलाई चाहिँ
1: त्यसमा
0: नजिकै कोचीमा राखेर विवरणहरू चाहिँ भराउने, र इभेन्ट त हामीले चाहिँ कस्तो पनि गरेको छ भन्दा अब कतिपय विषयमा योजनाहरूको चाहिँ सम्झौताहरू गर्दाखेरि चाहिँ निर्णयहरू चाहिँ गर्नुपर्ने हुन्छ होइन, उहाँहरूलाई चाहिँ अब वनमा चाहिँ दूर पोखरीमा चाहिँ गर्नु पर्यो होइन, मध्य नेपालमा चाहिँ कुनै कामहरू गर्नु पर्यो भने चाहिँ यहाँ चाहिँ आउजाउ गर्नु चाहिँ अप्ठ्यारो हुन्छ भनेर निर्णयहरू चाहिँ उहाँको मेसेन्जरमा चाहिँ
1: उहाँलाई
0: गरेर मेसेन्जरमा पठाइदिएर
1: समस्या समाधान
0: पठाइदियो, यस्तो निर्णय गरौँ यस्तो कागज चाहिन्छ भनेर चाहिँ उहाँलाई पठाइदिएर अनि फेरि उहाँले चाहिँ फरवार्ड गरेर होइन त्यो हिसाबले हामीले चाहिँ कामहरू चाहिँ गरिदिएको छ, कतिपय कामहरू चाहिँ त्यसरी पनि त्यो गर्दा पनि त्यो एउटा चाहिँ राम्रो हुन्छ, त्यसले चाहिँ राम्रो चाहिँ सन्देश चाहिँ गाने दिन्छ, त्यो भएपछि आउजाउ गर्नु पर्ने त्यो खर्च कम भयो,
1: उहाँहरूको रकम पनि
0: गरेका निर्णयहरू पनि सही हुने
1: भयो,
0: आफ्नो हिसाबले गर्नु भयो भने बिग्रिन्छ, त फेरि सत्ता ल्याउनु भन्नुपर्छ, दोहोरो दुःख हुन्छ नि होइन, हामीले निर्णयको बेहोराहरू चाहिँ लेखेर निवेदनको ढाँचाहरू पठाइदिएर होइन त्यसरी चाहिँ फिलअप गरेर होइन हाम्रो फिल्डमा अफिसहरू हुन्छन् कहिले काहीँ चाहिँ तिनी अफिसमा छोडिदिएर अनि यहाँ ल्याएर चाहिँ हामीलाई बुझाएर पनि हामीले कामहरू चाहिँ त्यसरी गरिएको छ
1: डिभिजन वन कार्यालय,
0: र त्यस्तै गरेर चाहिँ हामीले के गरेको छ भन्दा राम्रो कुरा चाहिँ बाजु सर होइन अघि भने त्यो वन्यजन्तुको राहत सम्बन्धी सहयोग सम्बन्धी के पाउने भनेर पनि हामीले चाहिँ सानो पुस्तिकाहरू चाहिँ गरेको छ, र चाहिँ इभेन चाहिँ अब त्यो आयमूलक बिरुवाहरू चाहिँ होइन जस्तो मेकानिजम नटको खेती कसरी गर्ने, कसरी फाइदा लिने,
1: त्यसको तालिमोन
0: तिमुरको खेती कसरी गर्ने, कसरी फाइदा लिने, लौटसललाई कसरी रोप्ने, ओखरहरू कहाँ कहाँ हुन सक्छ, कसरी फाइदा लिन सकिन्छ भनेर त्यस्ता खालका चाहिँ प्रसार प्रसार सामग्रीहरू पनि हामीले म आएपछि त धेरै नै त्यस्ता चाहिँ प्रसार प्रसार सामग्री उत्पादन गरेर जनताहरूलाई चाहिँ अब त्यो सम्प्रेषण गरेको छ, आकर्षित हुनुभएको छ।
1: हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ। आजको रेडियो 44 संवादमा यहाँसँग धेरै कुराहरू पनि जानकारी भयो। मैले सुन्दैछु यहाँले चाहिँ लमजुङको यो 5 वर्ष जुन डिभिजन वन कार्यालयमा चाहिँ सेवा गर्नुभयो, सँगसँगै 31 महिना डिभिजन वन कार्यालयको प्रमुख भएर राम्रो चाहिँ नागरिकहरूलाई सेवा प्रवाह गर्नुभयो। सुन्दैछु यो लमजुङको बसाइलाई यहाँले चाहिँ बिट मार्दै हुनुहुन्छ भन्ने चाहिँ हामीले सुनेका छौँ होइन। यो पछि तपाईँले चाहिँ यो लमजुङको बसाई बिट मार्दै गर्दा सिङ्गो लमजुङवासीहरूलाई तपाईँको अनुभव, तपाईँ के भन्न चाहिँ चाहनुहुन्छ, तपाईँले गरेको सेवा अवधिको अवस्था होइन, यहाँका नागरिकहरूलाई यहाँको वस्तुस्थितिको बारेमा समग्र रूपमा यहाँका जिल्लावासीहरूलाई चाहिँ तपाईँको चाहिँ के चाहिँ सन्देश रहन्छ, के चाहिँ सुझाव रहन्छ, के चाहिँ अनुरोध रहन्छ? मैले यो चाहिँ
0: धन्यवाद सर। मेरो चाहिँ यो डिभिजन वन कार्यालय लमजुङको डिभिजनल वन अधिकारीमा म चाहिँ 31 वर्ष काम गरेँ। त्योभन्दा अगाडि पनि 2.5 वर्ष वन अधिकारीमा यो जिल्लामा काम गरेको। यो नियमित प्रक्रिया अनुसार चाहिँ हाम्रो गण्डकी प्रदेश सरकारले चाहिँ मलाई चाहिँ अब डिभिजन वन कार्यालय बागलुङको कार्य जिम्मेवारी दिएर सरुवा भएको छ। र चाहिँ अब यो लमजुङ जिल्लाको मेरो चाहिँ बसाइको क्रममा म चाहिँ मेरो हिसाबले एकदम सफलै भएको भन्ने सोच्छु। त्यो चाहिँ आम जनता आम नागरिकहरूले चाहिँ मूल्याङ्कन गर्ने विषयवस्तु हो। र चाहिँ अब यो सफलता भनेको खालि मैले मात्रै गरेर पनि होइन, त्यसमा चाहिँ हाम्रा चाहिँ सम्पूर्ण चाहिँ कार्यालयमा कार्यरत कर्मचारीको टिम वर्कहरू कोअर्डिनेसनहरू जो हो, र चाहिँ खास गरी मुख्य त अब यो वन क्षेत्रमा चाहिँ विभिन्न स्टेक होल्डरहरू हुन्छ, सामुदायिक वन उपभोक्ता समूह हुन्छ, ठेकेदार हुन्छ, तपाईँहरू जस्तै चाहिँ अभियानकर्ता हुन्छ, राजनीतिक दलहरू हुन्छ, सञ्चारकर्मी हुन्छ। मैले चाहिँ उहाँहरूसँग पनि राम्रो चाहिँ उहाँहरूले एकदमै चाहिँ राम्रो चाहिँ मलाई सहयोग गर्नुभयो। यहाँ स्थानीय तहहरूदेखि लिएर सबैले चाहिँ यो होस्टेमा वैसै गरेर नै चाहिँ हामीले चाहिँ यो 3 वर्षमा चाहिँ एकदमै राम्रो चाहिँ मैले चाहिँ प्रगति गरे जस्तो चाहिँ मलाई लाग्छ। अब यो सबैको चाहिँ सहयोग होइन, सबैको चाहिँ निरन्तर रूपमा चाहिँ सहयोग सल्लाह सुझाव मार्गदर्शनको कारणले गर्दा नै चाहिँ म चाहिँ सफल भएको जस्तो मलाई लाग्छ। म आफूले त सफलै भएको हुन्छु, अझै पनि चाहिँ अब चाहिँ मूल्याङ्कन गर्ने त अब यहाँको चाहिँ नागरिक समाजहरू जनताहरूले हो चाहिँ यहाँ बढ्दा अब कसैलाई पनि चाहिँ त्यस्तो पीर वर्गहरू दुःखहरू दिने होइन त्यस्तो कामहरू चाहिँ गरे
1: वन कार्यालयबाट त्यस्तो खालको चाहिँ गुनासाहरू चाहिँ यहाँको अवधिमा पनि आएन
0: जस्तो लाग्छ मलाई चाहिँ, सन्तुष्ट नै हुन्छ जस्तो लाग्छ मेरो व्यक्तिगत विचारमा चाहिँ। र चाहिँ अब जाँदा जाँदा चाहिँ अब यो लमजुङ मलाई धेरै जिल्लामा म काम गरेँ होइन, मलाई चाहिँ एकदमै मजा लाग्यो बस्न घुम्न एकदमै राम्रो, जहाँ जाउँ यस्तो राम्रो हरियाली हावापानीहरू एकदम आनन्द मलाई लाग्छ। इभन चाहिँ चितवन गएपछि पनि म चाहिँ 2-3 दिन बस्छु अनि कहिले त आनन्दसँग चाहिँ त्यो पहाडहरू मेरो घर छेउमा चाहिँ यस्तो चाहिँ हरियाली पहाड बन्दनहरू छैन कि
1: हजुर,
0: यता यसो चाहिँ क्वार्टरतिरबाट यताबाट हेर्दा पनि आनन्द आउँछ कि पुरै चाहिँ हरियाली छ।
1: तपाईँको क्षेत्र पनि त्यही सँग विषयसँग सम्बन्धित
0: हो र हामी त्यस्तो आत्तिन पर्ने छैन होइन। अब वन पैदावारको नि अब यो कुकाटहरूको भन्ने स्थानीय भाषामा त्यसको चाहिँ अब प्रयोग हुँदै आउन थालेको छ होइन। र चाहिँ मुख्य कुरा चाहिँ अब यो वन भनेको खालि त्यो काठ दाउरा उत्पादन मात्रै राजस्वहरू चाहिँ जेनेरेट गर्ने भन्दा पनि यहाँ त यो पर्यापर्यटन भन्छ, इको टुरिज्म भन्छ होइन, त्यसको पनि चाहिँ विभिन्न होमस्टेहरू छन् होइन, त्यसबाट पनि अब भरपूर चाहिँ प्रशस्तै छ, हिमालहरू छ होइन, खोला नालाहरू छन् होइन, जडीबुटीहरू खेतीहरू चाहिँ हामीले चाहिँ विस्तार चाहिँ सुरुवात गरेको गर्दै हुन्छ होइन। मलाई लाग्छ अब यो जिल्लाको चाहिँ अब यो वन क्षेत्रको हिसाबले हेर्दाखेरि चाहिँ अझै चाहिँ भविष्य चाहिँ अब एकदमै चाहिँ राम्रो छ, एकदम सुन्दर छ, एकदम शान्त छ, एकदम रमणीय छ होइन। यो चाहिँ टुरिज्महरूको होइन एकदम चाहिँ प्रमोसन छ, हाइड्रोहरूको एकदम चाहिँ प्रमोसन हुने सम्भावना देख्छु, आयमूलक खेतीहरू गर्न सक्ने एकदमै सम्भावना छ, जडीबुटी खेतीहरू गर्न सक्ने सम्भावना छ। अब यो चाहिँ यो निरन्तरता हुन्छ, अझै चाहिँ यसले चाहिँ गति लिन्छ होला जस्तो चाहिँ मलाई लाग्छ एकदमै चाहिँ
1: हुन्छ। हामी कार्यक्रमको बिट मार्ने अवस्थामा छौँ। यहाँले लमजुङ बसाईको क्रममा जुन किसिमको लमजुङवासीबाट चाहिँ सेवा सहयोग चाहिँ प्राप्त गरे भनेर भन्नुभयो, एउटा चाहिँ जिम्मेवार कार्यालय प्रमुख भएर जुन किसिमको सेवा प्रवाह लमजुङवासी जनतालाई डिभिजन वन कार्यालय प्रमुखको हैसियतमा जिम्मेवारी लिएर जुन किसिमको सेवा प्रवाह गर्नुभयो यसको लागि पनि हामी यहाँ प्रति धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। डिभिजन वन कार्यालय लगायत यस्तै सिंह सम्पूर्ण कार्यालय प्रमुखहरू चाहिँ नागरिकहरूले यस्तै खालको राम्रो सेवा सुविधाहरू प्राप्त गर्न सकुन् हाम्रो पनि शुभेच्छा छ। र यहाँ लमजुङको बसाई बिट मारेर बागलुङ जाँदै हुनुहुन्छ होइन, यहाँको आगामी कार्य दिनहरू पनि असाध्यै एउटा उन्नति रहोस् प्रगति रहोस् उल्लेख्य यहाँले जुन लक्ष्य लिएर अगाडि बढिरहनु भएको छ एउटा प्रकृति प्रेम वातावरण प्रेम एउटा प्राणी बचाउने छुट्टै खालको चाहिँ एउटा चाहिँ अभियान जस्तै हो। वनकर्मीहरू एउटा अभियन्ता नै हुनुहुन्छ होइन, राष्ट्र सेवक कर्मचारीहरू अहिले चाहिँ त्यो अभियानमा यहाँलाई जुट्न चाहिँ थप उत्प्रेरणा चाहिँ बढ्दै जाओस् भन्ने हाम्रो लमजुङवासीको तर्फबाट पनि शुभेच्छा व्यक्त गर्न चाहन्छौ। आज आफ्नो महत्वपूर्ण समय हाम्रो यो रेडियो चौतारीलाई उपलब्ध गराइदिनु भयो र हामी रेडियो चौतारीमा आएर विविध विषयमा वन सम्बन्धी यहाँको व्यक्तिगत विषयमा एउटा कार्यालय प्रमुख चाहिँ कस्तो हुनुपर्छ भन्ने कुरामा चाहिँ यहाँले दिएको सेवा प्रवाहको बारेमा धेरै कुराहरू जानकारी लिने चाहिँ अवसर पनि प्राप्त गर्यौं। आउँदो जिल्ला अर्को जिल्लाको चाहिँ बसाई पनि सुखद रहोस् सफल रहोस् भन्दै लमजुङ हिमाल सूचना तथा सहकारी संस्थाद्वारा सञ्चालित रेडियो चौतारी 91.4 MHz चौतारी संवाद कार्यक्रम आजको अतिथिज्यू प्रति सम्मान व्यक्त गर्दै यो कार्यक्रम प्रस्तोता म वासुदेव सेनाई पनि कार्यक्रमबाट विदा हुन चाहन्छु र हाम्रो रेडियो चौतारी सुन्दै गर्नुहोला सबैको जय होस् भन्दै यहाँलाई फेरि नमस्कार सम्मान व्यक्त गर्न चाहन्छु।
0: धन्यवाद वासु सर। जाँदा जाँदै डिभिजन वन कार्यालयले लमजुङको वन क्षेत्रको बारेमा जनताहरूलाई जुन सुशील गर्ने जुन अवसर मलाई चाहिँ प्रदान गर्ने त्यसको लागि चाहिँ हार्दिक आभार धन्यवाद प्रकट गर्नुभयो। त्यस्तै गरी चाहिँ म जाँदा जाँदै यो लमजुङको अयात मायाहरू चाहिँ कहिले बिर्सिन सकिन्छ छैन र लमजुङ जनताहरूको चाहिँ एकदमै उत्तर उत्तर प्रगति भलाइको चाहिँ शुभकामना दिन चाहन्छु। जय हरियाली, सबैको भलो होस्।
1: धन्यवाद।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँदरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
2: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
3: कष्ट ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यु जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-5091।
6: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
7: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
6: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
7: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
6: ल त, म पनि त्यतै जाने भए।
8: बुढा थोकी ब्रदर सप्लायर सिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरी बार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
9: सम्पर्क मोबाइल नम्बर 98560-45141 र 98636-52615।
10: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजे समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
11: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
12: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
13: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्मेसी सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
12: ए हो र, के पाइन्छ?
13: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
8: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
10: नोट, कामाख्या फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
8: कामाख्या फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424264 र 98467915।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अहिले बिहानको 9 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
0: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
0: A complete piping solutions.

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाहले पहिलो पल्ट आज नियमपूर्वक सांसदहरूलाई जवाफ दिँदै 11 जना सांसदले मल ग्यासको अभाव, महँगी र सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैली सम्मका प्रश्न सोध्ने। आज देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, यस वर्षको मनसून यता सरदर भन्दा कम वर्षा। नाडा अटो शोमा पहिलो दिन 56 मोडलका गाड़ी सार्वजनिक, 30,000 भन्दा बढ़ी अवलोकनकर्ता। चर्चित अमेरिकी गायिका डॉली पार्टनको 80 वर्षको उमेरमा निधन। 7 दशक लामो सांगीतिक यात्रामा डॉलीको 10 करोड़ भन्दा बढ़ी रेकर्ड बिक्री। र टप N20 श्रृंखलामा आज नेपाल ए र अस्ट्रेलियन क्यापिटल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष उत्तर दिँदै हुनुहुन्छ। प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीले पहिलो पटक नियमपूर्वक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिन लाग्नु भएको हो। प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदहरूका लिखित प्रश्नको जवाब दिनुपर्ने प्रावधान छ। यसअघि जेठ 17 गते प्रधानमन्त्री शाह सांसदको प्रश्नको जवाब दिन भन्दै अचानक संसद पुग्नु भएकोमा त्यस यता जवाब दिन नआएपछि सभामुख डीपी अर्यालले भदौ 1 गतेको बैठकबाट आजको बैठकमा अनिवार्य उपस्थित हुन रूलिङ गर्नुभएको थियो। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रासोपा, राप्रपा र श्रम संस्कृति पार्टीका गरी 11 जना सांसदले प्रश्न सोध्दैछन्। सांसदहरूले मुख्य गरी यसअघि जेठ 17 गते संसदमा प्रधानमन्त्रीले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेकाले यस विषयमा स्पष्ट पार्न सरकारको 3 महिने कार्यकालको समीक्षा, सुशासन, बजेट कार्यान्वयन र समसामयिक विकास निर्माण बारे र संसदप्रति सरकारको जवाफदेहिताका विषयमा केन्द्रित रहेर प्रश्न दर्ता गराएका छन्। यस्तै मल र ग्यासको अभाव, महँगी, सीमा समस्या र प्रधानमन्त्रीकै कार्यशैली सम्मका प्रश्नहरू सांसदले गर्नेछन्। संघीय सरकारले आफ्नो प्रशासनिक संरचनालाई चुस्त र छरितो बनाउने उद्देश्यले गराएको नयाँ संगठन तथा व्यवस्थापन ओएनएम सर्वेक्षण अनुसार विभिन्न तहका कुल 2,754 दरबन्दी कटौती गरेको छ भने 229 नयाँ दरबन्दी थप गरेको छ। मन्त्रालयको संख्या 22 घटाएर 18 झारिएपछि परराष्ट्र बाहेका 17 मन्त्रालयमा यो नयाँ संरचना स्वीकृत भइसकेको छ, जस अनुसार अब 17 मन्त्रालयमा कुल दरबन्दी 19,669 सीमित भएको छ। दरबन्दी कटौतीमा 10 सचिव र 1 सचिव सर विशिष्ट श्रेणीका अधिकारी परेका छन्। यसै गरी 72 सहसचिव, 186 उपसचिव र 119 शाखा अधिकृतका दरबन्दी खारेज भएका छन्। यसै सबैभन्दा धेरै दरबन्दी कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट 1,562, ऊर्जा मन्त्रालयबाट 470 काटिएको छ। यसै गरी गृह मन्त्रालयमा 93 र नवनिर्मित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा 90 दरबन्दी थपिएका छन्। गृहको नयाँ व्यवस्थापनसँगै यसअघि सहसचिवको दरबन्दी रहेका बैतडी, डडेलधुरा, जुम्ला लगायतका 9 पहाड़ी जिल्लामा अब उपसचिव स्तरका कर्मचारी, प्रमुख जिल्ला अधिकारी, प्रजीय हुने भएका छन्। राष्ट्रिय किताबखानामा मन्त्रालयगत दरबन्दी दर्ता भइसकेको छ भने परराष्ट्र मन्त्रालयको ओएनएम भने अझै छलफलकै क्रममा रहेको छ। अहिले देशका हिमाली र पहाड़ी भूभागमा सामान्य बादल लागेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। आज राति कोशीको हिमाली कर्णाली पहाड़ी भूभाग तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्नेछ। यसैबीच यस वर्ष मनसून प्रवेश गरी यता 60 दिनको अवधिमा नेपालमा सरदर भन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गत हावा पानी विश्लेषण शाखाका इन्चार्ज सुजन सुवेदीका अनुसार असार 5 गतेदेखि भदौ 1 सम्म देशभर मापन गरिएको कुल वर्षा 746.8 मिलिमिटर छ। यो अवधिमा सामान्यतया 830.6 मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष सरदरको 89.9% मात्र वर्षा भएको हो। काठमाडौँको भ्रिकुटी मण्डपमा नाडा अटो शो 2026 को पहिलो दिन 30,000 भन्दा बढ़ी अवलोकनकर्ता पुगेका छन्। अवलोकनमा पुगेका मध्ये धेरैले अटो शोमा आकर्षणका रूपमा रहेको हिँडिरहेको रोबोटसँग हात मिलाउने र तस्विर खिच्नेको भीड़ लागेको थियो। हिजो पहिलो दिन 2 पाङ्ग्रेदेखि 4 पाङ्ग्रे गरी 56 मोडलका गाड़ी सार्वजनिक गरिएको नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले जनाएको छ। अटो शोमा 4 पाङ्ग्रे 26, मोटरसाइकल स्कूटर 18 र कमर्सियल भेहिकलका 12 मोडल सहित 150 भन्दा बढ़ी ब्राण्ड सहभागी छन्। आउँदो आइतबारसम्म चल्ने शोमा 200 वटा स्टल राखिएको छ। शोमा यात्रुबस, माइक्रोबस, पिकअप भ्यान, कार, मोटरसाइकल र स्कूटर प्रत्यक्ष रूपमा हेरेर ग्राहकले छूट अफरमा किन्न सक्नेछन्। साथै हेलमेट, टायर, लुब्रिकेन्ट्स जस्ता सामग्री पनि नाडामा राखिएको आयोजकले जनाएको छ। विद्युतीय गाड़ी चार्जिङ स्टेशन डेमोका रूपमा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्चानभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालन गर्द नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेकपा एमालेको पुनर्गठन र सुदृढीकरणका लागि गठित कार्यदलले पछिल्लो विधान अधिवेशनबाट हटाइएका 70 वर्षे उमेर हद र मुख्य पदमा बढ़ीमा 2 कार्यकालको व्यवस्था पुनः लागू गर्न प्रस्ताव गरेको छ। महासचिव शंकर पोखरेलले तयार पारेर कार्यदलका संयोजक रामबहादुर थापालाई बुझाएको 65 पृष्ठ लामो प्रतिवेदनमा एमाले वर्तमान यथास्थितिमा अगाडि बढ़न नसक्ने स्पष्ट निष्कर्ष निकालेको छ। प्रतिवेदनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक परिस्थिति र चुनावको परिणामलाई आत्मसात गर्दै नयाँ नेतृत्वका लागि बाटो खुल्ला गरिदिनुपर्ने सुझाव दिएको छ। प्रतिवेदन सार्वजनिक भएसँगै एमालेभित्र आन्तरिक बहस र तरंग पैदा भएको छ। प्रतिवेदनमा विगतका गल्ती र कमजोरीहरू सच्याउँदै सुदृढ पार्टी निर्माणमा जुट्न आग्रह गरिएको छ। विशेष महाधिवेशन वा पुनर्गठन को माग गर्नु अनुशासनहीनता नभए पार्टी बचाउने प्रयास भएको समेत प्रतिवेदनमा उल्लेख छ। एमाले फागुन 21 को चुनावमा पराजय भोग्नुका कारण र आउँदा दिनमा पार्टीले लिनुपर्ने नीति बारे पनि प्रतिवेदनमा उल्लेख छ। यसैगरी चुनावमा उम्मेद्वार चयन गर्दा तल्ला कमिटिको सिफारिश वा संगठित सदस्यहरू बीच आन्तरिक चुनाव गराएर लोकप्रिय पात्र छान्ने प्रस्ताव समेत गरिएको छ। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाहको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँ को उपदेशलाई स्मरण गरिन्छ। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। उहाँ जन्मेको 53 वर्षपछि इस्लामिक पात्रो हिजरी सम्वत शुरू भएको हो। अहिले हिजरी सम्वत 1448 चलिरहेको छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन्। सरकारले आज मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ। अब विदेशको खबर। अमेरिकी प्रसिद्ध गायिका तथा गीतकार डॉली पार्टनको 80 वर्षको उमेरमा निधन भएको छ। उहाँको परिवारले सामाजिक सञ्जाल मार्फत निधनको जानकारी दिएको बीबीसीले जनाएको छ। 7 दशक लामो संगीत यात्रामा पार्टनले 10 ग्रामी अवार्ड जित्नु भएको छ। डॉलीले क्यान्सरसँग छोटो समय संघर्ष गरेपछि प्रियजनहरूको उपस्थितिमा नासभिलमा रहेको भान्डरबिल्ट इन ग्राम क्यान्सर सेन्टरमा संसार छाडेको बीबीसीको अमेरिकी साझेदार सीबीएसले जनाएको छ। पार्टनको झण्डै 7 दशक लामो सांगीतिक यात्रामा उहाँका 10 करोड़ भन्दा बढ़ी रेकर्ड बिक्री भएका छन्। साथै 3000 भन्दा बढ़ी गीत उहाँले लेख्नु भएको छ। पार्टनले आफूलाई गायिका भन्दा बढ़ी गीतकारका रूपमा चिनाउँदै आउनुभएको थियो। उहाँको गीतले देश संगीत सँगै ऱ्याप, रक, मेटल र आरएनबी लगायतका विभिन्न विधामा प्रभाव पारेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डॉली पार्टनको निधनप्रति दुःख व्यक्त गर्दै उहाँलाई अतुलनीय कलाकार
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
5: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बस्थे कि के भयो मेरो बुढीलाई? आज
6: चाडबाड पनि नजिकै आइसक्यो। घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
5: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
6: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
1: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
6: सम्पर्क फोन नम्बर 98165852020, 98066162162 र 0665213181। दीपा सुन्चादी पसल, विश्व नगरपालिका 8, नारायण स्थान, लमजुङ।
8: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
9: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
8: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
1: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
8: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 लमजुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
1: सम्पर्क नम्बर 98462018202 र 98403197799।
8: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 लमजुङ।
1: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
5: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
6: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
5: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
6: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
1: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
6: सम्पर्क फोन नम्बर 98165852020, 98066162162 र 0665213181। दीपा सुन्चादी पसल, विश्व नगरपालिका 8, नारायण स्थान, लमजुङ।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: বড় দুঃখে কাইলে টাউকে দুখনি কাইলে পেট দুখনি কে দুঃখে আও দুঃখে আও জানি এই বেলা পখালা লাগের হইরান হইন কাহ জানি হলা কি করনে কি না করনে কাইলেই বিরামি ভয় কেই মেলো মিশে পাইনি
1: বুয়া চির নগরোস ঝাট্টাই সুভাষ মেডিকো ফার্মামা গই আলম এই বিশেষ অর্ক সেরা চোখ দেখি কারাকার জানে বাটো ছ নি তিন জ্যাম্বরু
0: হুন্ছ বুয়ারী ল গই আলম সারে গাড়ো
1: সুভাষ মেডিকো ফার্মা বিশ্বশহর নগরপালিকা আট সেরা
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: दाई पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे
4: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नगानी गरी फर्किएको नि बहिनी
3: अब के गर्नुहुन्छ त दाई
4: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
3: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे यस्तो कुरा यादै भएन
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरानु लम्जो प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 9856045401 र 9826173779
3: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
5: ल ल आए बहिनी किन होला
3: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला
5: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिन जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झिङ्गे खोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
6: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको
7: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि कुखुराको दाना सकियो
6: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे
7: हो नि होलसेल र खुद्रा मूल्यमा पाइन्छ होम डेलिभरी सेवा पनि छ
6: ल त म पनि त्यतै जाने भए
8: बुढा थोकी ब्रदर सप्लायर्स ड्युटी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ बुढा थोकी ब्रदर सप्लायर्स सुन्दर बजार नगरपालिका 9 ड्युटी बार लम्सुङ प्रोपाइटर हरिकृष्ण बुढा थोकी
9: सम्पर्क मोबाइल नम्बर 9856045141 र 9863526615
10: नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ
11: गुणस्तरीय उत्पादन भरपर्दो सेवा हरपर्दो सेवा
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिसी सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066662162 र 0665231381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्छुङ
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
6: माया हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
7: पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
6: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
7: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ
6: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
7: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गर गहना पाइन्छ साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ
6: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका 7 कृषि विकास बैंक नजिकै प्रोपाइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 0665520435 0665520475 मोबाइल नम्बर 98565475

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845644264 र 9847609015।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भएँ।
5: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु

0: होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लमसुङ प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
1: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863526015।
2: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडीबारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
3: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
4: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
4: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
4: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 9842618202 र 9840319789।
4: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ।
6: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
8: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
8: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
8: सम्पर्क नम्बर 0665902900। मोबाइल नम्बर 9856602900।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: বাবু, এ বাবু, ঝটে উঠ তো, ছিটো উঠ না, আপনি বিহি বিষে জস্তো ছ, বুহারিকো লাগি গহনা কিনে জানু পরি না, উঠ তো ছিটো।
1: ও তো এই আমা, বরু কা জানি, বন্ধু তো।
0: পহিলা মুখ ধুনে, অনি এই আমরাই বেশি শহরকো ভিনসেন স্থান চোকমা ছ নি, জয়লক্ষ্মী সুনচাঁদী পসল জানে। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेचीसहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
4: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
5: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
4: ए हो र, के पाइन्छ?
5: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
6: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
7: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
6: कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ। प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 066-520-427, मोबाइल नम्बर 98-465-44-264 र 98-467-9015।
8: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
8: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
8: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
8: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विश्वसहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98-462-73-829 र 98-1715-40-38।
9: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
10: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
9: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
10: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
9: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
10: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
9: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
10: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
11: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
12: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्तहर लमजुङ।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

नमस्कार नमस्कार नमस्कार, स्वागत छ रेडियो चौतारी 91.4 मेगाहर्जको प्रस्तुति चौतारी टक टाइमको पर्खाईमा बस्नुभएको श्रोता मित्रहरू, सदाका दिन झै आज पनि म भगवती उपस्थित भएको छु र प्राविधिक कक्षबाट साथ दिइरहनु भएको छ सीतारामले। श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ भने 0665211183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। आज भने हामी बुधबारे बसायमा छौ, बुधबारे बसायमा भने तपाईँको मनमा गुम्सिएर गएको कुराहरू कुनै साथीहरूलाई भन्न सक्नुभएको छैन भने रेडियो मार्फत फोन गरेर आफ्नो साथीहरूलाई भन्न सक्नुहुनेछ र सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। जहाँ रहनु स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, साँची रहनुहोस्, खुसी रहनुहोस्, सँगसँगै हामीलाई पनि माया गरिदिनुहोस्, माया नमानुहोस् पनि भन्न चाहन्छु। आज भने हामी बुधबारे बसायमा छौ श्रोताबिनहरू, बुधबारे बसायमा भने तपाईँले आफ्नो मनमा गुम्सिएर रहेको कुराहरूलाई भन्न सक्नुहुनेछ, कसैलाई केही सन्देश भन्नुपर्नेछ भने पनि उहाँलाई भन्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ र हाम्रो रेडियो चौतारीमा कल गर्नुहुने लक्की कलरलाई एक प्लेट झोलमा पनि व्यवस्था गरिएको छ। हाम्रो ग्रिन फिल्ड झोलमाबाट पक्कै पनि कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। 0665211183 कल गर्न सक्नुहुनेछ। त्यसै गरी हरेक दिन फोन गर्ने एकजना लक्की कलरलाई गोला प्रासाद्वारा फोटो फ्रेमिङ सहित फोटो र फ्रेम पनि प्रदान गरिनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने 0665211183 कल सम्पर्क गर्न सक्नुहुनेछ। यदि कार्यव्यस्तताको कारणले हामीलाई फोन गर्न सक्नुभएको छैन भने हाम्रो कमेन्ट फेसबुक पेजमा पनि कमेन्ट गरेर कमेन्ट मार्फत पनि आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ हामीलाई सम्झिरहन चाहनुहुन्छ भने 0665211183 कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ र रमाइलो कुराकानी पनि गर्न सक्नुहुनेछ। गाउँ घरमा कतिजना काममा बिजी व्यस्तताको कारणले फोन गर्न नसक्नु भएको होला, हातमा मोबाइल लिएर हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको होला, सम्पूर्णलाई एकदम हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। यदि फुर्सदमा हुनुहुन्छ भने हामीलाई कल सम्पर्क गरेर पनि जोडिन सक्नुहुनेछ। जोडेर नम्बर त भुल्नु भएको छैन नि, 0665211183 फटाफट डायल गर्नुहोला र हामीसँग मिठो कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। आज भने हामी बुधबारे बसायमा छौ, बुधबारे बसायमा भने तपाईँहरूले आफ्नो मनमा लुकेर रहेको कुनै पनि कुरालाई बाहिर प्रस्फुटन गर्न सक्नुहुनेछ, आफ्नो साथीहरूलाई रेडियो मार्फत पनि भन्न सक्नुहुनेछ। भेटघाट गरेर भन्न नपाएको कुराहरू हजुरहरूले रेडियो मार्फत फोन गरेर भन्न सक्नुहुनेछ, सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। आफ्नो साथी इष्टमित्र आफन्तजनहरूलाई कहाँ के गर्दै हुनुहुन्छ, जहाँ रहनुहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, हाँसी रहनुहोस्, खुसी रहनुहोस् सदा झैं। आज पनि आइसकेको छु चौतारी टक टाइम लिएर। यदि फुर्सदको समयमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ भने कमेन्ट मार्फत पनि सम्झन सक्नुहुनेछ र हामीलाई 0665211183 डायल गरेर मनको कुरा पनि भन्न सक्नुहुनेछ। आफ्नो साथी इष्टमित्र आफन्तहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। श्रोता मित्रहरू कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ भने 0665211183 डायल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। अहिलेलाई भने साङ्गीतिक खुसी लिए

0: सुमधुर सांगीतिक कोशीलीपछि पुनः स्वागत छ। रिवानदेखि कोही साथी कललाई आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते।
1: हेलो म्याम, नमस्ते, सन्चै हुनुहुन्छ?
0: नमस्ते हजुर, एकदमै ठिक ठाक छु। कहाँदेखि को बोल्दै हुनुहुन्छ? बेसी सहरबाट मनिषा भन्नुभयो है? के छ मनिषा जी, खबर सुनाउनुहोस् बेसी सहरतिरको।
1: मेरो ठिकै छ म्याम।
0: ठिकै छ है। कार्यक्रम सुन्दै हुनुहुन्छ कि नाइ?
1: म कार्यक्रम सुनाइ म्याम।
0: ए हुन्छ, विषयवस्तुतिर लागौ है त।
1: हुन्छ,
0: आज भने हामी बुधबारे बसाएमा छौँ। बुधबारे बसाएमा भने तपाईँलाई तपाईँको मनमा लुकेर रहेको कुरा कसैलाई व्यक्त गर्न सक्नु भएको छैन भने रेडियो मार्फत सुनाउन सक्नुहुन्छ है त। तपाईँको तपाईँले कसैलाई केही कुरा भन्नु छ तर उहाँलाई भन्न सक्नु भएको छैन भने रेडियोमा फोन गर्नु भएको छ, उहाँले पनि हजुरको आवाज सुनिरहनु भएको छ भने पक्कै पनि मनमा लिनुहुन्छ। तपाईँको मनमा के लागेको छ त्यो कुरा चाहिँ भनिदिनु होला है त। केही छैन मनिषा जी, हजुरको मनमा त्यस्तो त्यस्तो केही छैन है। हुन्छ, ठिकै छ, कार्यक्रममा सहभागी भइदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद। एकैछिनपछि हामी गीत बजाउँछौ, को कोलाई सम्झन चाहनुहुन्छ?
1: म सर्वप्रथम त तपाईँलाई सम्झिन चाहन्छु, अनि मेरो मन बाबा भाइ बहिनीहरूलाई,
0: मम्मी बाबा भाइ बहिनी रेडियो सुन्ने नसुन्ने सम्पूर्णलाई भन्न चाहनुहुन्छ है।
1: हजुर
0: हुन्छ मनिषा जी, अहिलेलाई भने छुटौँ है। हस् हुन्छ, नमस्ते बाबा है। हजुर उहाँ हुनुहुन्छ बेसी सहरबाट मनिषा हुनुहुन्थ्यो श्रोता मित्र। अब भने तपाईँहरूको पालो रहेको छ 0665 81 183 मा कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। कहाँ के गर्दै हुनुहुन्छ श्रोताबिनहरू, अब भने तपाईँहरूको पालो आइसकेको छ है त, पक्कै पनि डायल गर्नुहोला फटाफट, नबिर्सनु हाम्रोलाई। हाम्रो रेडियो चौतारीको नम्बर 0665 81 183 रहेको छ श्रोताबिनहरू। यदि फुर्सदमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने कल गरेर जोडिन सक्नुहुनेछ। आज भने हामी बुधबारे बसाएमा छौ। बुधबारे बसाएमा भने तपाईँको मनमा रहेको लुकेर रहेको कुराहरू आफ्नो साथी इष्टमित्र आफन्तहरूलाई भन्न सक्नु भएको छैन भने रेडियो मार्फत फोन गरेर उहाँलाई सुनाउन सक्नुहुनेछ, भन्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने पक्कै पनि कल सम्पर्क गरेर हामीसँग रमाइला रमाइला कुराकानीमा जोडिन सक्नुहुनेछ। हामी फरक दिन फरक विषय लिएर उपस्थित हुने नै छौ सदाका दिन, आज पनि उपस्थित भइसकेको छु। श्रोताबिनहरू यदि फुर्सदमा हुनुहुन्छ भने कल गर्नुहोला र हाम्रो रेडियो चौतारीमा टकटाकमा फोन गर्नुहुने एकजना लक्की कलरलाई गोला फाथाद्वारा हामीले एक प्लेट झोल मोमोको पनि व्यवस्था गरेका छौँ। यही बेसी सहर सेरा ओह्रालोमा छ। सम्पूर्ण साथीहरू कल सम्पर्क गर्न सक्नुहुनेछ, हामीसँग जोडिन सक्नुहुनेछ। र त्यसै गरी प्रत्येक दिन फोन गर्नुहुने एकजना लक्की कलरलाई फोटो फ्रेमिङ गरी आकर्षक फोटो र फ्रेम बुद्ध डिजिटलबाट प्रदान गरिनेछ। श्रोता मित्रहरू, तपाईँहरू पक्कै पनि हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ र मौकाको फाइदा पनि उठाउन सक्नुहुनेछ। सधैँ हामी 11 बजेदेखि 12 बजेसम्म उपस्थिति हुने नै छौँ। तपाईँहरू यदि फुर्सदको समयमा हुनुहुन्न, हाम्रो कार्यक्रमलाई फेसबुक पेजमा सुनिरहनु भएको छ भने फेसबुक पेजमा पनि कमेन्ट गरेर आफ्नो साथी इष्ट मित्र आफन्तहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। कार्यक्रमको अन्त्यमा हामी त्यो कमेन्टलाई पढेर सुनाउने नै छौँ। र श्रोताबिनहरू, एक प्लेट झोल मोमो पनि उपलब्ध गराइएको छ। यदि फुर्सदमा हुनुहुन्छ भने लक्की कलर हजुर भन्न सक्नुहुनेछ 0665 81 183 मा कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। श्रोता मित्रहरू, कहाँ के गर्दै हुनुहुन्छ, गर्मीको समय छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, प्रशस्त मात्रामा पानी पिउनुहोला, आफ्नो स्वास्थ्यको ख्याल गरेर बस्नुहोला पनि भन्न चाहन्छु। श्रोताबिनहरू 0665 81 183 मा कल सम्पर्क गरेर हामीसँग रमाइला रमाइला कुराकानीमा जोडिन सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने फटाफट डायल गरिहाल्नु 0665 81 183 मा कल सम्पर्क गर्न सक्नुहुनेछ। आज भने हामी बुधबारे बसाएमा छौँ। श्रोता मित्रहरू, बुधबारे बसाएमा भने तपाईँले आफ्नो मनमा लुकेर रहेको कुराहरू कुनै साथीहरूलाई भन्न सक्नु भएको छैन भने रेडियो मार्फत फोन गरेर उहाँलाई सुनाउन सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। फुर्सदमा हुनुहुन्छ, कार्यक्रम सुनिरहनु भएको छ भने 0663 5183 मा जोडिन सक्नुहुनेछ। अहिलेलाई भने साङ्गीतिक सिलसिला

हजुर, यो सुमधुर सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। श्रोता मित्रहरू, कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदको समयमा हुनुहुन्छ, हामीलाई सुनिरहनु भएको छ भने 0663561683 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुन्छ। श्रोता मित्रहरू, आज भने हामी बुधबार व्यवसायमा छौ। बुधबार व्यवसायमा भने तपाईँको मनमा लुकेर रहेको कुनै कुराहरू आफ्नो साथी इष्टमित्र आफन्तलाई भन्न सक्नु भएको छैन भने रेडियो चौतारी मकल सम्पर्क गरेर हजुरले पक्कै पनि भन्न सक्नुहुनेछ, सुनाउन सक्नुहुनेछ। हामी फरक दिन फरक विषयको साथमा उपस्थित हुने नै छौ। श्रोता मित्रहरू, यदि फुर्सदको समयमा हुनुहुन्छ भने कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। आइतबारको दिनमा हामीले ल्याएको 8 गीत रोज्नुपर्नेछ। 8 गीत मध्ये एउटा नम्बर रोजेर हजुरहरूले आफ्नो साथीहरूलाई सम्झन समर्पण गर्न सक्नुहुनेछ। सोमबारको दिनमा भने शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। आफ्नो इष्टमित्र साथी आफन्तजनहरूको शुभ जन्मदिन परेको छ भने शुभ जन्मदिनको शुभकामना दिन सक्नुहुनेछ। सोमबारको दिनमा एनिभर्सरी परेको छ भने एनिभर्सरीको शुभकामना दिन सक्नुहुनेछ। कुनै बिरामी हुनुहुन्छ भने उहाँलाई स्वास्थ्य लाभको कामना पनि गर्न सक्नुहुनेछ। र मंगलबारको दिनमा भने हजुरहरूले आफूलाई मनपर्ने आधुनिक गीत रोज्न सक्नुहुनेछ। त्यो गीत हामीले यहाँ बजाउनेछौ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। आज भने हामी बुधबार व्यवसायमा छौ। बुधबार व्यवसायमा भने तपाईँको मनमा लुकेर रहेको कुनै पनि कुराहरू भन्न सक्नुहुनेछ रेडियो मार्फत फोन गरेर, र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। बिहिबारको दिनमा भने लोकगीत गाउनु पर्ने हुनेछ। हजुरहरूले आफ्नै आवाजमा आफूलाई मनपर्ने लोकगीत गाएर सुनाउन सक्नुहुनेछ। शुक्रबारको दिनमा भने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। हजुरहरूले आफूलाई मनपर्ने नेपाली गीत चाहिँ जुन पनि रोजेर आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। शनिबारको दिनमा भने आधुनिक गीत रोज्न सक्नुहुने गीत गाउन सक्नुहुनेछ। हजुरहरूले शनिबारको दिनमा भने तपाईँलाई मनपर्ने आधुनिक गीत आफ्नै आवाजमा गाएर सुनाउन सक्नुहुनेछ र गीत बज्दाखेरि आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि कल गरेर हामीसँग जोडिनुहोला। आज भने हामी बुधबार व्यवसायमा छौ। बुधबार व्यवसायमा भने तपाईँहरूको मनमा लुकेर रहेको कुनै पनि कुरालाई बाहिर प्रस्फुटन गर्नेछौ। हामीले आफ्नो साथीहरूलाई सम्झन सक्नुहुनेछ, सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। श्रोताबिनहरू, आज पनि हामी आइसकेका छौ। यदि फुर्सदमा हुनुहुन्छ भने कल गर्नुहोला, फटाफट हामीसँग जोडिनुहोला। रमाइलो कुराकानीको साथमा हामीले हाम्रो यो टक टाइममा जस्तो चाहिँ फोन गर्नुहुन्छ उहाँहरूलाई एकजनालाई गोला प्रथा गरी एक प्लेट झोल मोमोको पनि व्यवस्था गरेका छौ। ग्रिन फिल्ड झोल मोमोमा पक्कै पनि हामीलाई सम्पर्क गर्नुहोला। अहिलेसम्म जस्तो नाम पढ्नु भएको छ उहाँहरूले रेडियो चौतारीमा सम्पर्क गर्नुहोला र झोल मोमोको व्यवस्था पनि रहेको छ। र हरेक दिन फोन गर्नुहुने कलरलाई बुद्ध डिजिटलबाट फोटो फ्रेमिङ सहित फोटो र फ्रेम प्रदान गरिनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ, हजुरहरू पनि लक्की कलर भन्न चाहनुहुन्छ भने कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। कतै हजुरहरूले नम्बर त बिर्सनु भएको छैन नि, पक्कै पनि नम्बर नबिर्सनु होला। 0663561683 रहेको छ हाम्रो सम्पर्क नम्बर चाहिँ। हजुरको माया साथ प्रेरणाले हामीलाई पक्कै पनि अगाडि बढ्ने प्रेरणा मिल्नेछ। हजुरहरूको साथले यदि कुनै कमी कमजोरी छ भने हजुरहरूले यो ठाउँमा यस्तो हुन्छ है भनेर बताइदिनु भयो भने त्यो पनि हामीलाई अझै सहज हुनेछ। हामीले समस्याको समाधान गर्ने मौका अवसर पाउनेछौ। तपाईँको साथ सपोर्ट हामीलाई सदैव चाहिन्छ। श्रोताबिनहरू, यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। हजुरहरूले हाम्रो रेडियो चौतारीको www.chautarilive.com पनि कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्ट मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। हामीले कार्यक्रमको अन्त्यमा हजुरहरूको कमेन्टलाई पनि पढेर सुनाउने नै छौ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि कल सम्पर्क गर्न सक्नुहुन्छ, हामीसँग जोडिन सक्नुहुनेछ। हामी फरक दिन फरक विषय लिएर उपस्थित हुने नै छौ। आज भने हामी बुधबार व्यवसायमा छौ। बुधबार व्यवसायमा भने तपाईँको मनमा लुकेर रहेको कुराहरूलाई बाहिर प्रस्फुटन गर्ने जमर्को गरिरहेका छौ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि कुरा गर्नका लागि 0663561683 जोडिन सक्नुहुनेछ। हामीसँग रमाइलो कुराकानी गर्न सक्नुहुनेछ। गर्मी महिना चलिरहेको छ, एकदम प्रशस्त मात्रामा पानी पिएर बस्नुहोला। आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला। जहाँ रहनु भएको छ स्वस्थ रहनुहोस्, श्रेष्ठ रहनुहोस्।
हाँसिरहनुहोस् खुसी रहनुहोस् सँगसँगै हामीलाई पनि माया नै छ। आज पनि हामी बुधबारे बसाएमा छौ। बुधबारे बसाएमा भने तपाईँको मनमा लुकेर रहेको कुराहरूलाई बाहिर प्रस्फुटन गर्ने जमर्को गरिरहेका छौ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै

दुबाएर बसाएमा भने तपाईँको मनमा कुनै कुराहरू अड्किएर बसेको छ, लुकेर बसेको छ, कुनै साथीहरूलाई भन्न पाए हुन्थ्यो नि, यो कुरा भन्न पाए मेरो मन हल्का हुन्थ्यो जस्तो लागेको छ भने कल सम्पर्क गरेर जोडिनु होला। हजुरको साथीहरूले पनि रेडियो 4 तारिकको कल टाइम सुनिरहेको हुन सक्नुहुन्छ। मेरो साथीले आज मलाई भन्न नसकेको कुरा रेडियो मार्फत फोन गरेर सुनाउनु भयो भनेर हजुरको साथीहरू पनि एकदमै खुसी हुनुहुन्छ र हजुरको मन पनि हलुका हुन्छ। आफ्नो मनलाई हलुङ्गो बनाउनका लागि भए पनि हामीलाई सम्झनै पर्ने नम्बर रहेको छ 0363-5183 कल गरेर जोडिन सक्नुहुनेछ। हामी फरक दिन फरक विषय लिएर आउने नै छौ। आइतबार हजुरले हामीले दिएको 8 गीत रोज्न सक्नुहुनेछ भने सोमबारको दिनमा भने शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। मंगलबारको दिनमा भने आधुनिक गीत रोज्न सक्नुहुनेछ। बुधबारको दिनमा भने आफ्नो मनमा लुकेर रहेको कुराहरूलाई बाहिर प्रस्फुटन गर्न सक्नुहुनेछ। आफ्नो साथीहरूलाई, इष्ट मित्र, आफन्तहरूलाई आफ्नो मनको कुरा भन्न सक्नुहुनेछ। बिहिबारको दिनमा भने लोकगीत गाउन सक्नुहुनेछ। हजुरहरूले आफ्नै आवाजमा आफूलाई मनपर्ने लोकगीत गाएर सुनाउन सक्नुहुनेछ। गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। शुक्रबारको दिनमा भने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। हजुरहरूलाई मनपर्ने नेपाली गीतको नाम भनेर हामीले यहाँ गीत बजाइदिन्छौ। त्यो गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। शनिबारको दिनमा भने हजुरहरूले आफ्नै आवाजमा आधुनिक गीत गाउन सक्नुहुनेछ र आधुनिक गीत गाएर आफ्नो इष्ट मित्र साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ, हामीलाई सुनिरहनु भएको छ भने 0363-5183 कल गरेर जोडिन सक्नुहुनेछ। अहिलेलाई पनि साङ्गीतिक सिली

0: हराएको सूचना एमिति 2083 साल।
1: ए हजुर, पेन्सन पत्ता हराए रे?
2: हो हो, म खोज्दैछु।
1: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
3: मौसी गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहङ राई,
1: बुद्धि तमाङ,
3: गौमाया गुरुङ,
1: विल्सन विक्रम राई,
3: सुनिल थापा,
1: पशुपति राई,
3: डीबी गुरुङ।
4: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
5: ए कान्छा, कहाँ रिसेदी बिहानै? के गर्नु र दाई, घर बनाउन थालेको छु नि, सिमेन्ट रड इँटा किन्न बजारतिर जान लागेको।
6: त्यसो भए कहाँबाट सामान किन्ने विचार छ?
5: त्यही त अलमलमा छु, सस्तो पाए जहाँबाट ल्याउँदा पनि हुन्छ कि भनेर सोच्दै थिएँ।
6: ए कान्छा, घर भनेको जिन्दगी भरका लागि बनाउने हो, सस्तो मात्रै हेरेर हुन्छ र? निर्माण सामग्री गुणस्तरीय र भर पर्दो हुनुपर्छ नि।
5: हो र दाई, त्यसो भए कहाँ पाइन्छ त राम्रो सामान? किन नपाउनु?
6: थानीमै निर्माण हार्डवेयर छ नि, त्यहाँ सिमेन्ट रड इँटा लगायत घर निर्माणका आवश्यक सामग्रीहरू पाइन्छन्। साँच्चै सामानको गुणस्तर कस्तो छ त?
5: भर पर्दो, गुणस्तरीय र विश्वसनीय।
6: घर निर्माणमा प्रयोग हुने सामग्री छान्दा ढुक्क भएर किन्न सकिने ठाउँ हो थानीमै निर्माण हार्डवेयर।
7: विश्वसहर नगरपालिका साथ मर्सेल्ली क्याम्पस जाने बाटो नजिकै रहेको थालीबाई हार्डवेयरमा गुणस्तरीय रड, सिमेन्ट, इँटा, ढुङ्गा, बालुवा, गिटी लगायत निर्माणका सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ।
8: प्रोपाइटर शम्भुलाल श्रेष्ठ र सूर्यभक्त श्रेष्ठ, विश्वसहर नगरपालिका साथ क्याम्पस रोड लमजुङ, मोबाइल नम्बर 98461 27939 र 98460 86908।
9: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान। होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मेसी भइदिने।
10: बुवा, चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम, यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
9: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
10: सुभाष मेडिको फर्मा, विश्वसहर नगरपालिका 8 सेरा,
11: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
12: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
13: वा,
12: कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
14: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
15: प्रोपाइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा, सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 98461080025।
16: किन हाँस्या हो नि बुढा, तुलै फर्किने गरे? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
10: तालबाराही सिटी डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
13: ताल बराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
17: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे के भयो मेरो बुढीलाई आज?
18: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
17: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
18: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
13: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
19: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
18: सम्पर्क फोन नम्बर 9816685520, 9806662162 र 0665231381। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्जुङ।
20: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 6 मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता SEE उपलब्ध योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष नलागेको। निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र। नगद वा राष्ट्रिय वाणिज्य बैंक 6394010000002600001 मा दाखिला भोचर तलब भत्ता रु 19000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5/11 दिनको 4 बजेसम्म। सम्पर्क मिति 2083 5/11 4 बजे पश्चात। दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 9856045960। जिमेल gamgamilan23@gmail.com। जङ्क बहादुर अधिकारी, प्रधान अध्यापक।
21: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

हजुर, यो सुमधुर सांगीतिक पछि लिएर व्यापारिक विश्राम पछि पुनः स्वागत छ श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ। यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665111683 कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। आज भने हामी बुधबार व्यवसायमा छौ। बुधबार व्यवसायमा भने तपाईँले आफ्नो मनमा लुकेर रहेको कुराहरू कसैलाई भन्न चाहनुहुन्छ भने रेडियो मार्फत फोन गरेर भन्न सक्नुहुनेछ, आफ्नो सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। र आज भने एकदमै नराम्रो घटना घटिरहेको छ, ठाउँ ठाउँमा बाढ़ी पहिरो आइरहेको छ। सबैजना सतर्क भएर बस्नुहोला, सुरक्षित ठाउँमा बस्नुहोला पनि भन्न चाहन्छु। श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। रसुवाको भोटेकोसीमा ठूलो बाढ़ी आएको छ, जनधनको क्षति भएको समाचार आएको छ। सबैजना एकदम सतर्क भएर बस्नुहोला, जति पनि घटना भयो अबदेखि त्यस्तो घटना नदोहोरियोस्, भगवानसँग हामी पनि प्रार्थना गरेर बस्ने नै छौं। यस्तो नराम्रो नराम्रो समाचारहरू सुन्न नपरोस्, सुनाउन नपरोस हामीले पनि। श्रोताबिनहरू कहाँ रहनु भएको छ, आफू सबैजना सुरक्षित ठाउँमा बस्नुहोला। गर्मी महिना छ, सुरक्षित भएर बस्नुहोला, प्रशस्त मात्रामा पानी पिउनुहोला। यदि हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665111683 कल गरेर हामीसँग जोडिन पनि सक्नुहुनेछ र फेसबुक मार्फत कमेन्ट पनि गर्न सक्नुहुनेछ। कार्यक्रमको अन्त्यमा हामी कमेन्ट पढेर सुनाउने नै छौं। हामी फरक दिन फरक विषय लिएर उपस्थित हुनेछौ। आइतबार हामीले दिएको 8 गीत रोज्न सक्नुहुनेछ। 8 गीतमध्ये एउटा नम्बर रोजेर गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण गर्न सक्नुहुनेछ भने सोमबारको दिनमा भने शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। आफ्नो साथी इष्टमित्र आफन्तजनहरूको शुभ जन्मदिन परेको छ, एनिभर्सरी परेको छ भने शुभ जन्मदिनको शुभकामना दिन सक्नुहुनेछ, एनिभर्सरीको शुभकामना दिन सक्नुहुनेछ। आफ्नो साथीहरू बिरामी हुनुहुन्छ भने स्वास्थ्य लाभको कामना पनि गर्न सक्नुहुनेछ। र मंगलबारको दिनमा भने हजुरले आधुनिक गीत रोज्न सक्नुहुनेछ, आफूलाई मनपर्ने आधुनिक गीत रोज्ने र आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। बुधबारको दिनमा भने आज भने हामी बुधबार व्यवसायमा छौ। बुधबार व्यवसायमा भने तपाईँले आफ्नो मनको कुरा

0: त्यही त है अब गर्मी छ हजुरहरू पनि आफ्नो स्वास्थ्य ध्यान गर्नु होला
1: हजुर हुन्छ
0: अरू रेडियोको परिवार पनि एकदम स्वस्थ सुरक्षित रहनु होला
1: हजुर हामी सबैजना एकदमै ठिक ठाक छौँ है त
0: म यहाँ अलिक व्यस्त व्यस्त भेटभाडमा पनि रहे आजको कार्यक्रमको विषय नै गरौँ
1: ए हस् हुन्छ आजको कार्यक्रम रहेको छ बुधबारै बसाइमा हुनुहुन्छ आजको मनमा कुनै कुराहरू लुकेर रहेको छ कोही साथीलाई भन्न पाए हुन्थ्यो जस्तो लागेको थियो तर हजुरले उहाँले भन्न सक्नु भएको छैन अब हाम्रो रेडियो चौतारीमा फोन गर्नु भएको छ फोन मार्फत चाहिँ सुनाउनु होला है त
0: त्यस्तो ठ्याक्कै भनिहाल्नु पर्ने त ठिक भएन मैले त सम्झेर गरेको अब यसो अनलाइन उपस्थान भइरहेको रहेछ भएको भर हो त्यस्तो भनिहाल्न पर्ने भन्न पाए हुन्थ्यो अथवा मैले भनेर कसैलाई हल्का सत्ता पर्ने भएको भए त्यस्तो पनि खासै अहिले याद भएन
1: हजुर हुन्छ ठिकै छ हुन्छ ठिकै छ एकैछिनपछि हामी गीत बजाउँछौँ को कोलाई सम्झन चाहनुहुन्छ
0: ठिकै छ धन्यवाद छ अब भोलि गीत चाहिँ रेडियो लमजुङ रेडियो चौतारी लमजुङको रेडियो चौतारी सुनेर बस्नु समस्त श्रोताहरूलाई सुनाउन चाहन्छु र तपाईँहरूलाई पनि सुनाउन
1: चाहन्छु हुन्छ धेरै धेरै धन्यवाद कार्यक्रममा सम्झिनु भयो आगामी दिनमा पनि सम्झिँदै गर्नुहोला माया नमर्नुहोला अहिले भने छुट है त हस् हुन्छ नमस्ते बाबाई हजुर उहाँ हुनुहुन्थ्यो बेसी सहरबाट पवन हुनुहुन्थ्यो श्रोता मित्र अब भने तपाईँहरूको पालो आइसकेको छ 0663-521-183 कल गरेर हामी जोडिन सक्नुहुनेछ आज भने हामी बुधबार व्यवसायमा छौँ बुधबार व्यवसायमा भने हजुरको मनमा कुनै कुराहरू एकदमै गाँठो परेर बसिरहेको छ त्यो गाँठोलाई हजुरले फुकाउन चाहनुहुन्छ तर हजुरले उहाँलाई भन्न सक्नु भएको छैन भने रेडियो चौतारीमा कल गरेर आफ्नो मनको कुरा आफ्नो मनको गाँठो फुकाइहाल्नुहोला श्रोता मित्रहरू त्यसको लागि हामीले खुल्ला गरिसकेका छौँ 0663-521-183 कल गरेर जोडिन सक्नुहुनेछ र रमाइलो रमाइलो कुराकानी पनि गर्न सक्नुहुनेछ गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ सचेत भएर बस्नुहोला बाढी पहिरो आइरहेको छ पानी परिरहेको छ आफ्नो आफ्नो ठाउँमा सुरक्षित हुनुहोला गर्मी महिना चलिरहेको छ प्रशस्त मात्रामा पानी पिउनुहोला आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला सँगसँगै हामीलाई पनि माया गरिदिनुहोला रेडियो चौतारी सुनिरहनुहोला पनि भन्न चाहन्छु श्रोता मित्रहरू जहाँ रहनुहोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् हाँसी रहनुहोस् खुसी रहनुहोस् हामीलाई पनि माया गरिदिनुहोस् आज भने हामी बुधबार व्यवसायमा छौँ बुधबार व्यवसायमा भने तपाईँको मनमा रहेको गाँठो फुकाउने बेला आइसकेको छ श्रोता मित्रहरू यदि भन्न सक्नु भएको छैन भने रेडियो चौतारीमा फोन गरेर आफ्नो साथीहरूलाई भन्न सक्नुहुनेछ सुनाउन सक्नुहुनेछ गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ त्यसको लागि हामीले खुल्ला गरिसकेका छौँ 0663-521-183 जोडिन सक्नुहुनेछ हामी फरक दिन फरक विषय लिएर आउने नै छौँ आइतबारको दिनमा भने हामीले ल्याएको 8 गीतमध्ये एउटा नम्बर रोजेर हजुरले गीत सुनाउन सक्नुहुनेछ र सोमबारको दिनमा भने शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ मंगलबारको दिनमा भने आधुनिक गीत रोज्न सक्नुहुनेछ बुधबारको दिनमा भने आफ्नो मनमा रहेको गाँठो फुकाउन सक्नुहुनेछ बिहिबारको दिनमा भने लोकगीत गाउन सक्नुहुनेछ शुक्रबारको दिनमा भने जुनसुकै नेपाली गीत पनि रोज्न पाउनुहुनेछ हजुरले र शनिबारको दिनमा भने आधुनिक गीत गाउन सक्नुहुनेछ यदि फुर्सदको समयमा हुनुहुन्छ कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0663-521-183 कल गरेर जोडिन सक्नुहुनेछ अहिलेलाई भने सांगीतिक कोशीली

हजुर, यस्तो मधुर सांगीतिक प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता मित्र। आजलाई भने हामीलाई समयले नेटवर्क काटिसकेको छ, हामी कुनै पनि साथीहरूलाई अनलाइनमा लिन सक्दैनौ। आज हामीलाई फोन गर्ने साथीहरू हुनुहुन्थ्यो मनिषा हुनुहुन्थ्यो बेसी सहरबाट, पवन हुनुहुन्थ्यो बेसी सहरबाट, जसले फोन सम्पर्क गर्नुभयो उहाँलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र हाम्रो फेसबुक पेजमा कमेन्ट गर्नुभएको छ हाम्रो टेकु छेत्री हुनुहुन्छ, हजुर नानी नमस्ते नमस्कार, हजुरलाई आरामको कामनाको साथ सम्झिँदै सुन्दैछु म तनहुँबाट भन्नुभएको छ। गर्मी समय यथावत छ, यथावतै छ, पानी पर्याप्त पिउनु होला है भन्न चाहन्छु। हजुर पनि पक्कै पनि पानी पिएर बस्नु होला, हामी पनि प्रशस्त मात्रामा पानी पिएर बसिएको छौँ, म पनि पानी पिइरहेको छु। अब बज्ने मिठो बाका हजुरलाई, रेडियो होल युनिटलाई, साथै यस कार्यक्रमको प्रायोजक बुद्ध डिजिटल फोटो स्टुडियो ग्रीनफिल्ड झोल ममा र सम्पूर्ण साथीहरूलाई सम्झँदै सुनाउन चाहन्छु। नमस्ते जय रेडियो प्रोग्राम भन्नुभएको छ, हजुरलाई धेरै धेरै धन्यवाद। आफ्नो कार्य व्यस्तताको कारणले फोन गर्न नसके पनि कमेन्ट मार्फत हामीलाई सम्झिरहनु भएको छ, यति धेरै माया गर्नुभएको छ, हजुरलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। र हिजोको लक्की कलर को भन्नुभयो त भनेर हजुरको मनमा खुल्दुली खुल्दुली भएको होला, हिजोको लक्की कलर भन्नुभएको छ मिलन पाण्डे हुनुहुन्छ बाइजरबाट, हाम्रो रेडियो चौतारीमा पक्कै पनि सम्पर्कमा आउनुहोला। अब छिट्टै उद्घाटन हुँदैछ, हजुरहरूलाई झोल ममा खुवाउन लाने नै छौ भन्दै हामीलाई समयले निकै काटिसकिसकेको छ। प्राविधिक कक्षबाट साथ दिनुहुने सीतारामलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम प्रस्तुत म भगवती पनि बिदा हुन चाहन्छु। नमस्कार।

0: शांति र विकास का लागि हाम्रो आवाज
1: स्टूडियो फार फार अवे
0: रेडियो रेडियो चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ट्ज के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भेसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-602-299।
4: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
5: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
4: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
6: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
7: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
8: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
9: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
8: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
9: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ। सम्पर्क मोबाइल नम्बर 98-460-98-911।
10: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
4: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
10: अब के गर्नुहुन्छ त दाई?
4: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
10: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
9: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सेरा ओरालु लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98-560-45401 र 98-261-73-7799।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नानी लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लम्सुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 9842618202 र 9804039799।
1: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लम्सुङ।

काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्नु भएको छ। नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना। जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 9856445।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465244 र 98467915।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98175348।
0: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान। होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मेसै भइएन।
6: बुवा, चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
0: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
6: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई। सम्पर्क मोबाइल नम्बर 98465064093।
7: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
8: ल आए बहिनी, किन होला?
7: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
8: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिङ खोलामा नन्दस ब्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
7: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गेखोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98400067787।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन ल्याउर मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए चाहिँ किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066662 र 06651381381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्जुङ
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 06659299 मोबाइल नम्बर 98560602
6: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
7: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
6: सुन्नुहोस् न घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आईटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलो मेसै पाइन
7: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
6: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने म
7: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लम्जुङ बेस्तहरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
6: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
7: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सीसीटीभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
5: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी
8: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560045783 स्थान लुम्बिनी कम्प्युटर पेस्टहर लम्जुङ
9: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लम्जुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो फुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
10: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लम्जुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
11: प्रोपाइटर टेकचङ गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङे चौतारा सम्पर्क फोन नम्बर 06652020903 मोबाइल नम्बर 98461080025
12: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: एडसन, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-552-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
5: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
6: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
5: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
6: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98-460-98-911।
7: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
8: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
7: अब के गर्नुहुन्छ त दाई?
8: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
7: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
6: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98-560-45401 र 98-261-7377-99।
1: किन हाँस्यौ नि बुढा? तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के रे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा, रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98-461-32004 र 98-191-20981।
9: कान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढा थोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमसुङ। प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 9842618202 र 9840319799।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ।
6: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन, स्योर गरौ।
8: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
8: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
8: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
9: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
10: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्मेसी सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
9: ए हो र, के पाइन्छ?
10: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
11: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाख्या फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 तेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लम्चुङ प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 0665204727 मोबाइल नम्बर 98465424 र 98467915
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुखिया हो दुखिया हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मिसै भइएन।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठ सेरा।
1: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
5: ल ल आएँ बहिनी, किन होला?
4: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
5: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ्गे खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
4: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ, बेची चहर नगरपालिका आठ झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
1: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका आठ सेरा, लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ,
1: सम्पर्क नम्बर 9842618202 र 9840319799।
3: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका आठ सेरा, लमजुङ।
1: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए चाहिँ किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 9861685520 9806662162 र 0665231381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लम्जुङ
4: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
5: हो त है आमा बरु कहाँ जाने भन्नु त
4: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565 राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
1: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
5: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
1: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
6: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
1: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
6: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 9842673829 र 9817154038
7: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
5: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
7: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलो मेसै पाइन
5: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ। त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
8: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
7: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
8: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
9: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
8: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98565 7383, स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: अर्जुन यार मिठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोपाइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 9841680025।
3: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842949129 र 9841252091।
7: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
8: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
7: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
8: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911।
9: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
10: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
9: अब के गर्नुहुन्छ त दाई?
10: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ, पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
9: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
8: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरानु, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173799।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका आठ झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: ओहो, हेड सर, टाढैको सायद हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841552091।
7: किन हाँस्या हो नि बुढा, तुलाई फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
5: ताल बाराही लुम्बिनी डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, टिप आउने रोगको विशेष उपचार गरिन्छ।
3: पाल बराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891120981।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा, ए बुढा, इस पाली बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 र 98403 1989।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 98165852, 98066662162 र 06651381। दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौ।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 06659299, मोबाइल नम्बर 98560602।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
9: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नापजाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुन चाँदी पसल बेची शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? एसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।

0: त्यसैको लागि कहाँ जाने होला, केही मेलो मिसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लम्जुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर विश्वहर लम्जो।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लम्जुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लम्जुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँड रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 6 47 र 98111 90 610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसडीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसीसहर नगरपालिका छ मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसईई उपलब्ध योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष ननाघेको। निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र। नगद वा राष्ट्रिय वाणिज्यिक बैंक 6394010000002600001 मा दाखिला भोचर तलब भत्ता रु 19000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5 महिना 11 गते दिनको 4 बजे सम्म। सम्पर्क मिति 2083 5 महिना 11 गते 4 बजे पश्चात। दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 98565490060। जीमेल gamgamilan23@gmail.com। चंक बहादुर अधिकारी प्रधान अध्यापक।
1: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमा सम्पर्क गरौँ।
2: बेसी सहरबाट चार धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
3: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
2: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
4: जाने स्थानहरू
2: बेसी सहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौनी लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना व्यवस्था पनि रहेको छ।
3: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
2: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी सहर नगरपालिका 8, सेरा फिल्म हल चोक, लमजुङ।
3: सम्पर्क फोन नम्बर 98461-28317, 98461-92152 र 98146-62073।
4: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवर, मोबाइल नम्बर 98461-21175।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस शहरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 98461080025।
6: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
7: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
6: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
7: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोप्राइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
0: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
8: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
8: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ, पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
9: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ, प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 98560 45401 र 98261737799।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: अहिले साँझको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: भोटेपछि बाढ़ीका कारण जनधनको ठूलो क्षति, ज्यान गुमाउनुको संख्या 16 पुग्यो। बाढ़ी प्रभावित जिल्लाका पालिका 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा। उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देश।
1: बाढ़ीपछि 384 पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन सकेन। पृथ्वी राजमार्ग गल्छी स्यापुरबेसी र मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्न आग्रह। 19 पुल तथा रोसुवा र नुवाकोटका 13 जलविद्युत आयोजनामा क्षति।
2: विपद व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमा, विपद प्रतिकारमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान।
1: पाकिस्तानको एक अस्पतालमा आगलागी हुँदा 14 जना नवजात शिशुको ज्यान गयो, घटनाको छानबिन गर्न समिति गठन।
2: र उत्तर कोरियाले एसियाली खेलकुदमा झण्डै 100 जना खेलाड़ी पठाउने।
0: एनबीएल अटो लोन,
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
0: मात्र 5% ब्याज दर, कर्ज अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
7: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण जनधनको ठूलो क्षति भएको छ। तिब्बत क्षेत्रबाट आज बिहान 8:40 रसुवातर्फ बाढ़ी प्रवेश गरेको थियो। भोटेकोशी बाढ़ीमा परि अहिलेसम्म 16 जनाको ज्यान गएको छ। नुवाकोटमा 9, धादिङमा 6 र रसुवामा 1 गरी 16 जनाको ज्यान गएको पछिल्लो विवरण रहेको छ। त्यस्तै 65 जना भन्दा धेरै घाइते भएका छन्। उनीहरूको सम्बन्धित जिल्ला तथा काठमाण्डुमा समेत उपचार भइरहेको छ। नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार 25 जना घाइतेलाई काठमाण्डु ल्याएर विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सरकारले घाइतेको निशुल्क उपचार गर्ने भएको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा 100 आपतकालीन शय्य तयार पारिएको छ। स्वास्थ्य मन्त्रालयले बाढ़ी प्रभावितका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा 100 आपतकालीन शय्य छुट्याएको जनाएको छ।
2: यसैबीच रसुवाको स्याफ्रिवेसीमा निर्माणाधीन 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर सहितका 60 कर्मचारी सम्पर्कविहीन भएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीको कारणले जलविद्युत आयोजनामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन्। लाङटाङ जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका सचिव विजय मोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियर सहित 60 जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी कार्य गर्न सरकारसँग माग गर्नु भएको छ। उहाँका अनुसार आयोजनाको सुरुङको कंक्रीट ढलानको काम भइरहेको थियो।
1: यस्तै रसुवाको टिमुरेमा रहेको भन्सार कार्यालयमा कार्यरत 14 जना कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। भोटेकोशी नदीमा आज बिहान आएको बाढ़ीपछि उहाँहरू सम्पर्कविहीन रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री डाक्टर सोडी मार्गलेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत 11 स्थायी कर्मचारी र 3 जना करारका कर्मचारी सम्पर्कविहीन छन्। खोजी कार्य भइरहेको छ। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगाना सहित 25 जना कर्मचारी भने सम्पर्कमा आउनु भएको छ। बाढ़ी प्रभावित रसुवाको पछिल्लो अवस्थाबारे सहायक प्रमुख जिल्ला अधिकारी दुर्वा प्रसाद अधिकारी:
8: सबै इन्फ्रास्ट्रक्चर गएको छ। हाम्रो रोडहरू पुलहरू अब हामीहरू अनुभव रेस्क्यु गर्न सक्ने अवस्थामा छैनौँ। ठूलो संख्यामा हिजोहरू आउने जाने हामीले उद्धार गर्ने गरेका छौँ। केही बिरामीहरूले यहाँबाट रिफर पनि गरेका छौँ। अकल्पनीय भने पनि हुन्छ हाम्रो दुईटा राम्रो बस्ती नै सबै गएको छ। तल मैलुङमा सबै लगेको छ, पित्रावतीमा लगेको छ, नौबिसे भन्ने ठाउँ छ त्यहाँ लगेको छ। अकल्पनीय क्षति भएको छ। च्यासो र टिमुरेको त पुरै त्यो केही पनि छैन, सबै सर्ट गरेका छ बजारै। नियमित बग्ने खोला भन्दा झन्डै 150 मिटरसम्म माथिसम्म आएको छ बाढी होइन। जति सकिन्छ हेलीबाट गर्ने कुरा छ। हेलीबाट चाहिँ हामीले पहिलो प्रायोरिटी चाहिँ बिरामीलाई दिइरहेको छौँ, पटक पटक ल्याउने, यहाँ हस्पिटलमा गर्ने, यहाँ भएन भने काठमाडौँ रिफर गरेर पनि पठाइरहेको अवस्था छ। बाँकी चाहिँ जहाँ स्रोत दिनुहुन्छ त्यही स्रोत दिन पर्छ भनेको छौँ र खाद्यान्नको केही सामानहरू चाहिँ पठाइरहेको अवस्था छ।
1: रसुवापछि अर्को प्रभावित जिल्ला नुवाकोटको अवस्था के छ त? नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाई:
9: नुवाकोटमा त इतिहासकै सबभन्दा ठूलो क्षति पुगेको छ। विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका स्थल हवाई मार्फत हामीले चाहिँ उद्धार गर्दैछौँ। विपद पछिको चाहिँ योजना अनुसारको स्थान लोकेट गरिएका ठाउँहरूमा चाहिँ संख्यात्मक रूपले चाहिँ डिडिबडी गरेर राख्दैछौँ। हजुर,
1: नुवाकोटको अवस्थापछि अर्को जिल्ला धादिङको यो जानकारी:
10: गल्छी, गजुरी, बेनीघाटी, सुद्धलेक एरियामा चाहिँ क्षति गरेको छ। अब ट्याक्कै मानवीय क्षति कति भन्ने कुरा अहिलेसम्म एकै आउन सकेको छैन। सुरक्षा निकायको पञ्चायत भइसकेको छ। सबै आएको सम्पर्कमा आएका साथीहरू सम्पर्क गर्ने प्रयास जारी गरेका छौँ। पञ्चायतकोमा चाहिँ टेलिफोनमा अहिले समस्या आइरहेको छ। विद्युतमा भन्दा बढी चाहिँ टेलिफोनमा आएको छ। ठाउँ ठाउँमा पहिरो लगाएर रोकिएको छ। अहिले कुनै पनि जुन अवस्थामा त्यो ठाउँमा चाहिँ गाडी छ त्यहीमा चाहिँ होल्डिङ सेन्टर राखेर हामीले गाडीहरू होल्डिङ गरेका छौँ। थप अहिलेको जोखिमलाई मध्यनजर गर्दै त्यसलाई चाहिँ बिस्तारै त्यहाँबाट सुरक्षित स्थानमा लाने वकिए गर्ने भन्ने हामीले अहिले चाहिँ विपद व्यवस्थापन समितिको बैठक बसिरहेको छ। हामीले एउटा प्लान बनाएर नै अब थप हामीले गर्दैछौँ।
1: रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाबारे जानकारी दिँदै हुनुहुन्थ्यो सम्बन्धित जिल्लाका अधिकारीहरू। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले 384 जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेहरूमा 291 विदेशी र 93 नेपाली पर्यटक रहेका छन्। नेपाल पर्यटन बोर्डले स्थिति प्रतिवेदन मार्फत अहिलेसम्म 384 जना पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन नसकेको जनाएको हो। भोटेकोशी नदीमा अचानक ठूलो बाढ़ी आएपछि सम्पर्कविहीन भएका पर्यटक तथा पदयात्रीको पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य निकायले खोजी तथा उद्धारमा समन्वय गरिरहेका छन्। विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिका लगायत देशका नागरिक रहेका छन्। केही पर्यटकको राष्ट्रियता खुल्न बाँकी नै रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
2: यस्तै चीनतर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको ठाउँमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म सुरक्षित ठाउँमा जान र बस्न बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नदी आसपासका बासिन्दालाई सुरक्षित ठाउँतर्फ जान र त्यस्ता सूचनाको पालना गर्न आग्रह गरिएको छ। रसुवा तथा नुवाकोट आसपासमा पानी पर्न सक्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद संजीव अधिकारीका अनुसार रसुवा र नुवाकोट जिल्ला आसपास क्षेत्रमा वर्षाको सम्भावना रहेको हुँदा थप उच्च सतर्कता अप्नाउन भनिएको छ। यसैबीच भोटेकोशी त्रिशुलीमा गएको बाढ़ीका कारण त्रिशुली नदीमा रहेका कम्तीमा 19 दुईवटा पुलमा क्षति भएको सड़क विभागले जनाएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज नेउपानेका अनुसार बाढ़ीका कारण अहिलेसम्म त्रिशुली नदीमा रहेका कम्तीमा 19 पुलमा क्षति पुगेको छ। यस्तै कम्तीमा 40 किलोमिटर सड़कमा क्षति पुग्नका साथै सड़क भत्किएको छ। क्षतिग्रस्त क्षेत्रमा सड़क विभागले उपकरण तथा मेसिन परिचालन गरी सड़क तथा पुलको अवस्था सुधार गर्ने काम थाल्ने उहाँले बताउनुभयो। धादिङको मलेखु फुर्के खोलाको पुल बाढ़ीले बगाएको छ। यस्तै क्युरेनी फोसेकार हुँदै सदरमुकाम धादिङ बेसी जोड्ने पुल पनि बाढ़ीले बगाएको छ।
1: सरकारले बाढ़ी प्रभावित जिल्ला रसुवा नुवाकोट र धादिङका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले ती जिल्लाका पालिकालाई 3 महिनाका लागि संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो। सरकारले भोटेकोशी बाढ़ीबाट घाइतेहरूको निशुल्क उपचार गर्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले घाइतेको निशुल्क उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको जानकारी दिनुभयो। त्यस्तै घाइते तथा विचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयले बैठकले निर्देशन दिएको छ। त्यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने पनि निर्णय भएको छ। उद्धार र राहतका लागि चीन र भारतका सरकारसँग संवाद भइरहेको सरकारका प्रवक्ता पोखरेलले बताउनु भएको छ। भारत र चीनले आवश्यक सहयोग गर्ने जानकारी गराएका उहाँको भनाइ छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीबाट प्रभावित भएकाहरूको उद्धार कार्य तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढंगले गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ। बाढ़ी लगतै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्र, क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार खोज तथा राहतका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। ठूलो विपदको क्षणमा सबैलाई आफ्नो ठाउँबाट बाढ़ी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। बाढ़ीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्षले एकीकृत रूपमा उद्धार तथा राहत कार्य अगाडि बढ़ाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। आजको छलफलमा नेपाली कांग्रेसको संसद दलका नेता भीष्मराज आङदाम्बेले विपदको यस घटीमा राजनैतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर नागरिकको रक्षामा केन्द्रित हुने निर्णय भएको जानकारी दिनुभयो। साथै प्रभावितहरूको उद्धार राहत र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशुलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धन सहित ट्याङ्कर काठमाडौँबाट परिचालन समेत गरिएको छ।
1: सिधा कुरा प्रश्न विचार यो हो। उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
13: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
14: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
15: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 056-494-333, 493-555।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीका कारण जनधनको ठूलो क्षति, ज्यान गुमाउनेको संख्या 16 जना पुग्यो, उद्धार राहत तथा पुनर्स्थापनाको काम चल्दै बाढ़ीपछि 384 जना पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन सकेन, बाढ़ी प्रभावित जिल्लाका पालिका 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा, उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी नदीमा तिब्बतर्फबाट ठूलो बाढ़ी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 3 प्रमुख सड़क खण्डमा यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छी नुवाकोट रसुवा स्याफ्रेवेशी सड़क तथा मोगली नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न र नगराउन आग्रह गरिएको छ। बाढ़ीका कारण नदीको बहाव बढ़ेको तथा सड़क खण्डमा पहिरो, कटान र डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको प्राधिकरणले जनाएको छ। रसुवा, धादिङ, नुवाकोट, गोर्खा, चितवन र तनहुँका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई तत्काल सुरक्षित ठाउँमा जान भनिएको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न सबैलाई आग्रह समेत गरेको छ। खोज, उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरिएको प्रवक्ता महतले जानकारी दिनुभयो।
1: भोटेकोशी बाढ़ीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसअघि चितवनको देवघाटसम्म मात्रै जोखिम रहन सक्ने अनुमान गरिएकोमा जोखिम आकलन गर्दा सुस्तासम्म पुग्ने देखिएको हो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाईमा रहेका व्यक्तिहरूलाई आफू रहेको वा बसेको ठाउँबाट उद्धार टोलीको ध्यानाकर्षण गराउन आगोको धुवा निकालेर संकेत गर्न अनुरोध गरेको छ। प्राधिकरणले रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत जिल्ला प्रभावित भएपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित संघ संस्थालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा पालिकासँग समन्वय गरी सहयोग गर्न विशेष अनुरोध गरेको छ। प्राधिकरणले वायु सेवा संचालक संघ नेपाल, नेपाल ड्रोन संघ लगायत हेलिकप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ संस्थालाई उद्धार कार्यमा सहयोग गर्न अपील गरेको छ। प्राधिकरणले बाढ़ी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा जान तथा सम्भावित जोखिमबाट सतर्क रहन तथा उद्धार टोलीसँग समन्वय गर्न पनि आग्रह गरेको छ। उपसचिव एवं प्रवक्ता शान्ति महतले बाढ़ी प्रभावित जिल्लामा उद्धार कार्य निरन्तर रहेको जानकारी दिनुभयो।
2: रसुवा बाढ़ीमा परेकाहरूको उद्धारका लागि रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाको सशस्त्र प्रहरी बल नेपालका युनिटबाट उद्धारका सामग्री सहित सशस्त्र प्रहरी कर्मचारी परिचालन भएका छन्। ती क्षेत्रमा तयारी अवस्थामा राखिएका आपतकालीन राहत तथा उद्धार सामग्री सहितको कन्टेनर बाढ़ी प्रभावित क्षेत्रहरूमा तत्काल पुर्याउने कार्य समेत भइरहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। साथै अन्य क्षेत्रमा रहेका कन्टेनरहरू समेत बाढ़ी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ। बाढ़ीमा परि घाइते भएकाहरूका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन चिकित्सा तथा उद्धार टोलीलाई परिचालन गरिएको छ। नदी किनार तथा जोखिमयुक्त बस्तीमा सशस्त्र प्रहरीले गाड़ी तथा गस्ती टेली टोली मार्फत साइरन बजाई तथा माइकिङ गरी तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण हुन समेत भनेको छ। यस्तै बाढ़ीमा परेकाहरूको तत्काल उपचारका लागि नेपाल एपीएफ अस्पतालमा बेडहरू समेत खाली गरिएको छ।
1: यस्तै नेपाली सेना, नेपाल प्रहरी, विभिन्न संघ संस्थाको टोली पनि प्रभावित क्षेत्रमा खटिएका छन्। समाज कल्याण परिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थालाई तत्काल उद्धार, राहत र पुनर्स्थापनामा जुट्न आह्वान गरेको छ। परिषदले प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित पालिका, जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्न पनि आग्रह गरेको छ। बाढ़ी प्रभावितको उद्धार र प्रतिकारका लागि सेनाको 6 र निजी क्षेत्रका 8 गरी 14 हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीको बाढ़ीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ संस्थालाई अनुरोध गर्नुभएको छ। उहाँले सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अपील गर्नुभएको हो। रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढ़ीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुखी बनाएको उहाँले उल्लेख गर्नुभएको छ। राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहँदै आवश्यक समन्वय एवं सहयोगमा जुट्न आग्रह गरियो। गरिएको छ।
1: यसैबीच सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले देशमा आइपर्ने प्राकृतिक विपदको सामना गर्न दलीय स्वार्थ र झण्डाभन्दा माथि उठेर एकीकृत रूपमा राहत तथा उद्धारमा जुट्न आह्वान गर्नुभएको छ। प्रतिनिधि सभामा आजको बैठकमा बोल्दै सभापति लामिछानेले राजनैतिक दलहरूसँग भएका उद्धार तथा राहत कार्यमा दक्ष र तालिम प्राप्त जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी परिचालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले 2072 सालको भूकम्पका बेला दलहरूले देखाएको उच्च राजनैतिक चरित्रको स्मरण गर्दै सदनको ठूलो दलको हैसियतमा रासोपाले समन्वयकारी भूमिका निर्वाह गर्ने र आवश्यकता परे सर्वदलीय बैठकको माध्यमबाट विपद जोखिम न्यूनीकरणमा अग्रसरता लिने प्रतिबद्धता व्यक्त गर्नुभयो। चीनको तिब्बत तर्फको जलाधार क्षेत्रमा आएको हिम पहिरोका कारण भोटेकोशी नदीमा आएको आकस्मिक बाढ़ी र त्यसले निम्त्याउन सक्ने जोखिमप्रति उहाँले सदनको ध्यानकर्षण गराउनुभयो। लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी लगायत नदी किनारका बस्तीलाई उच्च सतर्कतामा राखिएको बताउनुभयो। उहाँले सरकारले खोजी र उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। यसैबीच रसुवा बाढ़ीबारे सरकारको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले आजको संसद बैठकमा जानकारी गराउनु भएको छ। प्रतिनिधि सभामा आज हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने स्थगित गरिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेंट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दांत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दांत निकालने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट।
2: दांत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। रसुवा र नुवाकोटका गरी 13 प्रमुख जलविद्युत आयोजनामा बाढ़ीले क्षति पुर्याएको छ। जल तथा मौसम विज्ञान विभाग, नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा प्रवर्धक कम्पनीबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार कुल 748.12 मेगावाट क्षमताका आयोजनाहरू बाढ़ीको चपेटामा परेका छन्। यसमध्ये संचालनमा रहेका 8 आयोजनाबाट उत्पादन भइरहेको 354.1 मेगावाट विद्युत राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने 394 मेगावाटका 5 निर्माणाधीन आयोजनाका सिभिल तथा हाइड्रोमेकानिकल संरचना क्षतिग्रस्त बनेका छन्। बाढ़ीसँगै नदीमा आएको अत्यधिक बालुवा लेदोका कारण संचालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नु परेको छ। रसुवामा निजी क्षेत्रबाट संचालित 111 मेगावाटको रसुवागढ़ी, 78 मेगावाटको सान्जेन खोला, 22 मेगावाटको चिलिमे र 20 मेगावाटको लाङटाङ खोला गरी 231 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। त्यसै गरी नुवाकोटमा नेपाल विद्युत प्राधिकरण मातहतका 4 सरकारी आयोजना 60 मेगावाटको माथिल्लो त्रिशुली 3A, 24 मेगावाटको त्रिशुली जलविद्युत, 14.1 मेगावाटको देवीघाट र 25 मेगावाटको नुवाकोट ग्रिड सोलर गरी कुल 123.1 मेगावाट विद्युत उत्पादन अवरूद्ध भएको छ। विद्युत उत्पादन एकैपटक 354 मेगावाट भन्दा बढ़ी गुम्दा काठमाडौँ उपत्यका र आसपासका औद्योगिक करिडोरमा विद्युत व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ। कुल 13 आयोजना मध्ये 9 निजी क्षेत्रका प्रवर्तक कम्पनी रहेका छन् जसको कुल क्षमता 625 मेगावाट रहेको छ। सरकारी स्वामित्वको विद्युत प्राधिकरण अन्तर्गत नुवाकोटमा रहेका 4 संचालित आयोजनाहरूको 123.1 मेगावाट क्षमता प्रभावित भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले प्रारम्भिक अनुमान अनुसार निजी क्षेत्रका हाइड्रो पावरमा मात्र 5 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको जनाएको छ। त्रिशुली काठमाडौँ प्रसारण लाइन तथा स्याफ्रुबीच रसुवागढ़ी जोड्ने पासाङ लामो राजमार्गका विभिन्न ठाउँमा पहिरोले अवरूद्ध भएकाले आयोजनासम्म प्राविधिक टोली र हेभी उपकरण पुर्याउन कठिन भएको छ। लाङटाङ खोला आयोजनाको 2 ट्रान्समिसन टावर ढलेका छन् भने माथिल्लो त्रिशुली 3A स्विच यार्ड नजिकैको डाँडो भाँसिएकाले रोकथामको काम थालिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पहिरो सफा गर्ने र नदीको सतह घट्ने बित्तिकै आकस्मिक मर्मत गरी 1-3 हप्ताभित्र संचालनमा रहेका आयोजनाबाट क्रमशः बिजुली उत्पादन शुरू गरिनेछ।
4: शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 35.92 अंकले घटेर 2558.35 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा निर्जीवन बीमा समूह 3.90% ओह्रालो लागेको छ। आज 252 कम्पनीको शेयर घटेकोमा 23 बढ़ेको छ। त्यस्तै इमर्जिङ नेपाल, कामना सेवा विकास बैंक र नेशनल लघुवित्तको शेयर भने घटबड़ भएको छैन। आज रसुवागढ़ी हाइड्रो पावर र मैलुङ खोला जलविद्युतको शेयर 15% घट्यो। बजार उच्च अंकले घटेको दिन सर्वोत्तम पेन्ट्सको शेयर 15% बढ़ेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.10 अर्ब कारोबार भएकोमा आज 348 कम्पनीका 1.35 करोड़ कित्ता शेयर 4.77 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: नेपाल टेलिकमले रसुवा बाढ़ीबाट प्रभावितका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निशुल्क गरेको छ। 2 दिनका लागि प्रभावित क्षेत्रमा अनलिमिटेड भोइस सेवा, प्रतिदिन 2 GB डाटा तथा 50 SMS निशुल्क गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो।
4: नेपाल दर्पणमा अब विदेशका खबर। पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा 14 नवजात शिशुको ज्यान गएको छ। सरकारी अस्पताल पाकिस्तान इन्स्टिच्यूट अफ मेडिकल पीआईएमएस को प्रसूति कक्ष में आज बिहान 6:30 बजे आगलागी भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। 9 जना बाल बालिका को तत्कालै र अन्यको बाल कक्षमा सारेर उपचार गर्ने क्रममा ज्यान गएको खबरमा उल्लेख छ। आगलागीको समयमा 15 जना बाल बालिका प्रसूति कक्षमा थिए। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अस्पतालमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। वहाँले तत्काल घटनाको छानबिन गर्न निर्देशन दिनुभएको छ। घटनाको छानबिन गर्न एउटा समिति गठन भएको छ। यो समितिले आगलागीको कारणबारे छानबिन गर्नेछ।
5: विदेशका अर्को खबरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी निश्चित गर्न एक विश्वास निर्माण संयन्त्र निर्माणका लागि आह्वान गर्नुभएको छ। महासचिव गुटरेसले हर्मु जलमार्गको संकट समाधानका लागि गएको मार्चमा गठित कार्यदलले एक व्यवहारिक र समयबद्ध संयन्त्रको विकास गरेको जानकारी पनि दिनुभयो। यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र यसको कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने र पछि अरू उत्पादनहरूमा पनि विस्तार गर्न सकिने उहाँको भनाइ छ। मार्ग र लाल सागरमा भइरहेका निरन्तरका आक्रमण र अवरोधका कारण ऊर्जा मल र अन्य आधारभूत सामग्रीको ढुवानीमा गम्भीर असर परेको छ। त्यसै गरी युक्रेन द्वन्द्वका कारण तेल खाद्यान्न र कृषि उपज निर्यातका लागि महत्वपूर्ण मानिने सामुद्रिक मार्गहरू पनि खतरामा परेको उहाँले उल्लेख गर्नुभयो। महासचिव गुटरेसले सामुद्रिक मार्गको स्वतन्त्रता र अधिकारहरू अन्तर्राष्ट्रिय शान्ति सुरक्षा र अर्बौं मानिसको जीवन निर्भर रहने खाद्यान्न एवं ऊर्जाको प्रवाहका लागि अत्यावश्यक रहेको बताउनुभयो।
4: नेपाल दर्पणमा अब एउटा खेल खबर। उत्तर कोरियाले जापानमा हुने एसियाली खेलकुदमा झण्डै 100 जना खेलाड़ी पठाउने भएको छ। 20 औं संस्करणको प्रतियोगिताका लागि 14 वटा खेलका झण्डै 100 जना खेलाड़ी पठाउने उत्तर कोरियाको ओलम्पिक कमिटिलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। जापानसँग उत्तर कोरियाको सम्बन्ध प्राय तनावपूर्ण रहने गरेको छ। उत्तर कोरियाले विश्वव्यापी स्वास्थ्य संकटलाई कारण देखाउँदै सन् 2021 को टोकियो ग्रीष्मकालीन ओलम्पिकमा टोली नपठाउने निर्णय गरेको थियो। सन् 2023 को हानजाउमा भएको अघिल्लो एसियाली खेलकुदमा उत्तर कोरियाले 18 वटा खेलमा 185 जना खेलाड़ी पठाएको थियो। त्यसबेला उत्तर कोरियाले 11 स्वर्ण 18 रजत र 10 काँस्य पदक जितेको थियो। यसपटकको टोलीको आकार भने त्यसको तुलनामा सानो छ। कोरियाली संचार माध्यमका अनुसार यो सानो टोलीले 3 वर्ष अघिको तुलनामा धेरै पदक जित्ने आशा व्यक्त गरेको छ। एसियाली खेलकुद जापानको आइची नायोगोमा आउँदो सेप्टेम्बर 24 देखि अक्टोबर 3 सम्म आयोजना हुँदैछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेपछि बाढ़ीका कारण जनधनको ठूलो क्षति, ज्यान गुमाउनेको संख्या 16 पुग्यो। बाढ़ी प्रभावित जिल्लाका पालिका 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा। उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देशन।
4: बाढ़ीपछि 384 पर्यटक तथा पदयात्रीको अवस्था।

0: दिनेश निरौलासँगै हामी हृदय रिमाल र मदन पौड्याल पनि बिदा हुन्छौ। बाढ़ी प्रभावित र नदी तटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुहोला। नमस्कार।
1: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
2: बुढा ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
2: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठसेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 9842618202 र 9842039799।
2: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: पेन्सन पट्टा हराएको सूचना, 2083 साल।
5: ए हजुर, पेन्सन पट्टा हरायो रे?
6: हो हो, म खोज्दैछु।
5: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
7: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
5: बुद्धि तमाङ,
7: गौमाया गुरुङ,
5: विष्णु विक्रम राई,
7: सुनिल थापा,
5: पशुपति राई,
7: डीबी गुरुङ।
8: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा, पेन्सन पट्टा यही भाद्र 26 गते।
9: शिक्षकको आवश्यकता सम्बन्धित अत्यन्तै जरुरी सूचना, प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 6 मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसई उपलब्ध योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष ननाघेको। निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र। नगद वा राष्ट्रिय वाणिज्यिक बैंक 6940100000002600001 मा दाखिला भोचर तलब भत्ता रु 19000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5 महिना 11 गते दिनको 4 बजे सम्म। सम्पर्क मिति 2083 5 महिना 11 गते 4 बजे पश्चात। दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 9856045960। जीमेल gamgamilan23@gmail.com। जङ्क बहादुर अधिकारी, प्रधान अध्यापक।
1: शान्ति र विकासका लागि हाम्रो आवाज
10: रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रय र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। बालिकाको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई कार्यवाही गर्न अखिल नेपाल महिला संघ लमजुङको माग। माया गुरूङ सांगीतिक साँझको तयारी तीव्र, प्रचार प्रसार सँगै देश विदेशबाट सहयोग गर्ने क्रम पनि बढ़्यो। कुलासुथर गाउँपालिकामा आर्थिक वर्ष 82-83 वार्षिक समीक्षा सम्पन्न, गाउँपालिकाबाट प्रदान गरिने सेवा थप प्रभावकारी बनाउने विषयमा समेत छलफल। गण्डकी सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले बुझाए राजीनामा, नयाँ शक्तिको फरेन्द्र देवकोटा भने मन्त्री बन्ने पक्का। र भोटेकोशी बाढ़ीले गण्डकी प्रदेश सभाको बैठक प्रभावित, खाद्य अधिकार विधेयकको प्रतिवेदन पेश।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
0: समाचार अब विस्तारमा। अखिल नेपाल महिला संघ जिल्ला कमिटी लमजुङले 12 जिल्लाको जितपुर, सिमरा उपमहानगरपालिका 9, दुधौरी की 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कार्यवाही गर्न माग गरेको छ। संघकी अध्यक्ष पवित्र थापा राणाले विज्ञप्ति जारी गर्दै बालबालिका तथा महिलामाथि हुने हिंसा, बलात्कार र हत्याका घटना बढ़दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो। सुशासन र जवाफदेहिताको विषय उठाइए पनि महिलालाई पूर्ण मानवका रूपमा स्वीकार नगर्ने प्रवृत्ति अझै कायम रहेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा जितपुर सिमरा उपमहानगरपालिका 9, दुधौरी की बालिका गरिमा चौधरीको बलात्कारपछि भएको जघन्य हत्याको घटनाले समाजमा महिला तथा बालिकाको सुरक्षामाथि गम्भीर प्रश्न खड़ा गरेको जनाइएको छ। घटनाका दोषीलाई हदैसम्मको कार्यवाही गर्न सरकार समक्ष माग गरिएको छ। संघले अपराधीलाई नियन्त्रणमा लिएपछि सरकारले पीड़ितको न्यायभन्दा दोषीलाई केन्द्रमा राखेको जस्तो देखिन नहुने भन्दै निष्पक्ष अनुसन्धान र कड़ा कार्यवाही गर्न आग्रह गरेको छ। यस्ता जघन्य घटना दोहोरिन नदिन सम्बन्धित निकायले विशेष पहल गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ। साथै आम नागरिक तथा सरोकारवालालाई यस्ता घटनाका दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन सहयोग पुर्याउन संघले आह्वान गरेको छ। आगामी असोज 10 गते बेसी शहरको फूलबारी मंचमा आयोजना गरिने माया गुरूङ सांगीतिक साँझको प्रचार प्रसारलाई तीव्र पारिएको छ। आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति लमजुङले कार्यक्रमको तयारी समेत तीव्र पारेको जनाएको छ। प्रतिष्ठानका अध्यक्ष प्रशान्त तामाङले स्थानीय तहको जनप्रतिनिधि, समाजका अगुवा, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न समुदायसँग भेटघाट तीव्र पारिएको बताउनुभयो। यस्तै सामाजिक सञ्जालमा पोस्टर प्रयोग भइरहेको बताउनुभयो। प्रचार प्रसार अन्तर्गत ठाउँ ठाउँमा ब्यानर टाँस्ने कार्यक्रम समेत शुरू भएको उहाँको भनाइ छ। सांगीतिक साँझको लागि बेसी शहरस्थित नादाटो नालमा समाजले सह आयोजकको भूमिकामा रहने गरी सहमति भएको प्रतिष्ठानका अध्यक्ष तामाङले बताउनुभयो। उहाँका अनुसार बेसी शहर नगरपालिका 5 नालमा घर भई हाल बेसी शहरमा बस्दै आएका नालमालीहरूको समाज नादाटो सह आयोजक हुने गरी सहमति भइसकेको छ। समाजका अध्यक्ष क्याप्टेन चित्रबहादुर गुरूङको अध्यक्षतामा बसेको बैठकमा उक्त सहमति भएको उहाँले बताउनुभयो। प्रतिष्ठानले मंगलबार खुला सथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरूङ र उपाध्यक्ष गमीमाया गुरूङका साथै मर्संगदी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङसँग भेटघाट र छलफल गरेको छ। यसअघि नालमा समाज काठमाण्डु, नालमा समाज पोखरा, तमु युला छोजदी गुरूङ राष्ट्रिय परिषद बेसी शहर इकाई, आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति लमजुङ, विभिन्न क्लब आमा समूह साथै नालमा गाउँवासीसँग छलफल अन्तर्क्रिया गरिसकेको प्रतिष्ठानका सचिव चित्र दुराले बताउनुभयो। यस्तै विभिन्न उडा कार्यालयहरू, जनप्रतिनिधि, कर्मचारीसँग छलफल भइरहेको प्रतिष्ठानका सदस्य निक्की थापाले बताउनुभयो। बुधबार मात्रै लमजुङ उद्योग वाणिज्य संघ, लमजुङ साइक्लिङ संघ, बेसी शहर नगरपालिका उडा नम्बर 7 महिला सञ्जालसँग छलफल गरिएको छ। वरिष्ठ लोक गायिका माया गुरूङको नाममा आयोजना गरिने यस सांगीतिक साँझका लागि पोखरामा वाद्यवादन सहित कलाकारहरूको गायन पूर्व अभ्यासको तयारी भइरहेको माया गुरूङ सांगीतिक साँझका कार्यक्रम संयोजक अनुज अधिकारीले बताउनुभयो। उहाँका अनुसार सांगीतिक साँझको तयारी र प्रचार प्रसारसँगै देश विदेशबाट सहयोग गर्ने क्रम पनि बढ़ेको छ। अग्रज गायिकाको सम्मानका साथै कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यले आयोजना गर्न लागि माया गुरूङ सांगीतिक साँझको तयारीमा देश विदेशमा रहेका लमजुङहरू जुटेको आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति लमजुङले जनाएको छ। लमजुङको कुलासुथार गाउँपालिकामा आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरूङको प्रमुख आतिथ्यतामा बुधबार समीक्षा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गमीमाया गुरूङ, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले, वडा अध्यक्षहरू पेमा गुरूङ, कुसिमान गुरूङ, नारायण गुरूङ र गीत बहादुर गुरूङ तथा कार्यपालिका सदस्यहरू गंगा बहादुर घले, हेमन्ता गुरूङ र केश कुमारी गुरूङको उपस्थिति थियो। त्यसैगरी गाउँपालिका तथा मातहतका कार्यालयका विभिन्न विषयगत शाखाका प्रमुख, वडा सचिव तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो। समीक्षा कार्यक्रममा शाखा प्रमुख तथा वडा सचिवहरूले आर्थिक वर्ष 82-83 आफ्नो शाखा, वडा तथा स्वास्थ्य संस्थाबाट सम्पादन गरिएका विकास निर्माण, बजेट कार्यान्वयन तथा सेवा प्रवाह सम्बन्धी वार्षिक कार्य प्रगतिको विस्तृत विवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा गत आर्थिक वर्षमा सञ्चालन भएका योजनाको उपलब्धि, बजेट कार्यान्वयनको अवस्था तथा सेवा प्रवाहका क्रममा देखिएका चुनौतीबारे छलफल गरिएको थियो। साथै आगामी दिनमा गाउँपालिकाबाट प्रदान गरिने सेवा थप प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने विषयमा समेत गहन छलफल भएको गाउँपालिकाले जनाएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रीय र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत। चौतारी खबरमा अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
3: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाऊ न बुढी, घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, बिसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायणस्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
6: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: फोन नम्बर 98168-85520, 98066-66162 र 066-521-381। दिपा सुन्चादी पसल, विश्व नगरपालिका 8, नारायणस्थान, लमजुङ।
7: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
8: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
7: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
8: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
8: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
7: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
8: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
9: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
8: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर प्रेसहर लमजुङ।
10: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
11: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
10: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
11: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
10: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
11: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
10: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652735, 06652475, मोबाइल नम्बर 9856045735।

0: अर्जुन
1: यार मीठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
0: वाह,
1: कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड पक बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोप्राइटर टेकचङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 98461080025।
4: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
5: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
4: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
5: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
6: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
7: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नलानी गरी फर्किएको नि बहिनी।
6: अब के गर्नुहुन्छ त दाई?
7: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
6: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामी, लमजुङ। प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 98560045401 र 98261737799।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
9: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। बुधबार बिहान बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरूले मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे समक्ष राजीनामा बुझाएका हुन्। एमालेबाट सरकारको नेतृत्व गरिरहनुभएका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले यसबारे जानकारी गराउनुभयो। केन्द्रमा नेकपा एमाले र अर्को कम्युनिष्ट पार्टी बीच नयाँ सहकार्य शुरू भएपछि गण्डकीमा पनि एमाले सरकारबाट बाहिरिएको हो। यसअघि मंगलबार बसेको एमाले संसदीय बोर्डको बैठकले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। सरकारमा एमालेबाट 4 मन्त्री सहभागी थिए। गोविन्द बहादुर नेपाली संघे उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, कृषि मन्त्री भीम कार्की र स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले पदबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री पाण्डेले गएको 2 वैशाखमा मन्त्री परिषद पुनर्गठन गर्दै 4 मन्त्रीलाई नियुक्त गर्नुभएको थियो। एमालेका मन्त्रीहरू आफूले बनाएको बजेट कार्यान्वयनमा जान नपाउँदै सरकारबाट बाहिरिनु परेको छ। सरकार पुनर्गठन हुनुभन्दा अगाडि नै बहुवर्ष योजनाको स्रोत सुनिश्चितता भने एक चरणमा पूरा गरिएको छ। मुख्यमन्त्री पाण्डेको कार्यकाल ठोस र देखिने काममा भन्दा सत्ताको जोड घटाउ र मन्त्री फेरबदलमै बितेको देखिन्छ। उहाँले वैशाखमा सबै पुराना मन्त्री हटाएर नयाँ टीम बनाउनु भएको थियो। सोही बेला एमालेका चार मन्त्री सरकारमा सहभागी भएका थिए, तर छोटो समयमै उनीहरूले जिम्मेवारी छाड्नु परेको छ। एमाले सरकारबाट बाहिरिए पनि राप्रपा र नयाँ शक्ति पार्टीको समर्थन भने मुख्यमन्त्री पाण्डेलाई कायमै छ। राप्रपा अहिले सरकारमा नजाने पक्षमा देखिएको छ। नयाँ शक्तिका फणिन्द्र देवकोटा भने मन्त्री बन्ने पक्का छ। एमाले छोडेर कंग्रेसलाई सघाउनु भएका देवकोटा यसअघि दुई पटक मन्त्री भइसक्नु भएको छ। पोहोर 23 भदौमा जेएनजी आन्दोलनपछि उहाँले मन्त्रीबाट राजीनामा दिनुभएको थियो। अब कंग्रेसबाट मन्त्री को बन्ने भन्ने विषयमा रस्साकस्सी शुरू भएको छ। भोटेकोशी बाढ़ीका कारण गण्डकी प्रदेश सभाको बैठक प्रभावित भएको छ। बुधबारको बैठकको शुरूमै शून्य र विशेष समय राखिएको भए पनि सभामुख कृष्ण प्रसाद हितालले यो दुई विषय कार्यसूचीबाट हटाइएको जानकारी गराउनुभयो। बुधबार प्रदेश खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन सभामा पेश भएको छ। सामाजिक तथा कृषि समितिबाट पारित भएको उक्त विधेयक प्रतिवेदन सहित समिति सभापति दमयन्ती रूचालले सभामा पेश गर्नुभएको हो। बैठकको शुरूमै सभामुख कृष्ण प्रसाद धितालले रसुवा लगायतका जिल्लामा बाढ़ी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। प्रदेश सभाले विपद प्रति दुःख मनाउ गर्दै कार्यसूचीमा रहेका शून्य र विशेष समय हटाइएको थियो। दिउँसो 1 बजेका लागि बोलाइएको बैठक व्यवस्थापकीय कारणले केही ढिला गरी शुरू भएको थियो। गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 4 जना मन्त्रीले राजीनामा दिएपछि एमाले प्रतिपक्षमा पुगेको छ। प्रतिपक्षी दलका लागि सीट व्यवस्थापन गर्नुपर्ने भएकाले बैठक शुरू हुन ढिलाइ भएको प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। यसका साथै लामो समयपछि रामघाट स्थित प्रदेश सभा सचिवालयकै भवनमा बैठक बसेकोले पनि केही समय लागेको थियो। गत वर्षको भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा नदीपुरस्थित प्रदेश सभा सचिवालय र बैठक कक्ष र आगजनीबाट ध्वस्त भएको थियो। त्यसपछि मालेपाटन स्थित कृषि मन्त्रालयको भवनमा बैठक बस्दै आएको थियो। 55 लाख रूपियाँ भन्दा बढ़ीको लगानीमा रामघाटमा नयाँ बैठक कक्ष तयार पारिएपछि बैठक त्यहाँ सरेको हो। बिहिबारको बैठकमा 10 जना सांसदले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले दिने कार्यसूची छ। बिहान 11 बजे बस्ने बैठकमा मुख्यमन्त्री पाण्डेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ। सांसदहरूले भदौ 8 गते नै आफ्ना प्रश्न र नाम टिप्पाइसकेका छन्। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बालिकाको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई कार्यवाही गर्न अखिल नेपाल महिला संघ लम्जुकुममा घटना दोहोरिन नदिन विशेष पहल गर्नुपर्नेमा छुट। माया गुरूङ सांगीतिक साँझको तयारी तीव्र, प्रचार प्रसार सँगै देश विदेशबाट सहयोग गर्ने क्रम पनि बढ़्यो। कोलासोथर गाउँपालिकामा आर्थिक वर्ष 82-83 वार्षिक समीक्षा सम्पन्न, गाउँपालिकाबाट प्रवाह गरिने सेवा थप प्रभावकारी बनाउने विषयमा समेत गहन छलफल। गण्डकी सरकारबाट एमाले बाहिरियो, 4 मन्त्रीले बुझाए राजीनामा, नयाँ शक्तिका फणिन्द्र देवकोटा भने मन्त्री बन्ने पक्का। र भोटेकोशी बाढ़ीले गण्डकी प्रदेश सभाको बैठक प्रभावित, खाद्य अधिकार विधेयकको प्रतिवेदन पेश, बिहिबार बिहान 10 बजे फेरि अर्को बैठक बस्ने। अवस्था यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
0: शान्ति र विकासका लागि हाम्रो आवाज स्टुडियो फार फार अवे रेडियो चौतारी 91.4 MHz।
10: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
11: बाबु ए बाबु झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
12: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
11: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
13: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
14: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
15: अहिले बेलुकीको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित। उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति
2: अब प्रस्तुत छ रेडियो नाटक जागृति। जागृतिका गत हप्ताका केही झलकहरू। माइलीको लोभ लाग्दा कुराहरू सुनेर घरका वृद्ध आमा बाबुलाई कुनै जानकारी नदी विदेशमा गई महिनाको 30-40 हजार रुपियाँ कमाई सुखी भविष्य बनाउने सपनाको माला उनेर गएका प्याउली र हरिकला अन्तत बम्बईको एउटा विश्वविद्यालयमा देखिन पुग्छन्, जसलाई उनीहरूले आफ्नो भविष्य बनाइदिने अत्यन्त आदरणीय दिदी भनेर सम्झन्छन्। आखिर त्यही दिदी नै उनीहरूको निम्ति राक्षसनी साबित हुन पुग्छ। जहाजको टिकट लिन भनेर गएकी माइली कति बेला आउँछ भनेर बाटो हेरिरहेका उनीहरूको आँखा अगाडि अचानक एउटा भुस्तिग्री यौन पिपासु जब डङ्गमा उभिन्छ र प्याउलीतिर राता राता आँखा डुलाउँदै झ्याल काम्न थाल्छ, तब उनीहरूको होस हलास घुम्न पुग्छ। आफूले बुझ्दै नबुझ्ने भाषामा कुनै के भन्ने प्याउलीलाई झन्कन थाल्दा ती बिचरेहरू आफ्नो संरक्षक ठानेकी चोठी मालेकी माधुरीतर्फ फर्की फर्की गुहार गुहारको लागि याचना गर्छन्। तर जब माधुरीले तिनीहरूलाई 1 लाख हारमा खरिद गरी आफ्नो यौन व्यवसाय सञ्चालन गर्न लागेको खुलासा गर्छ, तब उनीहरू छाउनेबाट खसे जस्तो हुन्छन्। कैयौं अनुनय विनिनयको बावजुद पनि जबरजस्ती प्याउली त्यस भुस्तिग्रेको मुठीमा लतारिँदै अर्कै कोठातिर जानैपर्छ। आफ्नो साथीको त्यो दुर्दशा हेरेर अनेकौं चिन्तामा घुटलिएकी हरिकला पुनः अर्को जुङ्गे मुठीको फन्दामा तड्पिन बाध्य हुन्छन्। यता घरतिर भने छोरीहरू हराएपछि भाव विभल भएका परिवारजनको अन्त बिजोग हुन्छ। प्याउलीका बाप पछ्यान पर्छन्, तर मास्टर साहबको अथक प्रयासपछि उनीहरू माइलीको साथ लागि विदेश जाने बहानामा बम्बई पुगेको रहस्य खुल्दछ। अनि नेपाल प्रहरीको इण्डिया प्रहरीलाई सहयोग गरिदिने सिफारिस पत्र र चेलीबेटी बेचबिखन नियन्त्रण तथा मानव अधिकार संरक्षणको क्षेत्रमा काम गर्ने एकजना सहयोगीको साथ मास्टर साहब बम्बईतर्फ प्रस्थान गर्ने कुरा गरी प्याउली र हरिकलाको घर परिवारलाई सान्त्वना दिँदै गर्दा रोकिएको थियो।
3: नमस्कार सुरेन्द्रजी। नमस्कार।
4: नमस्कार मास्टर साहब। सकियो नुहाई धुवाई?
3: सकियो भन्नु पर्यो। अनि तपाईँको नि?
4: मेरो पनि सकियो भन्नु पर्यो, तर गाउँको धारोमा चिसो पानीमा खलखल नआए जस्तो हुँदो रहन्छ यो होटलको बाथरुममा त।
3: के गर्ने सुरेन्द्रजी, चित्त नबुझ्ने कुरा त कति छन् कति नि, तर सहनै पर्दो रहेछ क्यारे। बरु चिया पिउने होइन त?
4: चिया त पिउनै पर्छ क्यारे।
3: उसो भए जाउँ न त काउन्टरतिर।
4: किन जानु पर्यो काउन्टरतिर? यही मगाए त भइहाल्छ नि।
3: हुन त हो, तर हिजो थकाइले हो कि घर छोडेको भएर हो, खाना खानै मन लागेन, अहिले भोक लागे जस्तो भएको छ, त्यसैले उतै गएर हल्का खाना पनि खाउँ कि भनेर नि।
4: त्यसो भए जाउँ न त। तर मैले हिजो राम्रैसँग खाएँ, पेट डम्मै छ, खाजा खाने मन पनि छैन।
3: जाउँ त जाउँ। अनि यो बम्बई त मेरो लागि मुगलानै जस्तो हो, अब कता जाने के गर्ने मलाई यस विषयमा केही जानकारी छैन।
4: म छँदैछु नि मास्टर साहब, पहिले चिया त पिउँ।
3: हुन्छ हुन्छ। ए सुरेन्द्रजी, हेर्नुहोस् त, ऊ त्यो पल्लोपट्टि कालो सर्ट र सेतो टाई लगाउनेको छेउमा बस्ने केटी छ नि, देख्नुभयो?
4: कुन चाहिँ?
3: ऊ त्यो टाउकोमा चस्मा सिउरेकी छ नि, हो त्यही केटी क्या?
4: ए देखे के भयो त उसलाई देखेर?
3: बुझ्नु भएन र, माइली भन्ने त्यही हो जसले हाम्रा चेलीबेटीलाई विदेशमा काम लगाइदिन्छु भनेर ल्याएकी थिए।
4: ए हो र, यसो गरौँ न त, कसैलाई पनि पहिलो पटक नै गला सोध्नु हुँदैन, त्यसकारण उसले चाहँदा चाहँदै पनि उनीहरू विदेश जान पो नसकेका हुन् कि, अथवा विदेशै गइसके कि, उनीहरूलाई नै भेटेर सोधौ कि।
3: उनीहरू भन्नाले को सुरेन्द्रजी?
4: त्यही माइली र उसको छेउमा बस्ने ठिटो नि।
3: हेर्नु सुरेन्द्रजी, हामीले गाउँमा चिनेको माइली र यहाँदेखिको माइलीमा जमिन आसमानको फरक छ, त्यसैले यस विषयमा अलि सोच्नु पर्छ कि।
4: मैले सबको कुरा अलि बुझिन नि।
3: कुरा के भने नि, हजुर वा म मध्ये एकजना उनीहरूसँग कुराकानी गरौँ, एकजना इन्डियन प्रहरीसँग गएर कुराकानी गरी सम्पूर्ण विवरण सुनाऊ, बरु को जाने होला।
4: यसो गरौँ त, त्यो माइली भन्नेसँग मेरो अलि राम्रो चिन्जान पनि छैन, त्यस कारण बरु तपाईँ उसँग कुराकानी गरेर भुलाउँदै रहनुहोस्, म पुलिसलाई रिपोर्ट गरेर आउँछु।
3: तपाईँले एकदम ठिक कुरा गर्नुभयो, म चाहिँ उसँग सोधपुछ गर्छु। यसको मतलब ती केटीहरूको बारेमा होइन कि अन्य विषयमा गफगाफ गर्दै गर्छु, तबसम्म तपाईँ आइहाल्नु होला हुँदैन र?
4: हुन्छ, म हिँडेँ उसो भए।
3: बरु ढिलो चाहिँ नगर्नु होला नि। ए नानी, तिमी हाम्रै माइली त होइनौ?
5: हजुर, कताबाट छ?
3: कताबाट हुनु, छोरो बिरामी भएर उपचार गराउनलाई लिएर आएको छु।
5: छोरो? कुन छोरो सर?
3: कुन छोरो हुनु नि, एउटै छोरो त हो नि।
5: ए हो त साँच्चै, अनि के भएको रहेछ नि सर?
3: खै, निकै पेट दुखिरहन्थ्यो, त्यसैले राम्रोसँग जचाउँ कि भनेर।
5: हो त नि, अलि ठुलो अस्पतालमा ठुला डाक्टरले जाँच्दा राम्रै हुन्छ नि।
3: अँ त साँच्चै, तिमी त कता विदेशतिर काम गर्न गएकी छौ भन्ने सुनेको थिएँ, होइन र?
5: हो सर, हिजो मात्र आएकी।
3: अनि उहाँ बाबुलाई त चिनिन नि?
5: उहाँ यहीँको साउजी हुनुहुन्छ, विदेशमा पनि फ्याक्ट्री छ, म उहाँकै फ्याक्ट्रीमा काम गर्छु।
3: अनि ए सुरेन्द्रजी पनि आइपुग्नुभयो, अनि उनीहरू खै त?
4: बाहिरै बसेका छन्, हामीले कुरा गरौँ न त।
3: अँ त माइली, प्याउली र हरिकला कहाँ छन् त?
5: प्याउली?
3: हो, प्याउली र हरिकला तिमी सँगै आएका होइनन् र?
5: आउँदा त सँगै आएको हो, तर कुन को आफ्नो मान्छेसँग जान्छौ भन्थे, कता गएका हुन् मलाई त थाहा भएन नि सर।
3: माइली, तिमी अनावश्यक कुरा नगर, यहाँ बम्बईमा उनीहरूले चिनेको कोही मान्छे छैन, बरु भन उनीहरू कहाँ छन्।
5: हेर्नु सर, तपाईँले त्यसै दोष नलगाउनुहोस्, बुझ्नुभयो, मैले दुनियाँ केटीको ठेका लिन सक्छु।
4: ए जो चोर उसैको ठुलो छ, के फुर्ति लागेको, बम्बई तिम्रै मात्र होइन नानी, हामीले पनि चिनेका छौँ, खुरुक्क भन्ने हो कि पुलिसको जिम्मा लगाउँछौ।
5: मैले भनिसके उनीहरूको बारेमा मलाई केही थाहा छैन, विश्वास लाग्दैन भने जे मन लाग्छ त्यही गर्नुहोस्।
4: उसो भए हामीसँग बाहिर हिँड।
5: किन? म किन जाने, तपाईँ को मलाई अर्डर गर्नु?
4: म को हुँ के हुँ भन्ने त्यो पछि जानेछौ, अहिले यति बुझ कि तिमीहरू जस्ताको भण्डाफोर गर्ने मान्छे हुँ म, खुरुक्क हिँड्ने कि पुलिसलाई भित्रै बोलाउँ।
5: कहाँ जाने भन्नुभएको?
4: ती केटीहरू कहाँ छन् त्यही जाने।
5: मलाई विश्वास गर्नुहोस्, त्यसको बारेमा मलाई केही थाहा छैन।
4: मास्टर साहब, यसले त यसै मान्ने भएन, तपाईँ बस्दै गर्नुहोस्, पुलिसलाई म भित्रै ल्याउँछु। यही लड्की है सर, सराफत पुछ रही लेकिन कुछ बताना नै चाहते।
6: ए लड़की, क्यों नहीं बताती, बोल कौन सी कोठी में भेजती?
5: मुझे नहीं मालूम है साहब।
6: सच सच बोलती हो या डंडा लगाना पड़ेगा, बोल।
5: बताती हूँ बताती हूँ।
6: तो कहाँ है वो लोग?
5: माधुरी बाई के पास है।
6: कितने रुपए में भेजती, बोल।
5: 70,000 में।
6: बेहूदी कहीं की, तुझे शर्म नहीं आती? तू जैसा चंडाल इनको तो मर जाना चाहिए था। चल निकल, कहाँ है दोनों? चलिए भाई साहब, अब वही चलकर बातें करेंगे।
4: अच्छा सर।
7: अरे कौन है जी?
6: जल्दी दरवाजा खोलो।
7: ओ भाई साहब आप?
6: हाँ मैं, बहुत धंधा चलाती है?
7: जी जी, जरा कोई खास नहीं।
6: इसे पहचानती हो?
7: हाँ क्यों नहीं, ये माइली ही तो है अपनी।
6: तो कहाँ है वो लड़की जिसे इसने बेचा है?
7: है, यहीं पर है, हमारी कोठी में है।
6: तो बुलाओ उन दोनों को, उनके घर के आदमी ढूंढते ढूंढते यहाँ तक आ पहुँचे, उन दोनों को इनके साथ पठा दे और तू मेरे साथ चलो।
7: अरे मैं क्यों चलूं, मेरा क्या दोष है इसमें, मैंने जबरदस्ती थोड़ी ना रखी मुँह से, फिर मेरे यहाँ रखने के लिए मैंने उसे पूरे 1,00,000 रुपया दिए है। मुझे मेरे रुपये वापस चाहिए पहले, तब मैं उन लड़कियों को छोड़ दूंगी। हाँ
6: ज्यादा बकवास मत करना, मैंने कहा ना उन दोनों को इनके पास लगा दे, तेरा और इसका हिसाब किताब तो थाने में जाकर होगा, जल्दी बोला, चालाकी करने की कोशिश की तो ठीक नहीं होगा।
7: अच्छा भाई साहब बुलाती हूँ, चिल्लाते काहे को हो?
6: देखिए आप लोग उन दोनों को ले जाइए, अगर रास्ते में कुछ परेशानी आ गई तो पुलिस का सहयोग ले लीजिएगा, और इस लड़की को कार्रवाई के लिए हमने नेपाल प्रशासन को जिम्मा में छोड़ देंगे। इसके लिए आप लोग चिंता ना करें।
4: आपके लिए बहुत बहुत धन्यवाद सर, आपके ऊपर हमारा पूरा भरोसा है। फिर भी हमारा अनुरोध है कि ये लड़की की कार्रवाई होना चाहिए।
6: आप लोग निश्चिंत रहिए, कानून के मुताबिक इन दोनों को यानी कि माइली और यह कोठी वाली को सजाए मिल जाएगा। ये लोग कार्रवाई से नहीं बच पाएंगे।
4: अच्छा सर, हम लोग बहुत बहुत आभारी हैं। अगर आपका सहयोग नहीं मिलता तो हम लोग हमारे उद्देश्य में सफल नहीं हो पाते। सहयोग के लिए बहुत धन्यवाद ये सर।
6: ये तो मेरा कर्तव्य था, धन्यवाद तो आप लोगों को मैंने देना चाहिए, क्योंकि इसके बारे में पुलिस को जानकारी कराकर अपना कर्तव्य निभाने की मौका जो दिया आपने।
8: नानीहरू, हरिगला, प्याउली, आओ यता आओ, हामी लिन आएको हो।
5: सर, हामी बर्बाद भयो सर, हामी बर्बाद भयो।
7: ठुक्क नकटी, आफ्ना गाउँका चेली बेटी बेच्न पल्केकी राक्षसी, यसलाई छोड्न हुन्न सर, यो दुष्टलाई छोड्न हुन्न। यसले हाम्रो जिन्दगी बर्बाद पारी, हामीलाई मर्नु न बाँच्नुको दोसाजमा पारी यसले।
8: यसको तिमीहरूले चिन्ता लिनु पर्दैन, यो प्रहरीको कब्जामा परिसकेकी छ। यसले नेपालको जीव मास्ने बेच्ने अपराधको कानून बमोजिम सजाय पाउनेछ। हिँड हामीहरूसँग, यस नर्कबाट तिमीहरूलाई मुक्त गराउन आएका हौ। आऊ, अब यहाँ एक मिनट पनि बस्नु हुँदैन।
5: सर, अब हामी गाउँ जान लायक छैनौ, हामी बर्बाद भइसकेका छौ। अब हामी गाउँ गएर अनुहार देखाउन सक्ने अवस्थामा छैनौ, त्यसले हामीलाई यहाँ यही रूपमा नै रहन दिनु सर।
8: तिमीले कस्तो कुरा गरेको हरिकाला? हो, मलाई थाहा छ, तिमीहरू माइलीको लोभ लाग्दा कुरामा फँसेर पछि लाग्यो। आफ्नै गाउँकी दिदीले यतिसम्म निज काम गर्ने भन्ने तिमीहरूलाई लागेन, तर यसले यस्तो नर्कमा ल्याएर फसाई, यसमा तिमीहरूको केही दोष छैन। त्यसैले हिँड, अब घर जाउँ।
7: होइन सर, हामीलाई यही रहन दिनुहोस्, हामी अब घर जान लायक छैनौ। बरु हाम्रो घरमा गएर हामी मरिसक्यौ, अब हामीलाई बिर्सिदिए हुन्छ भनेर भनिदिनु सर।
8: प्याउली, कस्तो हिम्मत आरे कि, त्यस्तो किन भन्छौ? उठ जाउ। होइन
7: आफ्नो जीवन किन बर्बाद पार्नुहुन्छ तपाईँ?
8: किन, के भनेको त्यस्तो?
5: हो सर, त्यहाँले ठिकै भनेको सर, हामीलाई एज भएको छ सर, कहिले सन्चो नहुने रोग लागेको छ रे हामीलाई।
8: यो के भनेको हरिकाला? कसले भन्यो एज लागेको छ भने?
5: डाक्टरले भनेको सर, हामी मर्नु न बाँच्नु भयो सर, बाबु आमाको आँखा चलेर उनीहरूलाई रुवाएर घर छोडेको दैवले पनि माफ दिएन सर, न त कालले चाँडै लान्छ न त बाँच्न लायक भयो। यस्तो भएर बाँच्न त गाह्रो हुँदो रहेछ सर, साह्रै गाह्रो हुँदो रहेछ।
4: नानी, त्यसरी मन सानो नपार, तिमीहरूले जे हुनु थियो त्यो त भइहाल्यो, तर अब रोएर पिर गरेर अनि पछुताएर मात्र हुँदैन, अब त आफ्नो मनलाई झन् डह्रो पार्नु पर्छ।
5: कुन मुख लिएर जाने सर, बाबुको बुढेसकालको सहारा बनाउला भन्ने सोचेको थिए, घरमा बाबाको कस्तो हालत होला, उल्टै यस्तो रोग लिएर घरको बोझ बन्नु म जान्न सर, मलाई यही मर्न दिनुहोस्, अब कति पो बाँचोला र।
4: कस्तो अबुझ कुरा गरे कि नानी, तिमीहरूलाई यस्तो अवस्थामा छोडेर हामी जान सक्दैनौ। मैले भने नि मन डह्रो पार्नु पर्छ, सब ठिक हुन्छ।
7: घरमा गएर झन् परिवारलाई पनि यो रोग सर्छ, कहाँ गएर बस्ने? घर परिवारको छिछि र दुजुर अनि गाउँ समाजको हेला, त्यसरी बाँच्न त झन् गाह्रो हुन्छ नि सर। बरु यहाँ जे छ जस्तो छ ठिकै छ नि, हामीलाई किन कर गर्नुहुन्छ सर? नगर्नुहोस् कर हामीलाई।
4: कसले भने घर जाँदैमा परिवारलाई यो रोग सर्छ भनेर? अनि कसले गर्छ छिछि र दुरदुर? हेर, यो रोग छुँदैमा एकै ठाउँ बस्दैमा स्याहार सुसार गर्दैमा कसैलाई पनि सर्दैन।
5: भो सर, जुन बेला केही गर्न सकिन्थ्यो त्यो बेला माथि रहियो, अब यस्तो रोग लागेर मर्ने बेलामा घर परिवारलाई झन् पीर र बोझ थप्न किन जाने?
4: कसले भने यो रोग लाग्ने साथ मरिन्छ भनेर? हेर त, संसारमा जन्मेको मान्छे को अजम्मरी छ? मर्न त सबैले मर्न पर्छ नि। हामी हेर त, के हामी अजम्मरी छौ? र हामी पनि त एक दिन मर्ने हो, फरक यति हो, कोही अलि धेरै वर्ष बाँच्छ अनि कोही चाँडै। त्यसरी चिन्ता नगर, तिमीहरूलाई केही भएको छैन, तिमीहरू अझ धेरै वर्ष बाँच्न सक्छौ।
7: तर हामी बाँचेर पो के साह्रो हुन्छ सर?
4: धेरै साह्रो हुन्छ नानी, तिमीहरूले जे पनि गर्न सक्छौ, काम गरेर परिवारलाई सघाउन सक्छौ, समाजमा राम्रो काम गरेर देखाउन सक्छौ, जबसम्म बाँच्दछौ तबसम्म मानव कल्याण थुप्रै कामहरू गर्न सक्दछौ।
5: अनि सर, त्यहाँको समाजले हामीलाई सजिलै स्वीकार्न सक्ला र?
4: सक्छ, अवश्य सक्छ। हो, समाजमा सबै मान्छे कुरा नबुझ्ने मात्र कहाँ हुन्छन् र? कतिपय कुरा काट्ने रिस र डाया गर्ने पनि हुन्छन्। त्यस्ता व्यक्तिहरूको डरले विचलित हुनु हुँदैन, उनीहरूसँग त सङ्घर्ष गर्न सक्नुपर्छ।
7: सङ्घर्ष गर्न त गाह्रो छ सर, हामी आफै गल्ती गरेका, आफैले बाटो बिराएका अनि आफ्नो अधिकार आफैले गुमाएकाहरू कसरी सङ्घर्ष गर्न सक्छौँ? हामी त जीवनदेखि थाकिसकेका छौँ सर।
8: हेर, जीवन आफैमा सङ्घर्ष हो। हेर त, ती दृष्टि गुमाएकाहरूलाई अनि ती हात पाउ नचल्ने ती अपाङ्ग असहायहरूलाई, उनीहरूले पनि त जीवनसँग सङ्घर्ष गरेकी छन् नि। तिमीहरूलाई त एचआईभी हुँदैमा के बिग्रेको छ र? तिमीहरूको त सिङ्गो शरीर छ, हरेक अङ्गहरू जस्ताको तस्तै छन्। इच्छा आकांक्षा शक्तिमा के कमी छ?
5: तर आफूबाटै गल्ती भएपछि आफ्नै आत्माले धिक्कार दोहोऱ्याउँछ, श्राप दोहोऱ्याउँछ।
8: तिमीले ठिक भन्यो हरिकला, गल्ती गरेर पनि स्वीकार नगर्ने अनि अपराध गरेर पनि पश्चाताप नगर्नेहरू कहिले पनि मानव हुन सक्दैन। त्यसैले तिमीहरूले आफूबाट गल्ती भएको महसुस गर्नु भनेकै यथार्थमा मानवता हो, सामाजिक भावना हो। तर त्यसैमा अल्झिएर रुमलिनु चाहिँ आफैमा कमजोरी हो।
5: उसो भए हामीले के गर्नु पर्ला सर?
8: विगतलाई बिर्सेर वर्तमानमा रमाउँदै भविष्यको लागि नयाँ गोरेटो कोर्नु पर्छ तिमीहरूले।
7: त्यो कसरी सम्भव होला सर?
4: संसारमा असम्भव भन्ने कुरै छैन, हामी तिमीहरूको साथमा छौ। तिमी दुई माथि आउने हरेक बाधा व्यवधान हटाउन हामी पछि पर्ने छैन, अनि तिमीहरू नै कार बनेर पछि हटे माइली जस्ता दुष्ट र समाजका कलङ्कहरू फेरि पनि सक्रिय हुनेछन्। र फेरि तिमीहरू मात्रै होइन, हजारौं पेउली र हरिकलाको यही अवस्था हुनेछ। त्यसकारण पनि तिमीहरू हामीसँग चेलीबेटी बेचबिखन र एचआईभी एड्सको नियन्त्रणको लागि कम्मर कसरी अभियान जट्नु पर्ने हुन्छ, के भन्छौ त?
7: ठिक छ सर, तपाईँहरू जस्ता अभिभावकको यो आग्रहलाई स्वीकार्छौ हामी।
5: हो सर, जसोसुकै अपमान र तिरस्कार सहनु परे पनि तपाईँहरूको सुझाव अनुसार हामी गाउँ जान तयार छौँ।
8: धन्यवाद, मेरा चेली हो, आऊ होस्टेलमा हैन्से गरौँ।
4: त्यति मात्र होइन सर, एचआईभी एड्सलाई घिरा गरौँ तर संक्रमितहरूप्रति सद्भाव प्रकट गरौँ।

0: यस अंकको बाँकी भाग हामी अर्को हप्ता ठीक यसै समयमा प्रस्तुत गर्नेछौ।
1: श्रोता, यहाँहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो टीडब्ल्यूआर नेपालबाट सञ्चालित रेडियो कार्यक्रम जागृति। यसको बाँकी अंश हामी अर्को कार्यक्रममा सुनाउनेछौ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? आफ्नो सुझाव, सल्लाह र अनुभव भएमा साथै अधिक जानकारीको लागि हामीलाई पत्र लेख्न सक्नुहुनेछ। पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकारको छ: कार्यक्रम जागृति, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल एड्रेस twrnepal@yahoo.com अनि 9847635679 एसएमएस पनि गर्न सक्नुहुनेछ। तपाईँहरूको सुझाव, पत्र, इमेलको प्रतीक्षा गर्दै आजलाई हामी बिदा चाहन्छौ। अर्को समय यही मिटर बेन अनि यही समयमा पुनः भेट्नेछौ। तबसम्मलाई नमस्ते अनि बाई बाई।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 6 मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसई उपन्न योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष ननाघेको। निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र। नगद वा राष्ट्रिय वाणिज्यिक बैंक 6394010000002600001 मा दाखिला भोचर तलब भत्ता रु 19000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5 महिना 11 गते दिनको 4 बजेसम्म। सम्पर्क मिति 2083 5 महिना 11 गते 4 बजे पश्चात। दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 98565490। जीमेल gamgamial23@gmail.com। चङ्क बहादुर अधिकारी प्रधान अध्यापक।
2: कार्यक्रम स्वास्थ्य सरोकार।
3: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
2: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
3: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमा सम्पर्क गरौँ।
1: बेसी सहरबाट चार धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
2: हजुर, तपाईकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
1: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
3: जाने स्थानहरू
1: बेसी सहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौली लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खानाको व्यवस्था पनि रहेको छ।
2: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
1: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी सहर नगरपालिका 8, सेरा प्रेम हल चोक, लमजुङ।
2: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62-73।
3: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवार, मोबाइल नम्बर 98461-21175।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लम्जो।
3: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
4: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
3: अब के गर्नुहुन्छ त दाई?
4: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
3: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोप्राइटर शरद बराल, सम्पर्क नम्बर 9856045401 र 9826173799।
6: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
5: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
6: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
5: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोप्राइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911। अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
7: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
8: प्रोप्राइटर टेकचन्द गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिक आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98165852020, 98066662162 र 0665231381। दिपा सुन्चाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लम्जुङ।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
6: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, बिसे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
6: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
7: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
8: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
7: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
7: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लम्जुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 98462018202 र 98403-19789।
7: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लम्जुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
9: पेन्सन पट्टा हराएको सूचना, 2083 साल।
2: ए हजुर, पेन्सन पट्टा हरायो रे?
10: हो, म खोज्दैछु।
2: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
11: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
2: बुद्धि तमाङ,
11: दौमाया गुरुङ,
2: विल्सन विक्रम राई,
11: सुनिल थापा,
2: पशुपति राई,
11: डीबी गुरुङ।
2: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा, पेन्सन पट्टा, यही भाद्र 26 गते।
12: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है, कति राम्रो राम्रो डिजाइनको घर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
7: पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ
12: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
7: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ
12: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
7: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ
12: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोपाइटर मणिलाल विश्वकर्म सम्पर्क फोन नम्बर 0665 2035 0665 2375 मोबाइल नम्बर 9856045

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्जी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाई पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसी भइदिनु।
4: बुवा, चिर नगर्नुहोस्, झट्टै

0: नाई सम्पर्क मोबाइल नम्बर 98465064093।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: किन हाँसे हो नि बुढा, तुलाई फर्किनी गरी तालबारा हि डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि, तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराईमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्, लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी, सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ, साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोपाइटर टेकचन्द गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ, मनाङ्गे चौतारा, सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 9841680025।
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5, भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12, मालपोत कस्तुरी टोल चितवन।
7: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 6 मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसईई उपन्न योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष नलागेको। निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र। नगद वा राष्ट्रिय वाणिज्यिक बैंक 6940101000002600001 मा दाखिला भोचर, तलब भत्ता रु 19000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5 महिना 11 गते दिनको 4 बजेसम्म। सम्पर्क मिति 2083 5 5 महिना 11 गते 4 बजे पश्चात दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ परीक्षाको किसिम लिखित मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक हुनेछ आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि सम्पर्क नम्बर 98565 जीमेल gamgamilan23@gmail.com चङ्क बहादुर अधिकारी प्रधान अध्यापक
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
9: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमै सम्पर्क गरौँ
2: बेसी सहरबाट चार धाम तीर्थयात्रा जाउँ श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ
1: हजुर तपाईँकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृमोक्ष प्राप्तिका लागि बस जाँदैछ
2: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला
10: जाने स्थानहरू
2: बेसी सहरबाट पुनपुन गया काशी बनारस प्रयागराज त्रिवेणी संगम मनगढ़ धाम श्री भगवान कृष्ण जन्मभूमि मथुरा श्री वृन्दावन धाम हरिद्वार ऋषिकेश श्री बद्रीनाथ धाम केदारनाथ धाम यमुनोत्री देवी दर्शन श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौनी लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ यात्रा अवधि 22 दिन मात्र साथमा खाना व्यवस्था पनि रहेको छ
1: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र
2: सम्पर्क मुन्ना गुप्ता गुप्ता मिठाई पसल बेसी सहर नगरपालिका 8-13 प्रेम हल चोक लमजुङ
1: सम्पर्क फोन नम्बर 98461-28317 98461-93152 र 98146-62073
10: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवार मोबाइल नम्बर 98761-21175
11: जो

0: ओहो
1: हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जानु भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-52091।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98562-299।
6: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
7: ल ल आए बहिनी, किन होला?
6: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
7: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द सप्लाइज खोल्नु भएको छ। ल आजै जाऊ, म पनि जस्ता बाटो ल्याउनु छ।
6: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 98562-47257 र 98400067787।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भेटे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
3: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
5: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
6: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
7: ओहो, हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
8: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
7: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
9: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49129 र 98-461-5091।
10: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान। होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मिसी भइदिने।
11: बुवा, चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
10: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
11: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
5: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98-465-64-093।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला चिन्ता र रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
4: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 98462 18202 र 98403 19789।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमसुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।
7: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
8: पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
7: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
8: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
7: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध।

नरी सबैको चाहना जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ। साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोभाइडर मणिलाल विश्वकर्म। सम्पर्क फोन नम्बर 06652425 06652475 मोबाइल नम्बर 9856445।